0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: हेलो, के छ तेरो खबर?
2: ठिक छु यार, सन्चै छस्?
1: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
2: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
1: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
2: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
2: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्न संसार हो, त्यही जाऊँ न।
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98560-31412, 98464-67887।
5: तन्ना आजै फेरि हाल्नुहोस्।
6: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो, अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
7: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
6: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
7: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
6: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
7: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
6: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट,
3: सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाइ
9: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाउ न
10: रदनी एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो
11: हाम्रो वन हाम्रो धन डरलो बाट जोगाउन गरौं जतन वनमा डरलो लगाउन कानूनी अपराध हो डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं वन जोगिए मात्र हामी जोगिन्छौ
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
13: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल असार 8 गते सोमबार। तदनुसार सन् 2026 जून 22 तारीक नेपाल सम्बत 1146 जेठ शुक्ल पक्ष अष्टमी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू।

पोखरामा आयोजित गण्डकी प्रदेश युवा सम्मेलन सम्पन्न, 6 बुधे युवा घोषणा पत्र सार्वजनिक, रासपाको पहिलो महाधिवेशन चितवनमा शुरू, लामी छाने र शाहले संयुक्त रूपमा गरे उद्घाटन। सरकारको एक्सप्रेस गाड़ी गन्तव्यमा पुगेर मात्र रोकिने प्रधानमन्त्री शाहको भनाई, गुट उपगुट बनाउने पुराना पार्टीका अभ्यासलाई रासपाले स्थान नदिने उल्लेख। रासपाले प्रतिशोधको राजनीति नगर्ने सभापति लामी छानेको दावी, देश र जनताको पक्षमा काम गर्ने उल्लेख। जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रासपालाई नेताहरूको आग्रह, सत्ताको नवाद र आन्तरिक अहंकारबाट मुक्त रहनुपर्नेमा जोड़। अन्तर्राष्ट्रिय योग दिवस स्वस्थ वृद्धावस्थाका लागि योग नाराका साथ योगाभ्यास सहित मनाइयो। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू पुष्टि, भाइरस सबै महादेशमा पुग्यो। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्ति वार्ता हुँदै, केप भर्डेको पुनरागमन, हेलियो वेरेलाको गोलसँगै उरुग्वे विरूद्ध 2-2 को बराबरी।

0: AC, cooler, freeze, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 र 5 54834।

सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम अधिवेशन चितवनमा शुरू भएको छ। चार वर्ष अघि मात्र स्थापना भएको रासोपा अहिले संसदमा 182 संख्याका साथ सरकारको नेतृत्व गरिरहेको छ। छोटो अवधिमै पाएको सफलतासँगै रासोपाले पहिलो पटक पार्टीको सांगठनिक संरचना र विचारलाई औपचारिक अधिवेशन मार्फत अनुमोदन गर्दैछ। यो अधिवेशन मार्फत रासोपाले राजनैतिक परिवर्तन र नागरिकको चाहनालाई संस्थागत गर्ने अपेक्षा गरिएको छ। त्यसैले यो अधिवेशनलाई ऐतिहासिक मानिएको छ। रासोपाको उदयलाई परिवर्तनको लहरका रूपमा हेरिएको छ। अधिवेशनले उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा बोल्ने रासोपाका नेताहरूले पनि यसप्रति लक्षित गर्दै परिवर्तनको सपना साकार पार्ने उद्घोष गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले देश र नागरिकको जिम्मेवारी पूरा गर्ने सामर्थ्य आफ्नो पार्टीमा रहेको बताउनु भएको छ। पार्टीको आइतबारबाट भरतपुरमा शुरू भएको प्रथम महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नु भएको हो। आजको रासोपालाई नागरिकको जिम्मेवारी पूरा गर्ने अभिभारा छ। देश रासोपाको हातमा छ र सुरक्षित छ। सीमा विवादमा उठेको प्रश्नमा लक्षित गर्दै उहाँले भन्नुभयो, उहाँले रासोपाले गर्ने विकास र समृद्धि आउने सन्ततिलाई मात्रै नभई पछि जन्मनेका लागि पनि सदुपयोग गर्ने गरी काम गरिने बताउनु भएको छ। महाधिवेशन र उम्मेद्वारीतर्फ लक्षित गर्दै उहाँले रासोपा सम्मिश्रणले बनेको पार्टी भएको बताउनु भएको छ। रासोपा एउटा मात्रै पार्टी होइन, सम्मिश्रणले बनेको पार्टी हो। रासोपाको लहर देखेर प्रवेश गर्ने धेरै छन्। तपाईहरूले पदको आशा नगर्नुहोला उहाँले भन्नुभएको छ। आफू संस्थापक सभापति भएका नाताले कुनै पनि पदका लागि पक्षपाती हुन नसक्ने सक्ने धारणा राख्दै उहाँले महाधिवेशनबाट आउने नेतृत्व निष्पक्ष हुने र जसले जिते पनि त्यो रासोपाले जित्ने धारणा राख्नु भएको छ। उहाँले चितवनलाई नीलो क्रान्तिको राजधानीको संज्ञा दिँदै परिवर्तनको सपना साकार पार्ने शक्ति पनि आफूलाई चितवनकै भूमिबाट प्राप्त भएको बताउनु भएको छ। विभिन्न कालखण्डमा भएका परिवर्तन शहीद र घाइतेलाई सम्मान गर्दै उहाँले गत वर्ष स्थापना दिवस मनाइरहँदा आफू भैरहवा कारागारको बन्द कोठरीमा रहेको सम्झना गर्दै उहाँले आफूले त्यहाँबाट लिखित सन्देश पठाएको पनि कार्यक्रममा स्मरण गर्नुभएको छ। उद्घाटन कार्यक्रममा नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले नेपालमा राजनीतिक पार्टीहरूले विगतमा पटक पटक अहिले रासोपाले ल्याए जस्तो मत पाए पनि आन्तरिक द्वन्द र सत्ताको उन्मादले सफल हुन नसकेको टिप्पणी गर्नुभयो। विगतमा तीन चार पटक अहिले रासोपाले पाए जस्तो जनमत पार्टीहरूले पाएका हुन्। त्यो जनमत बचाउन नसक्दा देश दुर्घटनामा गयो। अहंकार व्यक्तिबीचको टकरावले जनमत टुक्रिएको हो। उहाँले थप्नुभयो, रासोपाले त्यस्तो दुर्घटना भोग्न नपरोस्। विगतमा दलहरूले 36 वर्ष केही गरेन भन्नेका लागि विगतको घटना स्मरण गराउँदै उहाँले भन्नुभयो, नीलो झण्डा फहराउँदै यो जमीनमा रातो रगतले सिन्चित भएको पनि सम्झनुहोला। नेकपा एमालेका नेता प्रदीप गेवालीले यो महाधिवेशनले रासोपाको राजनैतिक सिद्धान्तलाई स्पष्ट पार्ने विश्वास व्यक्त गर्नुभएको छ। यो महाधिवेशनले रासोपालाई कता ढल्काउँछ, दायाँ बायाँ भन्ने कुरा ठूलो सवाल भएन, तर तपाईहरूको पोलिटिकल फिलोसफी स्पष्ट हुन जरूरी छ। तपाईहरूको असाधारण जनमत राष्ट्रिय हित र राष्ट्रिय स्वाधीनता संरक्षण प्रति सचेत हुन जरूरी छ, उहाँको भनाई रहेको छ। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले रासोपा र नेकपामा केही समानता रहेको बताउनुभयो। सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको लागि रासोपा र नेकपामा समानता छ। विगतको कठिन परिस्थितिमा पनि लोकतन्त्र र सुशासनका पक्षमा हामी सँगै अगाडि बढ़ेका थियौं उहाँले भन्नुभयो। उहाँले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यका कारण उपस्थित हुन नसक्नु भएको जानकारी दिँदै उहाँले आफ्नो गृह जिल्ला चितवन सबैलाई स्वागत गर्नुभएको जानकारी पनि दिनुभएको छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले रासोपाल स्थापनाको चार वर्षमा हासिल गरेको उपलब्धि ऐतिहासिक भएको बताउनुभयो। जनताको मन जितेर रासोपाले जुन ऐतिहासिक सफलता हात पारेको छ यो सराहनीय छ। समाज बदल्न हिँड्नेले आउने जस्तो सुकै ज्वारभाटासँग नडराई सत्य र न्यायका पक्षमा लाग्न छाड्नु हुँदैन उहाँले भन्नुभएको छ। उहाँले प्रधानमन्त्री शाह र सभापति लामिछानेलाई मिलेर 10-15 वर्ष जनताका पक्षमा काम गर्न आग्रह गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले रासोपाबाट जनताले दलभन्दा एक कदम माथि उठेर निर्णय खोजेको धारणा व्यक्त गर्नुभएको छ। समयले तपाईहरूलाई अवसर दिएको छ, अब यो अवसरलाई सदुपयोग गर्नुहोस्। उहाँले रासोपाका नेताहरूतर्फ फर्कदै भन्नुभयो, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा लाग्नुपर्ने बेला आएको बताउनु भएको छ। जनमत पार्टीका अध्यक्ष
सीके राउतले रासोपाका कार्यकर्तामा देश बनाउने हुटहुटी र चाहना भएको बताउँदै आफू पनि त्यो चाहना बोकेर अमेरिकाबाट नेपाल फर्किएको बताउनु भएको छ। म पनि अमेरिकाबाट देश बनाउने हुटहुटी बोकेर नेपाल फर्किएको हुँ। अब सपना बाँड्ने मात्र होइन, पूरा गर्ने बेला आएको छ। त्यो जिम्मेवारी अहिले रासोपामा छ, उहाँले भन्नुभएको छ। रासोपाको उपाध्यक्ष तथा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले युवा शक्ति नयाँ सोचका साथ नवप्रवर्धनको पक्षमा रहेको बताउनु भएको छ। युवा शक्तिले राजनीतिक संस्कार परिवर्तन गर्न सकिन्छ भनेर देखाउन जरूरी छ। पुराना पुस्तालाई हराउन मात्र होइन, विद्रोह गरेर आशा र विकल्प दिन सक्नुपर्छ। नयाँ पुस्ताले विद्रोह मात्र होइन, शासन समेत चलाउन सकिन्छ भनेर देखाउन जरूरी छ, उहाँले भन्नुभएको छ। उद्घाटन समारोहमा विभिन्न मित्र राष्ट्रका पार्टीहरूले पठाएको शुभकामना सन्देश परराष्ट्र मन्त्री शिशिर खनालले पढेर सुनाउनु भएको थियो। राष्ट्रपतिको महाधिवेशन मंगलबारसम्म जारी रहनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार एक्सप्रेस गाड़ी भएकाले गन्तव्यमा नपुगी नरोकिने बताउनु भएको छ। चितवनको भरतपुरमा आइतबारदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री शाहले यस्तो धारणा राख्नु भएको हो। सरकार भनेको गाड़ी जस्तै हो, गाड़ीमा एक्सिलेटर मात्रै होइन ब्रेक पनि लगाउनुपर्छ भन्नुभएको छ। हाम्रो गाड़ी एक्सप्रेस हो, यो गन्तव्यमा नपुगी रोकिँदैन, चिन्ता लिनुभएको छ, सबैलाई धेरै धेरै धन्यवाद। कार्यक्रममा राजनैतिक पार्टीका प्रतिनिधि र वक्ताले दिएको सुझाव र लिनुभएको चिन्ताको प्रतिउत्तर दिँदै प्रधानमन्त्री शाहले भन्नुभयो, हाम्रो गाड़ी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। उहाँले थप प्रश्न उठ्दै थियो, हावा कहिले यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिइरहनु पर्दैन, हामीले बाढ़ी ल्याएर खोला फर्काएका हौं, यो खोला आफ्नो बाटोमा छ, अगाडि बढ़िरहन्छ। सरकार संचालनप्रति गरिएको गुनासोमा प्रधानमन्त्री शाहले ढुक्क हुन सबैमा आग्रह गर्नुभयो। उहाँले राष्ट्रियताको सवालमा सरकारप्रति शंका नगर्न पनि अनुरोध गर्नुभएको छ। सरकार नियम कानून मिच्दैन, तपाईँहरूले चिन्ता लिनु पर्दैन, सीमाबारे पनि चिन्ता लिनु पर्दैन, उहाँले भन्नुभयो। सीमाका विषयमा संसदमा यसअघि बोलेको सन्दर्भ उठाउँदै भारतको नाम नलिई प्रधानमन्त्रीले भन्नुभयो, उहाँहरूले शंका उठाउनुभयो, हामीले भनेका छौं, हामीसँग प्रमाण छ, कालापानी लिपुलेख हाम्रो हो भन्ने हामीसँग प्रमाण छ, त्यो प्रमाण ल्याउन बेलायतको कुरा उठाएका हौं, तेस्रो पक्षको मध्यस्थता खोजेका होइनौ, उहाँले स्पष्ट शब्दमा भन्नुभयो। आफूहरू छिमेकी देशसँग सीमा विवाद मिलाउन सक्षम रहेको पनि उहाँको दावी थियो। फरक प्रसंगमा आफ्नो पार्टी विकासवादी भएको, काम गर्ने पार्टी भएको र कसैलाई प्रतिशोध लिने र न्यू खोज्ने पार्टी नभएको उहाँले स्पष्ट पार्नुभयो। तर विगतमा भएका गल्तीको अनुसन्धानका क्रममा छानबिन गरेर कार्यवाही गरिने उहाँको प्रश्नोक्ति थियो। विगतका दिनहरूमा कुनै फट्याई र सरकारी सम्पत्ति दोहन भएको छ, सरकारी रकम दोहन भएको छ भने त्यो खोज्दै गर्दा अख्तियारलाई पाँच घण्टा मात्र होइन पाँच वर्ष राखेर सोधपूछ गर्न सक्छौं, त्यसमा चिन्ता लिनु पर्दैन, उहाँको भनाइ थियो। सरकारले गर्ने काम कानून सम्मत हुने पनि उहाँको दावी छ। उहाँले निर्वाचनबाट आफूहरूले नभई जनताले जितेको बताउनुभयो। हामीलाई फ्रन्ट लाइनमा ल्याएको होइन, जनता फ्रन्ट लाइनमा आएका हुन्, जनता सधैँ फ्रन्ट लाइनमै रहन्छन्। उहाँले पार्टीको विषय उठाउँदै भन्नुभयो, उहाँले रासोपा विकासवादी पार्टी भएको बताउँदै कसैप्रति प्रतिशोध नलिई आफूहरू अगाडि बढ़ने स्पष्ट पार्नु भएको छ। चुनावमा एउटा एजेण्डा बोक्ने हो, सधैँ एउटै एजेण्डा बोक्ने होइन, अर्को चुनावमा अर्कै एजेण्डा ल्याउनुपर्छ। हामी यही कार्यकालमा सुकुम्बासी र सहकारी समस्या समाधान गर्छौं, अर्को चुनावमा अर्कै एजेण्डा लिएर आउँछौ, आज भोलि र पर्सी पार्टी बारे सोचौं अनि पाँच वर्ष त्यसबारे सोचौंला, उहाँले भन्नुभएको छ।

ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखानामा रहेका जीव जन्तुलाई बर्ड फ्लूको जस्तो लक्षण देखिएपछि असार 2 गते परीक्षणका लागि पशु सेवा विभागमा नमूना पठाइयो। परीक्षण गर्दा असार 3 गते बुधबार बर्ड फ्लू देखियो। विभागले बुधबार नै त्यसको जानकारी दिँदै आवश्यक समन्वयका लागि टोली चिड़ियाखाना पठायो, तर बर्ड फ्लू पुष्टि भएको 3 दिनपछि मात्र असार 5 गते शुक्रबारदेखि अनिश्चित समयका लागि चिड़ियाखाना बन्द भएको सूचना जारी भयो। चिड़ियाखानाले जीवजन्तुमा बर्ड फ्लू देखिएकाले बन्द गरिएको जनाएको थियो। 3 दिनसम्म बर्ड फ्लू देखिएको सूचना लुकाएको आरोपमा चिड़ियाखाना प्रमुख सत्यनारायण शाह छानबिनमा तानिएका छन्। बर्ड फ्लू संक्रमणबारे राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा प्रमुख शाह छानबिनमा परेका हुन्। कोषको अध्यक्ष समेत रहेकी कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीको निर्देशनमा शाहमाथि छानबिन थालिएको हो। कोषले चिड़ियाखानामा बर्ड फ्लू फैलनको कारण पत्ता लगाउन प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति बनाएको छ। समिति सदस्यमा कोषका प्रशासन प्रमुख हरि विक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डाक्टर मधु छेत्री सदस्य छन्। समितिलाई 1 हप्ताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। गत चैत 6 गते कोशी प्रदेशको मोरङ सुन्दर हरैचा 4 र उर्लाबारी 8मा पुष्टि भएको बर्ड फ्लू 3 महिनादेखि नियन्त्रणमा आउन सकेको छैन। विभागका अनुसार कोशी प्रदेशका सुनसरी मोरङ र झापा, बागमती प्रदेशका काठमाण्डु भक्तपुर र ललितपुर सहित चितौन र काभ्रेमा, मधेसका 12 र महोत्तरीमा तथा लुम्बिनीको नवलपरासी पश्चिममा बर्ड फ्लू फैलिसकेको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले 3 महिनादेखि फैलिएका कारण अवस्था चिन्ताजनक रहेको बताएका छन्। पहिलो पटक यति लामो समयदेखि बर्ड फ्लू फैलिरहेको छ। अहिले काठमाण्डु उपत्यका हट स्पट बनेको छ। ढुक्क हुने अवस्था छैन। बर्ड फ्लू पुष्टि भएका जिल्लामा नियन्त्रण गर्न लागेका छौं उनले भनेका छन्। उनले नियन्त्रणका लागि 5 लाख भन्दा बढ़ी कुखुरा, 10,50,000 अण्डा र 2,50,000 किलो कुखुराको दाना नष्ट गरिएको बताएका छन्। क्षति कम होस् भनेर काम गरिरहेका छौं। उच्चतम सचेतना अप्नाउनुपर्छ। त्यसकारण टोली परिचालन गरी कुखुरासँगै अण्डा दाना नष्ट गरिरहेका छौं उनले भनेका छन्। महानिर्देशक दाहालले काठमाण्डु हटस्पट बनेकाले अवस्था चिन्ताजनक रहेको बताएका छन्। काठमाण्डुका 3 वटा जिल्लामा देखिएको छ। कुखुरा त हामी नष्ट गर्न सक्छौं, तर पंक्षीमा नष्ट गरेर नियन्त्रण गर्न चुनौतीपूर्ण बनेको छ उनले थपेका छन्। पहिलो पटक लामो समयदेखि नियन्त्रणमा आउन नसकेको कारण अवस्था चिन्ताजनक छ। उनी कुखुरा चरामा बर्ड फ्लू जस्तो लक्षण देखिए विभागमा खबर गर्न आग्रह गर्छन्। विश्व पशु स्वास्थ्य संगठन ओआईईका अनुसार नोटिफाइबल एभियन इन्फ्लुएन्जा भाइरसको सब टाइपबाट हुने रोग वा संक्रमणलाई बर्ड फ्लू भनिन्छ। बर्ड फ्लू चराचुरुङ्गीहरूमा लाग्ने संक्रामक श्वास प्रश्वास सम्बन्धी रोग हो। इन्फ्लुएन्जा भाइरसका 3 समूहहरूमध्ये समूह एमा पर्ने भाइरसको संक्रमणबाट चराहरूमा फैलने महामारी रोगलाई बर्ड फ्लू भन्ने गरिन्छ। इन्फ्लुएन्जा H5N1 भाइरस चराहरूमा फैलिने गरेको छ। सन् 1876 पहिलोपटक पहिचान भएको बर्ड फ्लू सन् 1997 मानिसमा देखिएको थियो। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: फिस्टल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबेव केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: Is that you? प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
4: एन्ड म्यानेजमेन्ट, बोथ स्ट्रिम क्यान अप्लाई। इन्ट्यु टु लर्न, गो फोर्थ टु सर्भ। फर्दर डिटेल्स, पोखरा कलेज अफ म्यानेजमेन्ट, PCM, ज्ञानमार्ग, नदीपुर, पोखरा 3, कास्की, नेपाल। फोन

0: एजेन्सीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
0: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
2: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्स-रे,
4: सिटी स्क्यान
3: सेवा,
5: भिडियो एक्सरे, इकोकार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, ओक

0: चौकास्की
1: फोन 061-572-648 572-849
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।
4: हेलो
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्छन् त डाक्टर?
5: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
6: होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-77।
8: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो,
9: त्यसैले साधारण एमआरआई होइन 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध। उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0279-29।

विषमजनक पूर्ण हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। नेपालको संघीय शासन प्रणालीलाई प्रभावकारी, समावेशी र युवा मैत्री बनाउने तथा गण्डकी प्रदेशको दिगो विकासमा युवाको भूमिकालाई सशक्त बनाउने उद्देश्यसहित आयोजित गण्डकी प्रदेश युवा सम्मेलन 2083 सम्पन्न भएको छ। गैर सरकारी संस्था महासंघ नेपाल र युवा अभियानको संयुक्त आयोजनामा आयोजित दुई दिने सम्मेलनले 6 बुधे साझा युवा घोषणा पत्र सार्वजनिक गर्दै आइतबार समापन भएको हो। शनिबारबाट पोखरामा आयोजना भएको सम्मेलनमा गण्डकी प्रदेशका 11 जिल्लाका 50 भन्दा बढ़ी युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्मेलनले प्रदेशभरिका युवाहरूका साझा आवाज, सरोकार, सुझाव तथा प्रतिबद्धतालाई समेट्दै सरकार, नागरिक समाज र निजी क्षेत्र समक्ष नीतिगत तथा कार्यक्रमगत सुधारका लागि आग्रह गरेको छ। सम्मेलनको समापन समारोह गैर सरकारी संस्था महासंघ नेपाल गण्डकीका अध्यक्ष पदमराज पहाड़ीको अध्यक्षतामा सम्पन्न भएको थियो। पहाड़ीले सम्मेलन फलदायी बनेको बताउनु भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा महासंघका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी सहभागी हुनुहुन्थ्यो। उहाँले केन्द्रीय सम्मेलन पोखरामा आयोजना गरिने भन्दै सोही अनुसार सक्रियता बढ़ाउन आग्रह गर्नुभएको छ। सम्मेलनमा सहभागी युवा प्रतिनिधि नील थापा, कामना न्यौपाने र अनुप राणा भाटले सम्मेलनका अनुभव, सिकाई तथा अपेक्षाबारे आफ्ना धारणा व्यक्त गरेका थिए।

0: स्वस्थ वृद्धावस्थाका लागि योग नाराका साथ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योगाभ्यास सहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। त्यस अवसरमा मुख्य सचिव सुमन राज अर्यालले राष्ट्रिय रूपमा योग ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनु भएको छ। विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको उहाँले जानकारी गराउनु भएको छ। योगको धेरै प्रचार प्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेकाले अब त्यसतर्फ लैजान जागरण शुरू भइसकेको मुख्य सचिव अर्यालले बताउनु भएको छ। मन्त्रालयका सचिव चुडामणि पौडेलले स्वस्थ र निरोगीताका लागि नियमित रूपमा योग अभ्यास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टी स्थापना गर्ने क्रमदेखि नै अडचन र व्यवधानहरू बिहोर्न परेको थियो। 2079 साल असारमा जन्मिएको रासोपाका लागि शुरूमै पार्टीको नाम र चुनाव चिन्ह घण्टीमाथि कानूनी अवरोध सिर्जना आयो। पार्टीको लागि जन्म समयदेखि प्रतिकूलताहरू छिचोल्दै पहिलो महाधिवेशनसम्म आइपुगेको छ। तत्कालीन समयमा नयाँ पार्टी स्थापना गर्दै गर्दा आर्थिक र मानवीय स्रोत सीमित थियो। देशभर प्रभावकारी चुनावी अभियान चलाउन सक्ने सामर्थ्य त्यस बेला रासोपासँग थिएन। 79 सालको निर्वाचनमा 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा 111 क्षेत्रमा मात्र उम्मेद्वार उठायो। आज भन्दा ठीक 4 वर्ष अघि पार्टी गठन गर्ने क्रममा 21 जना केन्द्रीय सदस्य पूरा गरेर निर्वाचन आयोगमा पेश गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई हम्मे हम्मे परेको थियो। त्यही शक्ति 4 वर्षको यो अवधिका आरोह अवरोह पार गर्दै देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बनेको छ। संगठनको बलमा सीमितता भए पनि सामाजिक सञ्जालको प्रयोगमा अन्य दललाई रासोपाले अन्य दललाई उछिन्यो। चुनावी प्रचारको अस्त्र मूलत सामाजिक सञ्जाललाई बनायो। फेसबुक, एक्स, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको प्रयोग र वेबसाइट शुरू गरेर जनतासँगै सम्बन्ध जोड्ने काम रासोपा सफल बन्यो। कंग्रेस एमाले गठबन्धनको सरकार भएको बेला सभापति रवि लामिछाने विरूद्ध तत्कालीन सरकारले राजनीतिक प्रतिशोध गरेको भन्दै गरिएको हस्ताक्षर अभियान नागरिकसँग जोड्ने अर्को माध्यम बनेको थियो। परम्परागत राजनीतिबाट नागरिक आजित भएको बेला जेएनजी आन्दोलन भयो। सुशासन र भ्रष्टाचारको अन्त्यको माग राखेर जेएनजीले आन्दोलन गरेको थियो। जेएनजी आन्दोलनमा उठेको मूल मुद्दा सुशासन र भ्रष्टाचारको अन्त्यलाई चुनावी एजेण्डा बनायो। जेएनजी आन्दोलनमा देखियो प्रत्यक्षतर्फ 125 र समानुपातिकतर्फ 57 गरी 182 सीटसहित प्रतिनिधि सभामा पहिलो शक्ति बन्यो। गत निर्वाचनमा जनताको अभूतपूर्व समर्थन प्राप्त गरेर सरकार गठन गरे लगत्तै महाधिवेशन सम्मुख भयो। चुनावको 6 महिनापछि प्रथम महाधिवेशन गर्ने यसअघि गरेको निर्णयबाट अझ अगाडि बढ़ेर असारमै महाधिवेशन गर्ने समय निर्धारण गर्यो। जसको पहिलो सातादेखि कार्यतालिका प्रारम्भ गरेको रासोपाले छोटा अवधिमा वड़ा, पालिका, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्यो। मधेस बाहेक अन्य प्रदेश समिति बनेको छ। 64 जिल्लाको अधिवेशन सकिएको छ। महामन्त्री कविन्द्र बोर्लाको टीका अनुसार 658 पालिकामा समिति रहेको र 609 पालिकाको अधिवेशनबाट नयाँ नेतृत्व आएको छ। चुनाव लगत्तै तीव्र संगठन विस्तार गरेको रासोपाले 4300 वड़ामा संगठन बनाएको छ। रासोपा बिना संगठन 2079 सालको निर्वाचनमा होमिएको थियो। गत निर्वाचन अघि पनि सांगठनिक अवस्थामा रासोपामा मजबूत बनिसकेको थिएन। धीमा गतिमा बढ़िरहेको संगठन निर्माणले चुनाव लगत्तै तीव्रता पायो। निर्वाचनबाट प्राप्त परिणाम र त्यस लगत्तै आयोजना गरिएको महाधिवेशनले रासोपा सांगठनिक रूपमा बलियो शक्तिका रूपमा उभिने अवस्थामा पुगेको छ। रासोपा चितवनको पहिलो केन्द्रीय महाधिवेशनको उद्घाटन सकिएसँगै अब बन्द सत्रको कार्यक्रमतर्फ सबैको ध्यान केन्द्रित हुन थालेको छ। रासोपाको बन्द सत्र आज बिहान 8 बजेबाट शुरू गर्ने भनिए पनि प्रतिनिधिहरूको उपस्थिति र ब्रेकफास्टका कारणले केही ढिला गति मात्रै शुरू हुने देखिएको छ। बन्द सत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनैतिक प्रतिवेदन, आर्थिक प्रतिवेदनहरू पेश गर्ने कार्यक्रम रहेको छ। रासोपाको निर्वाचन आयोगले आज दिउँसो 1 बजे देखि मात्रै औपचारिक कार्यक्रमको कार्यक्रम थाल्ने तयारी गरेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरूको नामावली पार्टीको वेबसाइटमा प्रकाशन गरेको जनाएको छ। आयोगका प्रमुख केसीले आइतबार बिहान 9 बजेदेखि आज बिहान 9 बजेसम्म प्रतिनिधिहरूको नामावलीमा दावी विरोध भएका गल्ती सच्याउनका लागि 24 घण्टाको समय उपलब्ध गराएको छ। बिहान 10 बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गर्ने र त्यसपछि निर्वाचनका थप कार्यक्रम अगाडि बढ़ाउने तयारी गरिएको आयोगका प्रमुख केसीले जानकारी दिनुभएको छ। आज नै केन्द्रीय सदस्यहरूको उम्मेद्वारी मनोनयन, प्रारम्भिक नामावली प्रकाशन, उम्मेद्वारको विरूद्ध दावी विरोध, मनोनयन फिर्ता र अन्तिम नामावली प्रकाशनसम्मका कार्यक्रम तय हुने कार्यतालिका रहेको छ। रासोपाको महाधिवेशनमा उपस्थित भएका र प्रवासमा रहेका गरेर 4,000 भन्दा बढ़ी प्रतिनिधि छन्। प्रवासमा रहेका प्रतिनिधिहरूले मोबाइल एप मार्फत र प्रतिनिधिहरूले इलेक्ट्रोनिक्स भोटिङ मेसिन ईभीएम का माध्यमबाट मतदान गर्नेछन्। पहिलो चरणमा 1 जना पार्टी सभापति र 19 जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। 900 जना निर्वाचित प्रतिनिधिहरूबाट सभापति बाहेकका बाँकी पदाधिकारी पदमा उम्मेद्वारी दिन सक्नेछन्। निर्वाचन आयोगका प्रमुख केसीले प्रस्तावित विधान हलमा केही परिमार्जन सहित पारित भएमा सोही बमोजिम गर्नुपर्ने भएकाले आयोगले त्यसमा पनि ध्यान केन्द्रित गरेको बताएको छ। अहिले प्रस्तावित विधानमा हरेक प्रदेशबाट 2 महिलासहित 5 जनाले उम्मेद्वारी दिन सक्ने व्यवस्था गरिएको छ। पदाधिकारीमा सभापतिले मनोनित गर्ने बाहेकका पदमा महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोग प्रमुख केसीले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन एउटै रिसोर्टमा बस्नु भएको छ। भरतपुर महानगरपालिकाबाट 18-19 किलोमिटर टाढा रहेको लटौली सेन्चुरी रिसोर्टमा दुवैजना परिवारसहित बस्नु भएको हो। यद्यपि रविका लागि अर्को होटल पनि बुक गरिएको छ। रवि र बालेन छलफलमै रहेको सुरक्षा स्रोतले जनाएको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513 55928। भिजिट www.landmarknepal.com।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6989, 452-715।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
8: हजुर, सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
2: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।
10: अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
11: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
13: महिनावारीलाई मर्यादित बनाए, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
2: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
1: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
2: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98-560-005-36

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

जनपन हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। पोखरा महानगरपालिका 12 आयोजना तथा हिल पोइन्ट स्कूलको सहकार्यमा आइतबार सम्पन्न अन्तर्विद्यालय चित्रकला प्रतियोगितामा हिल पोइन्ट स्कूलकी युमिका गुरूङ प्रथम भएको छ। विद्यार्थीहरूमा सृजनशीलता, कलात्मक क्षमता तथा रचनात्मक सोचको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा ओडा क्षेत्रभित्र तथा पोखराका विभिन्न 43 विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा ग्लोबल स्कूलकी योशिका गुरूङ दोस्रो, सोशियल पब्लिक स्कूलका अर्विनल गुरूङ तेस्रो तथा हावर्ड स्कूलका दिप्सन विक सान्त्वना स्थान हासिल गर्न सफल भएका छनृ।

संसदीय पत्रकार मंच गण्डकीको आयोजनामा भएको संघीयतामा आम संचार अन्तर्क्रिया एवं संसदीय र अदालती रिपोर्टिङ अभिमुखीकरण कार्यक्रम सकिएको छ। प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश र प्रदेश सभा सचिवालयको सहयोगमा शनिबार शुरू भएको तालिम आइतबार सकिएको हो। दुई दिनसम्म चलेको यस कार्यक्रममा पोखरामा क्रियाशील 60 जना पत्रकारहरूको सहभागिता थियो। कार्यक्रमका दौरान सहभागीहरूलाई संसदीय र अदालती रिपोर्टिङ प्राविधिक तथा व्यवहारिक पक्षबारे जानकारी दिइएको थियो। मामिला पत्रकार समाज नेपालका अध्यक्ष मनोज सत्यालले संसदीय रिपोर्टिङका सूक्ष्म पक्ष, यसका चुनौती र संघीयतामा संसद र संचार माध्यमको सम्बन्धका बारेमा सहजीकरण गरेका थिए। संसदका गतिविधिहरूलाई जनमुखी बनाउन पत्रकारिताले खेल्नुपर्ने भूमिकाका बारेमा आफ्नो अनुभव साटेका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारी, दाङका 29 वर्षीय हेमन्त केसी, सुनसरी घर भएका 42 वर्षीय सुखदेव राई, सोही नगरपालिका 3 बस्ने सुनसरीका 34 वर्षीय मनिष पोदार, रूपन्देहीका 47 वर्षीय राम रतन मिश्र, कास्कीका 39 वर्षीय अमृत अधिकारी र रौतहटका 35 वर्षीय मीर सलामाना रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिएका छन्। जनप्रिय मावि पोखरा सिमलचौरको सभाहलमा शिक्षकलाई तालिम प्रदान गरिएको छ। जनप्रिय मावि र श्रीयम आधारभूत विद्यालयका शिक्षक कर्मचारीलाई तालिम प्रदान गरिएको हो। पोखरा महानगरपालिका वडा नम्बर 8 को आर्थिक सहयोगमा भएको तालिम उद्घाटन गर्दै वडाध्यक्ष रूद्रनाथ बरालले सिकेको सिपलाई सही सदुपयोग गर्न सहभागी शिक्षकलाई आग्रह गरेका छन्। महानगरको योजना अनुरूप शिक्षालाई प्राथमिकता दिँदै बजेट व्यवस्था गरिएको उल्लेख गर्दै अध्यक्ष बरालले विद्यालयको चौतर्फी हित गर्न आफू तयार रहेको प्रतिबद्धता जनाएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद त्रिपाठीको अध्यक्षतामा शुरू भएको शिक्षकहरूका लागि शिक्षणशिप अभिवृद्धि कार्यशालामा शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाले सिकेको सिप व्यवहारमा उतार्न आग्रह गर्दै विद्यार्थीसँगै अभिभावकलाई जोड्न आग्रह गरेका छन्। पोखरा महानगरपालिका वडा नम्बर 15 मेरीगोलमा एक घर भित्रै छिरेर चोरी गर्ने 2 जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। मनिषा थापाको घरमा बालिका छोरी मात्रै भएको मौका छोपी गरगहना र नगद चोरी गर्ने सर्लाहीका भुवन बहादुर शाह शंकर र सिन्धुपाल्चोकका विराज सुनार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई काठमाडौँबाट नियन्त्रणमा लिएर 6 दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढ़ाएको छ। जेठ 24 गते दिउँसो 2:15 बजे थापाको घरमा चोरी भएको थियो। घरमा बालिका मात्रै भएको अवस्थामा भुवन बहादुर शाह शंकर भित्र पसेका थिए। म झ्याल ढोका बनाउनको लागि नाप्न आएको हुँ भन्दै उनी घरभित्र छिरेको प्रहरीले जनाएको छ। उनले कोठाको दराज तोडफोड़ गरी सुनका गरगहना र नगद 13,000 रूपियाँ चोरी गरेको खुलेको छ। प्रहरीले प्राविधिक रूपमा अनुसन्धान गर्दै जाँदा सरलाई लालबन्दी नगरपालिका 17 घर भएका 35 वर्षीय शंकरको संलग्नता खुलेको हो। उनी हाल काठमाण्डुको कागेश्वरी मनोहरा 9 शिवनगर टोलमा बस्दै आएका थिए। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले प्रहरी प्रभाग काँडाघारी काठमाण्डुको सहयोगमा उनलाई उनकै कोठाबाट पक्राउ गरेको हो। पक्राउ परेका शंकरसँग थप सोधपूछ गर्दा उनले चोरीका सुनका बालाहरू 6,50,000 रूपियाँका बिक्री गरेको बताएका थिए। उनले ती सामान सिन्धुपाल्चोको जुगल गाउँपालिका वडा नम्बर 2 घर भई हाल काठमाण्डुको मूलपानी बस्ने 35 वर्षीय विराज सुनारलाई बेचेका थिए। प्रहरीले चोरीको सामान खरिद गर्ने सुनारलाई समेत पक्राउ गरी कास्की ल्याएको छ।

0: पोखराको चौथेमा आयोजित रक्तदान कार्यक्रममा 31 युनिट रगत संकलन भएको छ। प्रगति नमूना ऋण तथा बचत सहकारी संस्था र प्रगति टोल नमूना आमा समूहको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो। पोखरा महानगरपालिका वडा नम्बर 14 वडा अध्यक्ष बोधबहादुर कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: मर्स्याङदी गाउँपालिकाले 50% अनुदानमा 60 जना किसानलाई हाते ट्राक्टर वितरण गरेको छ। गाउँपालिकामा एक अभिमुखीकरण कार्यक्रम गरी किसानलाई हाते ट्राक्टर वितरण गरिएको हो। गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले गाउँपालिकाले चालू आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कृषि यान्त्रिकरण कार्यक्रम अन्तर्गत हाते ट्राक्टर तथा अन्य कृषि उपकरण वितरण गरिएको बताएका छन्। उनका अनुसार कृषि क्षेत्रमा बढ़दो श्रमिक अभाव र परम्परागत पशु शक्तिको प्रयोग घट्दै गएकाले यान्त्रिकरणलाई प्राथमिकता दिएको हो। गुरूङले भनेका छन् कृषिलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्य अनुसार किसानलाई आवश्यक उपकरण उपलब्ध गराएका हौं। यस कार्यले उत्पादन लागत घटाउनका साथै खेतीपातीलाई सहज बनाउने विश्वास रहेको छ।

रोटरी क्लब अफ पोखरा न्यू रोडले रोटरी वर्ष 2026-27 का लागि क्लब अफिसर लर्निङ सेमिनार सम्पन्न गरेको छ। क्लब अध्यक्ष अमृत बासुलाको अध्यक्षतामा भएको सेमिनार तीन चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा प्लेनरी सेशन अन्तर्गत रोटरीको वार्षिक थीम तथा डिस्ट्रिक्ट गोल्स बारे पूर्व अध्यक्ष सुभाष सुगदेलले सहजीकरण गरेका थिए। त्यसै गरी क्लबका संस्थापक अध्यक्ष रवि प्रसाद बरालले फंक्शनल ब्रेकआउट सेशनमा क्लब अध्यक्ष सचिव तथा कोषाध्यक्षको भूमिका जिम्मेवारी र कार्य सम्पादनका विषयमा प्रशिक्षण दिएका थिए। एमनेस्टी इन्टरनेशनल नेपाल अन्नपूर्ण समूह 54 को 25 वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ। प्रमुख अतिथि एमनेस्टी इन्टरनेशनल नेपाल अन्नपूर्ण समूह 54 का संस्थापक सदस्य कपिलनाथ कोइरालाले कार्यक्रम उद्घाटन गरेका थिए। उपभोक्ता मंच गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका कोइरालाले नेपालमा 2046 सालमा प्रजातन्त्र स्थापना पश्चात मानव अधिकार बारे चर्चा परिचर्चा हुँदा पोखरामा एमनेस्टी इन्टरनेशनल संस्था स्थापना गरिएको स्मरण गरेका छन्। पोखरामा संगठित भएर मानव अधिकारको क्षेत्रमा काम गरौं भन्ने भावनाका साथ संस्था गठन गरिएको उनको भनाइ छ। संस्थाका कार्यवाहक संयोजक अधिवक्ता मीना कुमारी राणा भाटले आस्थाका आधारमा राज्यले कसैलाई पनि विभेद गर्न नहुने मान्यता बोकेर संस्था स्थापना भएको उल्लेख गरेका छन्। शिक्षक तथा साहित्यकार ओम प्रकाश गुरूङद्वारा लिखित उपन्यास एक्लो पहाड़ लोकार्पण गरिएको छ। हिमालय मिलन मावि ताङतिङका प्रधानाध्यापक एवं सामाजिक अभियन्ता गुरूङको यसअघि मेरो गाउँ ताङतिङ र बैदार वा पुस्तक प्रकाशित छन्। मावि गाउँपालिका दुई ताङतिङमा आयोजित समारोहमा प्रमुख अतिथि पालिका उपाध्यक्ष कल्पना गुरूङले उपन्यास लोकार्पण गरेका छन्। उनले साहित्यिक गतिविधिले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउने बताउँदै यस्ता सिर्जनाले स्थानीय इतिहास पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्। विशेष अतिथि एम बहादुर गुरूङले भाषा साहित्य र संस्कृतिको संरक्षणमा यस्ता सृजनात्मक कृतिको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन्। उनले एक्लो पहाड़ले गुरूङ समुदायको मौलिकता ऐतिहासिक स्मृति तथा सांस्कृतिक विरासत भावी पुस्तासम्म पुर्याउने विश्वास व्यक्त गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। योसँगै बर्ड फ्लूको अत्यधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ब्राउन स्कुवा नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स शहर नजिक केप ले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्र किनारामा त्यो चरामा संक्रमण देखिएको हो। कृषि मन्त्री कोलिन्सले एस्पेरेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउदर्न पेट्रियल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको जानकारी दिएका छन्। अमेरिका र इरानबीच स्विजरल्याण्डमा उच्चस्तरीय शान्तिवार्ता शुरू हुन लाग्दा मध्यपूर्वको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मोज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवत जावत गरिरहेको जनाएको छ। रोइटर्सका अनुसार हिजोदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्चस्तरीय प्रतिनिधिमण्डलबीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अरघाची र प्रमुख वार्ताकार मोहम्मद बागेर कालीबाफले गरेका छन् भने अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्स सहित अन्य विशेष दूतहरू सहभागी रहेका छन्। अब खेल समाचार। फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हराएको छ। विश्वकप फुटबलको यो 1000 खेल हो। सन् 1930 शुरू भएको फिफा विश्वकप 96 वर्षमा आइपुग्दा 1000 खेलको कोशीढुङ्गा पार भएको छ। खेलमा जापानले खेलको 4थ 31 69 र 83 मिनटमा गोल गरेको छ। दाइची कामाडाले 4थ र आयस युदाले 31 र 83 मिनटमा गोल गरेका हुन्। त्यस्तै जुनियरले 69 मिनटमा गोल गरेका छन्। जापानले समूह चरणको पहिलो खेलमा दुई पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको थियो। हिजोको जीतसँगै समूह एफमा जापानले 4 अंक जोडेको छ।

फिफा विश्वकप 2026 अन्तर्गत समूह एचको दोस्रो खेलमा केप भर्डे र उरुग्वेले दुई दुई गोलको सनसनीपूर्ण बराबरी खेल्दै अंक बाँडेका छन्। मियामी स्टेडियममा आज बिहान भएको यस खेलमा पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले जुझारू प्रदर्शन गर्दै दक्षिण अमेरिकी महारथी उरुग्वेको जीतको योजनालाई विफल तुल्याइदिएको छ। खेलको 21 मिनटमा केप भर्डेका मिडफिल्डर केविन पिनाले करिब 25 यार्ड टाढाबाट प्रहार गरेको शानदार फ्रिकिक सिधै गोलमा परिणत भएको थियो। यो गोल केप भर्डेको विश्वकप इतिहासकै पहिलो गोल समेत बन्यो। 1-0 पछि परेको उरुग्वेले पहिलो हाफको अन्तिम समयमा घातक पुनरागमन गर्यो। 44 मिनटमा म्याक्सिमिलियानो आराउजो र पहिलो हाफको अतिरिक्त समयमा अगस्टिन कानोविनोले गोल गरेपछि पहिलो हाफमा उरुग्वे 2-1 अगाडि रहेको थियो। दोस्रो हाफमा केप भर्डेले हार मानेर आक्रमक खेल जारी राख्यो। खेलको 61 मिनटमा मिडफिल्डर हेलियो वारेलाले उत्कृष्ट गोल गर्दै खेललाई 2-2 बराबरी ल्याए। त्यसपछि दुवै टोलीले जीतका लागि प्रयास गरे पनि थप गोल हुन सकेन।

फिफा विश्वकप 2026 बेल्जियम र ईरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन्। लस एन्जलस स्टेडियममा भएको खेलमा बेल्जियम ईरानसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा 70% बल पोसेसन राखे पनि बेल्जियमले गोल गर्न सकेन। खेलको 66 मिनटमा नेथन एंगोएले रातो कार्ड खाँदै बाहिरिएपछि बेल्जियम 10 खेलाडीमा सीमित भएको थियो। 10 खेलाडीमा सीमित बेल्जियम विरूद्ध पनि ईरानले गोल गर्न सकेन। पहिलो खेलमा बराबरीमा रोकिएका दुवै टोली दोस्रो हाफमा पनि बराबरीमा रोकिएका थिए। पहिलो खेलमा बेल्जियम इजिप्टसँग र ईरान न्यूजील्याण्डसँग बराबरी खेल्दै अंक बाँडेका थिए।

0: स्पेनले फिफा विश्वकप 2026 साउदी अरेबियामाथि फराकिलो जित निकालेको छ। एटलान्टा स्टेडियममा भएको खेलमा स्पेनले साउदीमाथि 4-0 फराकिलो जित निकालेको हो। स्पेनको जितमा मिखेल ओयार्जवालले 2 र लामिन एमालले 1 गोल गर्दा 1 गोल उपहार पायो। 10 मिनटमा मिखेल ओयार्जवालले को पासमा लामिन यमालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन्। त्यसपछि पहिलो गोलको असिस्ट गरेका मिकेल आफैले 2 गोल गरे। उनले खेलको 81 र 24 मिनटमा गोल गर्दै अग्रता तेबर बनाएका थिए। गोल गरेका दुवैजनालाई स्पेनले पहिलो हाफको खेलपछि आराम दिएको थियो। पहिलो हाफमा आक्रमक बनेको स्पेनले त्यसपछि गोल गर्न सकेन। खेलको 49 मिनटमा साउदीले हसन अल्तामबक्तीले आत्मघाती गोल गर्दा स्पेनको अग्रता 4-0 पुग्यो। त्यसपछि पनि दुवै टोलीले उत्तिकै अवसर पाए पनि गोल गर्न सकेनन्। अनपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। पोखरामा आयोजित गण्डकी प्रदेश युवा सम्मेलन सम्पन्न, 6 बुधे युवा घोषणा पत्र सार्वजनिक, रासोपाको पहिलो महाधिवेशन चितवन शुरू, लामिछाने र शाहले संयुक्त रूपमा गरे उद्घाटन, सरकारको एक्सप्रेस गाड़ी गन्तव्यमा पुगेर मात्रै रोकिने प्रधानमन्त्री शाहको भनाई, गुट उपगुट बनाउने पुराना पार्टीका अभ्यासलाई रासोपाले स्थान नदिने उल्लेख, रासोपाले प्रतिशोधको राजनीति नगर्ने सभापति लामिछानेको दावी, देश जनताको पक्षमा काम गर्ने उल्लेख, जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ़ गर्न रासोपालाई नेताहरूको आग्रह, सत्ताको उन्माद र आन्तरिक अहंकारबाट मुक्त रहनुपर्नेमा जोड़, अन्तर्राष्ट्रिय योग दिवस स्वस्थ वृद्धावस्थाका लागि योग नाराका साथ योग अभ्यास सहित मनाइयो, अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू पुष्टि, भाइरस सबै महादेशमा पुग्यो, स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्ति वार्ता शुरू हुँदै। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: दुर्गाको कि टाउको दुख्न छिम्मै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम, दुर्गाको कि टाउको दुख्ने छिम्मै आराम।
2: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
0: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
3: हिमस्टार फर अ कम्प्लिट होम।
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032239, 98028 59321, 061581.
5: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ, स्योर गर्दिन कि क्या हो?
6: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
9: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
9: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
10: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
11: घुट्नु घुट्नु पियो या सिपमा रमायो,
12: अब गर्मी लागि चिसो हरी,
11: गर्मी
13: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
14: ओहो नाचर बे कति छाप डिजाइन बे मारेकन किन नि खनि तोला
15: खनाई बेवा नाचर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
14: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नि च्यार चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै पो हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुल तुई बिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे
15: हजुर किमे झोको लाई नि छाबा छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुबल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिकी चोकै यावै क्यार मोहै
14: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखराई महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
15: तमुताई रबा ता कृबा ज्याला जाति कृबा छतैरा नत खैमा बिलन चन्नै यामो
14: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
15: छताइरा त तान नि बिम्द
16: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
17: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
18: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
17: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
18: शशिधर अनि तिमी नि
19: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
18: त्यो पनि एनटीएचएमसीमा छ नि
17: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
18: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
17: होम केयर सेवा होम केयर सेवा
20: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
17: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
20: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
17: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
20: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
17: सुत्केरी नवजात शिशुको हेरचाह
20: क्यान्सर सर्जरी राहतकारी हेरचाह
17: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
20: डाक्टर ल्याब सेवा
17: औषधि डेलिभरी सेवा
20: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिल्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-4-11-777 मोबाइल 98-5-60-99-2-77
18: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
6: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
21: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
18: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
22: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
20: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
17: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
20: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध उपलब्ध छ।
21: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
20: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
21: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते हैं, इंश्योरिंग फ्यूचर।
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
5: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन मिठो हुन्छ।
4: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
5: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
6: राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
7: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
9: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक।

0: चौक पोखरा फोन 01-586-536 मोबाइल 98-560-0536
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-2530

0: अब रारा चाउ चाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका सुन्नु भएन?
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन?
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: ओ यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ। भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
5: समसामयिक तथा सामाजिक विषय वस्तुमाथिको बहसमूलक कार्यक्रम आजको बैठक।
6: नमस्कार कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्द सँगै। आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्ने गर्छौ। वर्षाको समय शुरू भएको छ, आफ्नो पनि ख्याल गर्नुहोला र आफ्ना छेउछाउमा रहनुभएका महानुभावलाई पनि सुझाउने काम गर्नुहोला। बेलवाडीको समस्या हुन सक्छ, कुनै पनि बेला पानी दर्किन सक्छ, त्यस्तो अवस्थामा पूर्व सतर्कता अपनाउनुहोला। आज हामीले आदिवासी अधिकारको विषयमा कुराकानी गर्दैछौ। पोखरा आउँदाको यो परिवेशमा मैले नेपाल आदिवासी जनजाति महासंघका महिला उपाध्यक्ष त्यस्तै नेपाल माझी उत्थान संघका केन्द्रीय अध्यक्ष चिनीमाया माझीज्यूलाई निम्ति आएको छु। उहाँसँग म केही कुराकानीहरू गर्छु। आदिवासी अधिकार, नीतिगत समस्या, राज्यले हेर्ने दृष्टिकोण, महिला सहभागिता लगायतका विषयमा हामी छलफल गर्दैछौ। नमस्कार, सबभन्दा पहिले यहाँलाई स्वागत छ। तपाईँको स्वयं आफ्नै मुखारविन्दबाट परिचय।
7: धन्यवाद। म चाहिँ नेपाल माझी उत्थान संघको केन्द्रीय अध्यक्ष र अहिले भर्खरै निर्वाचित नेपाल आदिवासी जनजाति महासंघको उपाध्यक्ष निर्वाचनबाट हामी अहिले नयाँ टिममा आएका छौँ। हजुर,
6: अब यहाँ र यहाँको नयाँ टिमलाई स्वागत पनि छ।
7: हजुर, स्वागतको लागि धेरै धेरै धन्यवाद। हामीलाई हाम्रो नेफिनको तर्फबाट पनि हजुरलाई धेरै स्वागत छ, धन्यवाद सहित।
6: अब हामीले संस्कृति प्रकृति र मानवबीचको साइनोको खोजी गरिरहेका छौँ, अभियान चलाइरहेका छौँ। यसैको सन्दर्भमा बेला बेलामा विभिन्न ठाउँमा भेटघाट सेमिनारहरू छलफलहरू हुन्छन् र माग पनि गरिरहेका छौँ, आवाज पनि उठाइरहेका छौँ र ती आवाजहरूलाई सम्बन्धित क्षेत्र समक्ष पुर्याउने यो प्रयास पनि भइरहेको छ। महिला उपाध्यक्षको रूपमा अब नेतृत्वमा पुग्नु भएको छ, यहाँ जस्तै महिला दिदी बहिनीहरूको आवाज र समग्र सांगठनिक आवाज र जनताको आवाजलाई पनि बोल्नु पर्नेछ। भूमिका अब अलिक कडेकाडा नै होला नि, कस्तो हुन्छ?
7: अब म अलिकति पछाडि पनि फर्किन चाहे जुन महिलाको विषय उठाउनु भयो। म योभन्दा अगाडि चाहिँ नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्ष पनि थिएँ। अब हामीले चाहिँ खास गरी आदिवासी महिलाहरूको आवाजलाई आदिवासी महिलाहरूको मुद्दालाई चाहिँ कसैले पनि नउठाइएको हुँदा आदिवासी महिला राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ पनि 2056 सालमा स्थापना भएको छ, त्यो आफ्नो ठाउँमा छ। र त्यस पछाडि जनजाति महासंघमा नेपाल आदिवासी जनजाति महासंघमा पहिला महिलाको प्रतिनिधित्व हुँदैन थियो होइन, त्यस पछाडि जनजाति महासंघको दोस्रो महाधिवेशनमा महाधिवेशनमा हामी आदिवासी महिलाहरूको पनि महासंघ प्रतिनिधित्व हुनुपर्छ भनेर हामीले जनजाति महासंघको यो अधिवेशन हल घेरौँ जुन बानेश्वरमा भएको थियो त्यति बेला चाहिँ हामी धेरै महिलाहरू होइन चाहिँ हामी महासंघको त्यो अधिवेशन हलमा गेटमा हामीले धर्ना हाल्यौँ। त्यस पछाडि महासंघले संघीय परिषदको प्रत्येक जातीय संस्थाबाट एकजना चाहिँ संघीय परिषद आउँछ नि त, तर संगठनहरूमा त पुरुषै हुन्छ जातीय संगठनहरूमा, अनि आउँदा पनि संघीय परिषदमा आउँदा पनि पुरुषै आउने, अनि त्यसो हुँदाखेरि महासंघको महाधिवेशनमा पनि पुरुषै आउने, त्यसपछि महासंघको अब यो सचिवालय होइन टिममा पनि पुरुषै हुने हुँदाखेरि त्यो हामीले गरेको आदिवासी महिलाहरूले गरेको आन्दोलन पश्चात महासंघले चाहिँ ल अब चाहिँ एकजना महिला एकजना पुरुष संघीय परिषदको सदस्य भएर आउने भन्ने विधान संशोधन गर्यो। त्यो विधान संशोधन त गर्यो तर समस्या के रह्यो भने जातीय संगठनले महिला छैन, अनि भएको केही केही संगठनहरू भएको महिलाहरूलाई पनि महासंघमा आउनलाई प्रतिनिधित्व नै नदिने। त्यो भएपछि अब के हो त भन्दाखेरि सबभन्दा पहिला जातीय संगठनमा चाहिँ महिलाको प्रतिनिधित्व हुनुपर्छ भनेर हाम्रो आन्दोलन महिलाहरूको आवाज त्यतातिर फेरि आफ्नै संगठनभित्र मोडियो होइन, अनि त्यस पछाडि अब अहिले जाति संगठनमा पनि 33% महिला राख्नै पर्छ, अनि महासंघमा पनि 33% महिला राख्नै पर्छ। अहिले नेपाल आदिवासी जनजाति महिला महासंघमा हामी 7 महिलाहरू छौँ। त्यस्तै अब नेपाल माझी उत्थान संघको अब अहिले म आफै केन्द्रीय अध्यक्ष छु, म पनि चुनाव लडेको हो, 3 प्रतिस्पर्धी थियौँ, 2 एकजना पूर्व महासचिव एकजना युवा नयाँ र एकजना म चुनाव लडेर म अध्यक्ष भएर आएको हो होइन। मतलब के भने आदिवासी महिलाले आफ्नो घरदेखि समाजदेखि सबै ठाउँमा चाहिँ आफ्नो प्रतिनिधित्व अधिकारको लागि चाहिँ लड्नै पर्ने रहेछ भन्ने एकदम गर्नै पर्यो। पहिला त आफ्नो घरबाट अधिकार खोज्नु पर्ने रहेछ, हामीले समाज सुधार्नु छ भने घरबाट सुधार गर्नुपर्ने रहेछ भन्ने कुरामा हामीले व्यापक रूपमा महिलाको अधिकारलाई अगाडि बढाइराखेका छौँ। अब अहिले आयो नेतृत्वमा जनजाति महासंघमा अब अहिले हामी जाति संगठनमा भनौँ न अब थकालीमा भर्खरै महिला अध्यक्ष आउनु भएको छ, नेवारमा अस्ति भर्खरै मात्रै महिला अध्यक्ष आउनु भएको छ, त्यसपछि बोराममा बोराम संगठनमा महिला हुनुहुन्छ, अनि हेल्मोमा महिला हुनुहुन्छ, त्यसपछि माझी उत्थान संघमा म महिला भनेपछि अहिले हामी अब 59 अर्गनाइजेसनमा आदिवासीहरूको संगठन हामी 5 महिलाहरूले चाहिँ एउटा एकदम चुनौतीपूर्ण साथ गाह्रो छ नि।
6: एउटा उदाहरण कहीँ देखियो भने अलिकति त्यो हाम्रो रिदम अनि हाम्रो त्यो प्र्याक्टिसमा पनि कता कता चेन्ज देखिँदो रहेछ कि क्या हो होइन
7: देखिँदो रहेछ। त्यसमा चाहिँ हाम्रो आफ्नो एउटा लगानी पनि हुनुपर्छ कि थपक्क चाहियो म यस्तो हुनुपर्छ भनेर हात बाँधेर बसेर त भएन नि त, आफ्नो सङ्घर्षलाई त अगाडि बढाउनु पर्यो नि, महिला पनि सशक्त हुनुपर्छ भन्ने कुरामा चाहिँ अब हामीले त्यो खालको सन्देश चाहिँ महिलाहरूमा पुर्याएका छौँ। अहिले धेरै आदिवासी महिलाहरू यो मुभमेन्टमा चाहिँ अग्रसर निकै नै भएको छ। पहिला भन्नुहुन्छ भने अब जनजाति राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमा अब मैले त एक कार्यकाल सचिव एक कार्यकाल अध्यक्ष समेत भइसकेँ त्यहाँ पनि होइन, त्यसो हुँदाखेरि तपाईँ आउनुहोस् न भनेर त्यसरी ल्याउनु पर्थ्यो कि। अब अहिले अध्यक्ष पदमा 2-3 उठ्दिन्छन् भनेपछि यो प्रतिस्पर्धात्मक आउनु चाहिँ म एकदम सकारात्मक तरिकाले लिन्छु। तर दुःख लाग्दो कुरा के छ भने यहाँनिर अलिकति मैले भन्नै पर्ने हुन्छ अलिकति राजनीतिक दबाव राजनीतिक हस्तक्षेप हुन थालेको छ जातीय संस्थाहरूमा समुदायहरूमा, यो चाहिँ हुनु हुँदैन। त्यसको लागि होइन हामीलाई राजनीति गर्ने पाटो अर्को ठाउँमा राजनीति प्लेटफर्म नै छ, नितान्त यो चाहिँ आदिवासीको अधिकार र आदिवासी महिलाहरूले आफूले खोजेको अधिकारको लागि चाहिँ एउटा जुन बनेको एउटा संगठन छ यसलाई चाहिँ हामीले एउटा नितान्त एउटा समुदायको धारणामा जानुपर्छ भन्ने मलाई लाग्छ। हजुर
6: जनजाति समुदायको उत्थान चाहिँ प्र्याक्टिसमा कतिको बडा छ कस्तो भइरहेछ?
7: जनजाति समुदायको उत्थानको कुरा गर्नुभयो, अब पहिला त हामीले कुनै पनि आफ्नो एउटा बोल्ने वाक स्वतन्त्रता पनि त थिएन नि त, तब 46 सालदेखि चाहिँ अब आदिवासी जनजातिहरूले एउटा जुन एउटा बोल्ने आफ्नो अधिकारका कुराहरू उठाउन पाउने एउटा जुन अधिकार छ संविधानले पनि अब अहिले आदिवासी जनजातिहरूलाई सम्बोधन गरेको छ। के भन्छ आदिवासी जनजाति महिला भनेर नगरे तापनि आदिवासी जनजाति भनेर चाहिँ एउटा सम्बोधन त गरेको छ नि त। त्यो कुराहरूले आफ्नो ठाउँमा हामीले सकारात्मक लिनुपर्छ। त्यसो हुँदाखेरि हामीले आदिवासीहरूले चाहिँ अब अहिले आफ्नो अधिकारको लागि जुन बोल्ने उपलब्धिको रूपमा लिनुपर्छ। किन भन्दाखेरि अहिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान यो चाहिँ अब सरकारी निकाय हो होइन, हामीले त्यो प्राप्त गरेका छौँ, त्यो आदिवासी आन्दोलनबाटै भएको हो। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान हुनुभन्दा अगाडि चाहिँ त्यो आदिवासी विकास समिति भन्ने थियो, त्यस पछाडि त्यसलाई फेरि परिवर्तन गरेर ऐन बनाएर अनि आदिवासी जनजाति उत्थान चाहिँ प्रतिष्ठान बनाएर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको यो के अरे ऐन जुन छ त्यो अन्तर्गत सूचीकृत भएको सबै आदिवासी सङ्गठनहरूको समुदायहरूलाई सूचीकृत गरिएको छ। त्यसो हुँदाखेरि त्यस्तै गरेर अब अहिले आदिवासी आयोग होइन, यो 2072 सालको संविधानले चाहिँ आदिवासी जनजाति आयोगलाई पनि अब संवैधानिक चाहिँ एउटा आयोगको रूपमा लिएको छ। हुन त त्यो त्यसमा चाहिँ 6 आयोगहरू मध्ये आदिवासी जनजाति आयोग पनि अब त्यसै दलित आयोग अब थारू आयोगहरू पनि छ, त्यस अन्तर्गत अब आदिवासी आयोग पनि छ, त्यसलाई पनि एउटा उपलब्धि रूपमा लिएको छ। त्यसै गरेर चाहिँ अब आइएलओ 169 अनुमोदन गरिएको छ, जसमा चाहिँ आदिवासी अधिकारहरू त्यसमा उल्लेख गरिएको छ होइन, युएन ट्रिपलाई गरेको छ। यस्तै गरेर अब जे होस् अब अहिले आदिवासीको प्रतिनिधित्व सुनिश्चित नगरे तापनि काहीँ न काहीँ माध्यमबाट आदिवासीहरूको प्रतिनिधित्वहरू पनि भएको छ। तर त्यहाँ पनि विडम्बनाको कुरो के छ भने जुन प्रतिनिधित्व भइराखेको छ त्यो प्रतिनिधित्वमा चाहिँ ठ्याक्कै म आदिवासीको आन्दोलनबाट आएको हो म भनेर एउटा आदिवासीको भावना चाहिँ त्यहाँ बोलिँदैन। आदिवासीको भनौँ न अब भन्दाखेरि हामीले आदिवासीको रूपलाई भन्दा पनि आदिवासीको भावनालाई हामी जुन एउटा विचार छ त्यसलाई चाहिँ हामी सम्मान गर्ने गर्छौँ।
6: अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन भन्नाले के बुझिन्छ?
7: आदिवासी प्रश्नको लागि धन्यवाद। आदिवासी र प्राकृतिक स्रोत साधनसँग चाहिँ अन्यासित सम्बन्ध रहेको हुन्छ। जहाँ आदिवासी हुन्छ त्यहाँ प्राकृतिक स्रोतको पनि संरक्षण गरिएको हुन्छ। आदिवासीहरू प्राकृतिक स्रोत बिना बाँच्न सक्दैन, उसको अस्तित्व पहिचान होइन आदिवासीहरूको आस्था प्राकृतिक स्रोतमा नै निर्भर हुन्छ। जस्तो अब जन्मदेखि मृत्युसम्मको संस्कारको लागि, उसको दैनिक जीवनयापनको लागि, उसको धर्म संस्कार संस्कृति, उसको आस्था होइन, उसको एउटा धार्मिक आस्था हुन्छ नि, प्रकृतिसँग नै सम्बन्धित हुन्छ। आदिवासीहरूले चाहिँ अब जस्तो भूमिको पूजा गर्छन्, आदिवासीहरू नै प्रकृति पूजक हुन्, उनीहरूले प्रकृतिलाई नाश गर्दैनन्, प्रकृतिलाई बचाउने गर्छन्, प्रकृतिलाई पुज्छन् अनि उसको संरक्षण पनि गर्छन्। प्रकृति नै आदिवासीहरूको एउटा पहिचान हो भन्ने लाग्छ मलाई चाहिँ। त्यसैले गर्दाखेरि जहाँ आदिवासी हुन्छ त्यहाँ प्रकृतिको संरक्षण भएको हुन्छ। तर अहिले प्रकृतिको संरक्षणको निमित्त सरकारले विभिन्न ऐन कानुनहरू बनाएर संरक्षणको लागि भनेर बनाइएको हुन्छ, र त्यहाँ चाहिँ सेना प्रहरी परिचालन गरेर सरकारी निकायहरूले त्यसको संरक्षण भनेर बसेका हुन्छ, त्यहाँ चाहिँ आदिवासीहरूको अधिकार हनन भएको हुन्छ। यसको लागि चाहिँ थुप्रै घटनाहरू छन्, जस्तो अब हाइड्रोपावरको कुराहरू गरौँ, राष्ट्रिय निकुञ्जको कुराहरू गरौँ, शिकार आरक्षण निकुञ्जहरूको कुरा गरौँ होइन, यी सबै ठाउँमा जब राज्यले चाहिँ एउटा नीति बनाएर त्यहाँ चाहिँ सुरक्षा कर्मीहरूको क्याम्प राखेर रा, त्यसको संरक्षण गर्ने भनिएको छ। त्यहाँ आदिवासीहरूको चाहिँ अधिकार हनन हुने, त्यहाँ चाहिँ उनीहरूको विस्थापन हुने, आदिवासीहरू त्यहाँबाट विस्थापन हुँदाखेरि चाहिँ ऊ आफूमा चाहिँ विस्थापन भएको हुँदैन, उसले आफ्नो भाषा धर्म संस्कार संस्कृति सबै उसले त्यहाँबाट छोडेर जानुपर्ने हुन्छ। एक ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि कस्तो ठाउँमा बसाइ हुन्छ, कुन समाजमा उसको बसाइ हुन्छ, उसको भाषा त्यहाँ बोलिन्छ कि बोलिँदैन, ती सबै कुराहरूलाई चाहिँ असर पारेको हुन्छ। त्यसले गर्दा चाहिँ यसको निमित्त अब हामीले प्रकृति र आदिवासीहरूको साइनो सम्बन्ध कस्तो छ त भन्ने विषयमा नेपाल आदिवासी जनजाति महासंघले यसलाई एउटा साइनो अभियान भनेर चाहिँ एउटा अभियान चलाएको छ। यसमा चाहिँ अहिले पनि हामी यहाँ धेरै लगभग 50-60
6: जनाको जमिनको पानीको समुदायको सम्बन्धको खोजी
7: हजुर खोजी अनि त्यसपछि त्यसको डकुमेन्टेसन त्यसको चाहिँ भिडियो होइन एउटा लिखित पब्लिकेसनहरू अध्ययनहरू गरिराखेको छ। राम्रो राम्रो एउटा भिडियोहरू बनाइरहेको छ। यो चाहिँ केही हदसम्म के हुन सक्छ के हुन्छ भन्ने मलाई लाग्छ भने यो चाहिँ कुष्ठान्तर अब आदिवासीहरूको जुन एउटा ज्ञान सिपको कुराहरू छ यो चाहिँ पुस्तान्तर पनि हुन सकेको छैन कि किन भन्दाखेरि एक त आदिवासीहरूको ज्ञान सिप अनि कथा इतिहास सबै अलिखित हुन्छन्। छोटकरी भन्नुपर्दा आदिवासीको इतिहास अलिखित हुन्छ सुनाउँदै आएको कथामा आधारित हुन्छ। अब बुझ्ने तरिका पनि अब हाम्रो चाहिँ बुढापाकाहरू होइन उहाँहरूले भनेको आधारमा हुन्छ। अब बाहुनहरूको जस्तो वेद पढेर होइन बुद्ध धर्मावलम्बीहरूको चाहिँ त्यो पढ्छ नि त्यस्तो हुँदैन। हाम्रो जे छ नि त्यो अलिखित र चाहिँ अब मखीहरूमा चाहिँ भनेको नै त्यो सबै कार्यहरू हुने भएको हुनाले जब त आदिवासीहरूलाई प्रकृतिसँग छुट्याइन्छ अनि त्यो कुराहरू पनि छुट्न जान्छ त्यो साइनो सम्बन्ध पनि छुट्न जान्छ। त्यसले गर्दाखेरि चाहिँ अब यसलाई चाहिँ अब पुस्तान्तरको कुरा गरेँ मैले अब यसरी भिडियो बनाएर हुन्छ होइन एउटा रिसर्च अनुसन्धान गरेर एउटा पब्लिकेसन गरेर हुन्छ यो चाहिँ अब भावी पुस्ताहरूलाई चाहिँ एउटा त्यो अध्ययन गर्ने दस्तावेज आउने पुस्ताहरूलाई पनि यो चाहिँ एउटा दस्तावेज उनीहरूले अध्ययन त्यो बेला यो थियो है भनेर अध्ययन गर्न पाए। अब हामीले आदिवासी ज्ञानको कुरा गर्नु पर्दाखेरि चाहिँ यसरी नै आन्दोलन गर्दा गर्दा आदिवासी ज्ञान अहिले एक एक वर्षमा चाहिँ आदिवासी ज्ञान सम्मेलन पनि यसपालि पनि गरेको थियो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले। यसमा चाहिँ भारत अनि त्यस पछाडि चाइना दुई तिनवटा कन्ट्रीबाट नै आउनु भएको थियो। आदिवासीको ज्ञान सम्मेलन गर्ने गरेका छौँ अनि त्यो चाहिँ सेयरिङ होइन आफूले भएका कुराहरू अनुसन्धान गरेर आएका कुराहरूलाई त्यहाँ चाहिँ एकासम्म छलफल सेयरिङहरू गर्ने गरिएको छ। र अहिले यो युनिभर्सिटीमा आदिवासी ज्ञान मास्टर डिग्रीको चौथो सेमिस्टरमा मास्टर डिग्रीमा चाहिँ यो आदिवासी ज्ञान कोर्स भनेर अध्ययन गराउन थालिएको छ। यो चाहिँ आदिवासीहरूबाट अनुसन्धान गरेर ती कोर्सहरू तयार गरिएको छ। त्यसमा अहिले पढाइ पनि हुन्छ त्यहाँ अब केही शुल्क तिर्नुपर्छ कतिले चाहिँ छात्रवृत्ति पाएर पनि त्यहाँ अध्ययन गरिराखेको छ। अब यसरी बिस्तारै यो आदिवासीहरूले आफ्नो ज्ञान सिप संस्कार संस्कृतिहरूलाई चाहिँ अब बढी अब अहिले पुस्तान्तरमा र दस्तावेजमा अडि बढी ध्यान दिन थालिएको छ। अहिले
6: आदिवासी महिलाको यो व्यवस्थापकीय परम्परागत भूमिका चाहिँ कस्तो
7: आदिवासी महिला अब पहिला भन्नु पर्दाखेरि हाम्रो पुर्खाहरूले हाम्रा बाजे बराजुहरूले भन्दाखेरि चाहिँ हामी चाहिँ आदिवासीहरू चाहिँ मातृसत्तात्मक हो होइन तर अहिले सामाजिक प्रभाव जुन छ अब त्यसले गर्दाखेरि समाजको प्रभाव त पर्छ नि त्यसले गर्दाखेरि अहिले आदिवासी महिलाहरू पनि एउटा पितृसत्तात्मक सोचबाट चाहिँ ग्रसित भएको पाइएको छ भएको छ धेरै घटनाहरू पनि भएको छ। अब अहिले आदिवासी महिलाहरूले चाहिँ अब यो कुराहरूलाई बुझेर ठाउँ ठाउँमा आफ्नो एउटा चाहिँ प्रतिनिधित्वको चाहिँ आवाजहरू उठाइराखेको छ। यसमा म हजुरलाई के भन्न चाहन्छु भने म नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्ष हुँदाखेरि 2018 हामीले शिल्प समिति भनेर चाहिँ सबै महिलाहरूको चाहिँ भेदभावको अन्त्य महासन्धि होइन सिडमा चाहिँ प्रत्येक वर्ष त्यहाँ स्याडो रिपोर्ट बुझाउँछ। त्यसमा चाहिँ हामीले राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ अनि महिला मञ्च अनि अपाङ्ग महिला संघ अनि इनोल्याक यो आदिवासी महिलाहरूको कानूनी सचेतना समूह भन्ने छन् चारवटा अर्गनाइजेसन मिलेर हामीले यो स्याडो रिपोर्ट बुझाएका थियौँ जेनेभामा। त्यसमा चाहिँ अक्टोबरमा चाहिँ शिर समितिले चाहिँ नेपाल सरकारलाई 53 बुँदामा एउटा सुझाव पेश गरेको छ। त्यसमा चाहिँ 41 एमा चाहिँ के लेखिएको छ भने आदिवासीहरूको अधिकार सुनिश्चित गर्नको लागि युएन ड्रिप अनुसार संविधान संशोधन गरेर आदिवासीहरूको प्रतिनिधित्व सुनिश्चित गर भनेर यो एउटा निष्कर्ष सुझाव दिएको छ। तर त्यो सरकारले अहिलेसम्म कार्यान्वयन त के त्यो जानकारी पनि लिन चाहँदैन। तर पनि हामीले त्यसको लागि त अब पहल गर्न चाहिँ छोडेका छैन र पनि फेरि अहिले यस पछिल्लो पटक चाहिँ फेरि GR 39 भनेर चाहिँ फेरि यो युवा र युवाहरूको लागि भने आदिवासी र युवाहरूको चाहिँ भनेर एउटा GR 39 शिखर समितिले फेरि एउटा निष्कर्ष सुझावहरू दिएको छ। त्यसले अब अहिले जो पहल चाहिँ आदिवासी महिलाहरूले गरिरहेको छ भन्नु पर्यो होइन।
6: हाम्रो ऐन कानून र राज्यका नीतिहरूले महिला अधिकारलाई सुरक्षितता त्यो दिएका छन्।
7: हाम्रो राज्यको कानूनले भन्दाखेरि अब सबै ठाउँमा 33% महिलाको व्यवस्था गरेको छ। तर आदिवासी महिला भनेर चाहिँ कहीँ पनि उल्लेख गरिएको छैन। महिलालाई अब हामी त 142 जात जाति 124 भाषा भाषीहरू छौँ नि त, अनि यो सबैको पहिचान त गरिएन होइन। कतिपय त अब सम्भव पनि हुँदैन होला त्यो पनि, तर एउटा समूहगत महिलाहरूको त हुन सक्छ नि, जस्तो मधेसी महिला, दलित महिला, आदिवासी महिला होइन लगायत पिछडिएको वर्गको महिलाहरू भनेर छुट्याइनु पर्थ्यो। त्यो नभइकन 16 एउटै बास्केटमा चाहिँ 33% महिला भनेर 33% महिला चाहिँ हुनुपर्छ भनेर हालेको हुनाले हामी चाहिँ त्यसको पनि एउटा खण्डन गरिरहेका छौँ। एउटै बास्केटमा लिनु भएन, एउटै बास्केटमा महिलाहरू चाहिँ हालेर 33% महिलाको प्रतिनिधित्व भनेर भाग्यो भने कहिले पनि आदिवासीहरू पुग्न सक्दैन कि। आदिवासीहरू पुगे तापनि, आदिवासी महिलाहरू पुगे तापनि अनुहारको आदिवासी महिलाहरू चाहिँ पुग्यो, तर वास्तवमा सवाल बोकेको अनुहारहरू चाहिँ त्यहाँ पुगेको छैन। मैले विरोध तरिकाले भनेको त होइन, वास्तवमा भएको यथार्थ घटनाहरूलाई मैले यहाँ राख्न चाहेको हो। त्यस्तो भएको छ।
6: अब म अलिकति यो जैविक विविधता संरक्षणमा आदिवासी महिलाहरूले कस्तो योगदान दिएका छन्, यहाँ त अब क्षेत्रबाट खाइ खेली आएको विभिन्न भोगाईहरू भोगेको मान्छे भएको हुनाले
7: जैविक विविधताको आदिवासी महिलाहरूमा, पुरुषहरूमा भन्दा पनि आदिवासी महिलाहरूमा जैविक विविधता सम्बन्धी धेरै ज्ञान हुन्छ। किनभने महिलाहरू नै त्यो प्रकृतिसँग बढी घुलमिल भएको हुन्छ, उनी उसैसँग दैनिक जीवन चाहिँ यापन गरिरहेको हुन्छ। त्यसले गर्दाखेरि आदिवासी महिला र यो जैविक विविधता भनेको एकअर्काको नङ्ग्रा मासुको जस्तो सम्बन्ध हो। र यो बचाउनको लागि भनेपछि चाहिँ महिलाहरूमा त्यो सिप हुन्छ नि त, कसरी त्यसलाई भनौँ न, अब मैले केसमा देख्थेँ भन्दाखेरि अब एउटा भनौँ न तरकारी टिप्ने तरिकामा पनि फर्सीको मुन्टा कहाँबाट टिप्नुपर्छ भन्ने पनि एउटा महिलाहरूमा ज्ञान हुन्छ क्या। अहिले बजारमा किन ल्याउँछ नि हँसियाले चाहिँ जरै समेत काटेर ल्याउँछ नि, तर त्यो त होइन नि त। ठ्याक्क त्यो फर्सी मुन्टा टिप्दा पनि अब यहाँनिर त्यो आँख्ला हुन्छ होइन, त्यो आँख्ला भन्दा अलिकति एक कमल जति छोडेर त्यो मुन्टा टिप्नुपर्छ भनेर हामीलाई आमाहरूले सिकाउनु हुन्थ्यो क्या।
6: त्यो मुन्टा
7: फेरि पलाओस्, फेरि पलाउ, त्यो त्यहाँबाट फेरि अर्को दुई तिनवटा हाँगा पलाउँदो रहेछ त्यो एउटा त्यो छोडेको ठाउँबाट। अनि त्यो मुन्टा त टिपिरहनु पाए, खाइरहनु पाए, उसको जति आयु छ होइन, जतिसम्म त्यो अब फर्सी कति महिनासम्म त्यो हुन्छ। मतलब के हो भने जैविक विविधतासँग पनि अब जडीबुटीकोहरूको ज्ञान महिलाहरूसँग हुन्छ। अब अहिले जडीबुटी अनि त्यस्तै अब मानौ एउटा मर्चा बनाउने ज्ञान महिलाहरूले बनाउँछ नि त, त्यो मर्चा बनाउने कति किसिमको चाहिँ त्यो जडीबुटी प्रयोग गर्नुपर्छ भनेर महिलालाई जानेको हुन्छ। तर अहिले त्यो चाहिँ जडीबुटी नै नाश भइसक्यो। अब कतिपय त जङ्गलमा पाइन्छ, अब पहिला पहिला त यस्तो खेतको फाँटोहरूमा नै पाउँथे क्या, मैले अब देख्दैखेरिकै कुरा हो। अब अहिले खेत जग्गा जमिनहरू के भयो त भन्दाखेरि सबै के अरे हाउसिङ कम्पनी भएर अब त चारआना पाँचआनाको टुक्रा हुन थाल्यो कि, जग्गा जमिन पनि सबै आधुनिकतामा आयो, खेती गरेर खान मान्छेले छोडिसक्यो। अनि त्यो जग्गा जमिनमा पनि त्यो आफूले कमाइ खाने जग्गा जमिनहरूमा पनि त्यो नहुने, जङ्गलमा निकुञ्ज हुने होइन, जान नपाइने, गयो एउटा जनावरको चाहिँ आक्रमण, अर्को चाहिँ सुरक्षाकर्मीको आक्रमण, सुरक्षाकर्मीको कति हाम्रो आदिवासी महिलाहरू शिकार बनेका छन्, यसको फेरि छुट्टै कथा छ, धेरै लामो कथा छ भनिसक्दै छैन। यसको एउटा अनुसन्धान पनि गरिएको छ, महिला महासङ्घले पनि यसलाई गरिएको छ। जस्तै अब लाहोर निपले पनि यो चाहिँ निकुञ्जहरूबाट यस्तो भएको घटनाहरूको एउटा अनुसन्धान अनुसन्धान भएर पब्लिकेसनहरू गरेको छ। त्यसमा म पनि अब अलिकति सहभागिता भएको थिएँ, सहयोगको रूपमा। सम्बन्धहरू चाहिँ निकै पीडादायी छ भन्नुपर्छ।
6: भनेपछि जनजाति दिदीबहिनीहरू यो इन्डिजिनियस नलेज अर्थात् परम्परागत ज्ञानका खानी हुन भन्न सकिन्छ?
7: एकदमै परम्परागत ज्ञान अहिले तपाईँको के छ भने अनुसन्धान गर्न बाहिरबाट आउँछन्, हामी भए अर्को ज्ञान बताउँछौँ, अनि उहाँहरू चाहिँ विज्ञ हुन्छ क्या, अनि उनीहरू किनभने उहाँहरूको त हात चल्छ, हाम्रो चाहिँ मुख चल्ने भयो, उहाँहरूको चाहिँ कलम चल्ने भयो, कलम चल्नेले लेख्छन्, दस्तावेज बनाउँछन्, उहाँहरू विज्ञ जसले बताउँछ नि आफ्नो ज्ञान उनीहरू कहिले विज्ञ हुन सक्दैन। वास्तवमा भने नि आदिवासी महिलाहरू वैज्ञानिक हुन्, उनीहरूलाई कुन बेलामा कुन जडीबुटी टिप्नुपर्छ, यसले के काम गर्छ, पहिला पहिला कहाँ डक्टरको औषधि खान्थ्यो र होइन, अब हाम्रो आमा बुवाहरूले त हस्पिटल नदेखिकन आफ्नो चाहिँ ऊ भयो जडीबुटीहरू खानुहुन्थ्यो केही भयो भने, त्यस्तो आदिवासी ज्ञानको भण्डारै हो। तर यो भण्डार चाहिँ अब अहिले राज्यले समर्थन गर्न किन लागिरहेको छैन, आदिवासी भन्न बित्तिकै त्यो ठाउँमा चाहिँ एउटा केही न केही प्रोजेक्ट लगेर त्यहाँबाट आदिवासीले विस्थापित गराउनुपर्छ भन्ने नजर चाहिँ परिरहेको हुन्छ। किन भन्दाखेरि विकास गरिनुपर्छ, विकासको विरोधी हामी पनि होइनौँ, इभन आदिवासी विकास विरोधी होइन, तर किन चाहिँ मैले भने राज्यलाई दोष दिइरहेको छु भने, यदि त्यो ठाउँबाट जुन ठाउँमा आदिवासीहरूको ज्ञान छ, आफ्नो भूमि परम्परा प्रथाहरू छ, त्यो ठाउँबाट आदिवासीहरूलाई त्यहाँबाट विस्थापित गराइन्छ भने उसको संरक्षण पहिला गरिनुपर्छ पर्दैन त? तर त्यो कहिले पनि सरकारले सोचेको छैन। जुन विषय चाहिँ नेपालको 2072 सालको संविधानमा पनि यो व्यवस्था गरिन सकिने भनेर लेखिएको छ, तर त्यो कार्यान्वयनमा अहिलेसम्म गरेको देखिँदैन होइन। त्यसले गर्दाखेरि अब आदिवासी महिलाहरूको ज्ञानको भण्डार पनि बिस्तारै बिस्तारै यो चाहिँ लोप भइसकेको अवस्था चाहिँ छ, तर भने यसलाई कति हदसम्म चाहिँ हामीले यसलाई संरक्षण गर्न सक्छौँ भने चाहिँ फेरि हामी आफैमा पनि सजग हुनुपर्छ भन्ने लाग्छ।
6: हाम्रो युवा युवतीहरूलाई विशेष गरी युवासँगै कसरी जोड्न सकिन्छ, अनि स्थानीय तहदेखि केन्द्रसम्म नीति निर्माण तहसम्म महिलाको सहभागितालाई बढाउन कस्तो कदम चाल्नु पर्ला?
7: एक पहिलो नम्बरमा हामी आफै पनि सक्रिय हुनुपर्छ आफ्नो अधिकारको लागि, दोस्रो नम्बरमा सरकारले नीति बनाउनुपर्छ, सबै आदिवासीहरूलाई चाहिँ स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व बनाउने एउटा जुन एउटा पोलिसीहरू बनाउनु पर्ने छ त्यो बनाउनुपर्छ, बनाएर मात्रै पनि भएन त्यो कार्यान्वयनमा पनि ल्याउन सक्नुपर्छ। तर त्यति मात्रै नभइकन त्यहाँ आदिवासीको नाममा मात्रै आदिवासी लगेर पनि भएन, जो आदिवासीको ज्ञानको लागि आदिवासीको लागि वर्षौंदेखि लडिराखेको छ ती व्यक्तिहरूमा सरकारले बढी ध्यान दिनुपर्छ होला भन्ने लाग्छ। त्यो भनेको राज्यको दायित्व हो, किनभने हामी आदिवासीहरूले राज्य बनाउने हो, हामी राज्य ध्वस्त पार्ने होइन। हामी जति आदिवासीहरूको संरक्षण हुन्छ, आदिवासीहरूको भाषा धर्म संस्कार संस्कृति उहाँको परम्परागत प्रथाहरूको संरक्षण राज्यले गरेको छ गर्छ, त्यति नै राज्य बलियो हुन्छ होइन, एउटा सुन्दर राज्यको परिकल्पना गर्न सकिन्छ त्यो भयो भन्ने लाग्छ। यसमा चाहिँ हामीले पनि र राज्यले पनि जति पनि हामीमा भएको ज्ञान छ, अब यो ज्ञानहरू लोप हुने अवस्था भइसकेको हुनाले, किनभने अब युवाहरू अलिकति पढ्यो कि विदेश जाने भयो कि त्यो बाध्यता पनि छ, त्यसले गर्दाखेरि यो पुस्तान्तरणको लागि चाहिँ युवा युवतीहरूलाई पनि अगाडि यस विषयमा अलिकति आकर्षित गराउन सक्नु पर्यो, कुनै न कुनै माध्यमबाट बुझाउनु पर्यो। त्यति मात्रै नभइकन यो आदिवासी सम्बन्धी आदिवासी ज्ञान सम्बन्धी चाहिँ हाम्रो जुन स्कुलको कम्तीको पनि अब अलिकति बुझ्ने भनौँ न 7-8 क्लासदेखि चाहिँ आदिवासी ज्ञानको चाहिँ कोर्स चाहिँ एउटा पाठ्यक्रमको रूपमा पनि अगाडि बढायो भने धेरै राम्रो हुन्छ भन्ने मलाई लाग्छ। अझ यसलाई मातृभाषामा पनि होइन, अब त हाम्रो मातृभाषा पनि आदिवासी धेरै लोप भइसकेको छ नि त, काठमाडौँ बागमती प्रदेशमा भनौँ न तामाङ र नेवारको भाषालाई चाहिँ कामकाजीको भाषामा भन्यो, जस्तो अब यो गण्डकी प्रदेशमा पनि गुरुङको भयो, त्यस्तै अब अरू भाषाहरूलाई पनि त्यसै संरक्षण गर्दै लाने र यो आदिवासी ज्ञानलाई पनि त्यो मातृभाषालाई होइन लान सक्यो भने भाषा पनि बच्यो ज्ञान पनि बच्यो, त्यो भयो भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
6: हस्, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
7: हस्, यो कार्यक्रम सुनेर बसिरहनु भएको तमाम सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद, हजुरलाई पनि धेरै धेरै धन्यवाद, नेपाल आदिवासी जनजाति महासंघको तर्फबाट।
6: उहाँ हुनुहुन्थ्यो सिनिमा माझीज्यू, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष, नेपाल माझी उत्थान संघका केन्द्रीय अध्यक्षज्यू हामीसँग कुराकानी गर्दै। हस्त, आजको लागि कार्यक्रम यति नै, अर्को श्रृंखलामा म आरजू फेरि भेट्छु। अरविन्दलाई पनि धेरै धेरै धन्यवाद, तपाईँको बाँकी पल सुखद रहन्, नमस्कार।

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
7: टाइम चेक।
8: यति बेला बिहानको 8 बजेको छ।
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00

मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना उनी अर्कैकी बहिन मैक्लो भए।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरा में
1: काठमांडू वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डॉक्टर सुनील कोईराला नियमित रूप में प्रत्येक महीना को तेसरो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुर में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: ಡೌನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा संस्थालाई
5: किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
2: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, चिक्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर
6: अनुमोल पौडेल वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
8: गरेको भए हैन गरिहाल्नुस् ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
9: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बीमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
8: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
9: शिखर इन्स्योरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ
9: ई सेवा सबै सधैँ सँगै
10: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
11: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
12: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला

0: आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिट को सुव्यवस्था। अब घर में पठाउनु पैसा
1: हटाउनु चिन्ताको अवस्था राम्रो दर स्पष्ट शुल्क हाम्रो यो नीति तपाईको परिवारको खाँचो हामीले बुझ्यौं रीति
0: सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँमा तपाईको पैसाको यात्रा हामीले देखाउने बाटो राष्ट्रिय वाणिज्य बैंक रेमिट विश्वास र गर्वको नातो
1: राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ।

0: कोलगेट मैक्स फ्रेश, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: टीएनटी एक्सप्रेस अर्जेंट डकुमेंट पासपोर्ट पार्सल एवं जुनसुकी सामान विश्व को कुनै पनि देश में पठाउनु परेमा हामीलाई सम्झनु होस्।
2: 21औं शताब्दी को आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 61538369। टीएनटी एक्सप्रेस द पीपुल नेटवर्क।
3: हेलो
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
11: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 5 76 458 577 903 मौकाको फाइदा उठाउनुहोस्।

0: फकीर मान्छे मान्छेमा किनै फरक छ र
1: TMT Express
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969 TNT एक्सप्रेस द पिपुल नेटवर्क
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0615274253752 छ
5: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस नेपाल नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01865586536 मोबाइल 98560536
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
6: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
7: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
6: नेपाल आदिवासी जनजाति महासंघ
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
9: यति बेला पूर्वाह्नको 9 बजेको छ
10: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
12: 93.4
13: गुड मर्निङ पोखरा
9: तपाईँको दिन शुभ रहोस् शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला

0: हेलो नमस्ते एण्ड गुड मर्निंग रेडियो अनुपूर्ण 93 थुप्लो 4 मेगा हर्जमा कार्यक्रम गुड मर्निंग पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा कञ्चन थापा, सहकर्मी मित्र सञ्जय मल्ल। प्रविधि संयोजनमा साथ दिनुभएको छ प्रिय भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। जहाँ हुनुहुन्छ तपाईँ हामी सँगै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ। आजको दिन यहाँहरूको लागि सकारात्मक रहन सकोस्, सफल रहन सकोस्, तपाईँका यात्रा, तपाईँले गर्नुभएको कामहरूले पूर्णता पाउन सकोस्, यहाँहरूप्रति धेरै धेरै शुभकामना शुभेच्छा।
1: हामी तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा उपस्थित भइसकेका छौं गुड मर्निङ पोखरा लिएर। गुड मर्निङ पोखरासँगै तपाईँसँगै हामी 10 बजेसम्म रहन्छौं। विभिन्न चर्चा प्रसंगसँगै विभिन्न गीत संगीत तपाईँको लागि हामी प्रस्तुत गर्ने गर्छौं र आज पनि तपाईँको लागि हामी उपस्थित छौं। यति बेला तपाईँको भनौँ न कतिपय साथीहरू अब अहिले यति बेला हुन्छ नि भर्खर भर्खर उठ्ने बेला पनि भाषा होला गरिरहेको,
0: कोही कोही हाई गर्दै आफ्नो गन्तव्यतर्फ पनि जाँदैछन् होइन।
1: यो सबै यो पटक चाहिँ वर्ल्ड कपले सबै नेपालीहरूको निद्रा बिगारिरहेको छ। मध्यराततिर चाहिँ आउँछ गेम, आफूलाई मनपर्ने चाहिँ होइन टिमको गेम हेर्नै पर्यो, त्यसमा यसो चियर अप पनि गर्नै पर्यो, सेलिब्रेसन पनि गोल सेलिब्रेसन पनि गर्नै पर्यो। त्यसले गर्दाखेरि यति बेला चाहिँ धेरै नेपालीहरूको निन्द्रा बिग्रिएको हुनसक्छ। अघिल्लो वर्ल्ड कपमा जस्तो सजिलो छैन यो वर्ल्ड कप हेर्नको लागि, किन भन्दाखेरि अघिल्लो हुन्छ नि भर्खर भर्खर उठ्ने बेला पनि भाषा होला गरिरहेको,
0: कोही कोही हाई गर्दै आफ्नो गन्तव्यतर्फ पनि जाँदैछन् होइन।
1: यो सबै यो पटक चाहिँ वर्ल्ड कपले सबै नेपालीहरूको निन्द्रा बिगारिरहेको छ। मध्यराततिर

0: ठ्याक्कै ठ्याक्कै हेर्ने टाइम चाहिँ हुन्थ्यो कि होइन, बेलुका
1: ठक्क
0: वर्ल्ड कप हेरेर सुत्यो
1: भनौँ न चाहिँ रातभरि फुटबल खेलेर बिहान त्यो समयमा आउँदाखेरि पनि अहिले कस्तो फ्रेस
0: म हाइलाइट हेर्छु नि त
1: भनेपछि पुरै गेम हेर्दैन।
0: अब आज चाहिँ अर्जेन्टिना गेम हेरिन्छ
1: कति बजी छ?
0: आज 10:45 अर्जेन्टिना र अस्ट्रेलियाको छ अनि यो गेम चाहिँ हेर्नै पर्छ।
1: एकदम अर्जेन्टिनाको गेम चाहिँ ल तिमी र म चाहिँ हामी हेर्छौ है। अब तिमी चाहिँ अर्जेन्टिनाको फ्यान?
0: म त अर्जेन्टिना फरेभर अर्जेन्टिना भने। अब यो पटक चाहिँ यो पटकको वर्ल्ड कपले चाहिँ हुन्छ नि
1: कसले जितोस् जस्तो लाग्छ तिमीलाई? अर्जेन्टिना
0: होइन यो त गेम मात्र होइन, वर्ल्ड कपै अर्जेन्टिनालाई जितोस् जस्तो लाग्छ एज अ हुन्छ नि त्यो फ्यानको हिसाबले होइन। अब वर्ल्ड कप त जसले राम्रो खेल्छ उसैले जित्ने हो होइन। अब यो पटकको वर्ल्ड कपमा चाहिँ खास थुप्रै कुराहरू हुन्छ नि, नचिताएको कुराहरू पनि भइरहेको छ। जस्तै हिजो मात्रै भएको गेम होइन, केप बर्डे यो अलिकति कस्तो भने त्यो अलरक टोलीहरू पनि त्यो एकदमै उदाएका छन् कि, खास त्यो मान्छे हुन्छ नि यो टिमसँग अब अलिकति त्यो के भन्छ पावर हाउस टोलीहरू भिडिरहेका सन्दर्भमा पनि स्पेनसँग पनि एक एकको बराबरी खेल्यो होइन। अनि त्यो टोलीहरू आइरहेको छ र उनीहरूले आफ्नो जादु होइन खेल कौशल चाहिँ यस्तो देखाइरहेको छ कि विश्व अलिकति चकित पनि भइरहेको छ। सहज यो फुटबल भनेको चाहिँ कस्तो भने, अब क्रिकेटमा चाहिँ सहज अनुमान गर्न सकिँदैन तर फुटबलमा चाहिँ अलिकति यो टोलीले जित्छ भन्ने चाहिँ अनुमान गर्न सकिन्छ। अब कति गोलले कति स्कोरले भन्ने चाहिँ हुन सक्दैन होइन, तर कतिपय कुराहरूमा चाहिँ यसले एकदमै स्तब्ध चाहिँ बनाउन सक्छ। जस्तै केप भर्डेको मैले कुराकानी गरिरहेको थिएँ, जस्तै उरुग्वे जस्तो होइन यो दुईपटकको विश्व विजेता भइसकेको टोलीलाई चाहिँ उसले रोक्न सफल भयो फेरि पनि होइन। भनेको यो चाहिँ कुन टोली कस्तो हो भन्ने खालको कुरा चाहिँ एउटा हुन्छ नि अनुमान पनि गर्न सकिँदैन। अब यो केप भर्डेले आफूलाई चाहिँ एकदम स्थापित चाहिँ यो लिगमा चाहिँ दुईवटै टोलीलाई चाहिँ रोक्यो, जस्तै स्पेनलाई रोक्यो होइन, अनि अहिले चाहिँ उरुग्वेलाई रोक्यो होइन। भनेको यसमा केही छ, यो रोक्नु भनेको यति शक्तिशाली टोलीहरूलाई रोक्नु भनेको चाहिँ केही छ भन्ने नै हो। अब यो सँगसँगै अब अरू चाहिँ केही विश्वकपका चाहिँ अब अहिले ठ्याक्कै नाम लिनु पर्दाखेरि चाहिँ धेरैको चासो भनेको चाहिँ अब लियोनल मेसी होइन, केलियन एम्बाप्पे, ह्यारी केन, एर्लिङ हालान्ड होइन, रोनाल्डो, यी चाहिँ सुपरस्टारहरूप्रति चाहिँ धेरैको चासो छ। अब 48 टोली सहभागी भएको यो चाहिँ पहिलो विश्वकप हो, योभन्दा अगाडि 32 टोलीको सहभागिता हुन्थ्यो। अब यो अवस्थामा चाहिँ धेरै कीर्तिमानहरू चाहिँ भङ्ग हुने अवस्थामा पनि छ। अर्जेन्टिनाका मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले आफ्नो विश्वकप विरासतलाई अझ विस्तार गर्दैछन् भने एम्बाप्पे फ्रान्सका सर्वकालीन सर्वाधिक गोलकर्ता बन्ने अवस्थामा पुगेका छन्। मेसीले चाहिँ 2022 विश्वकपमा उत्कृष्ट खेलाडीको गोल्डन बल जितेका थिए। सन् 2014 यता जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजले 16 विश्वकप गोलसहित एक्लै शीर्ष स्थानमा थिए, तर अर्जेन्टिनाले अल्जेरियामाथि 3-0 जित निकाल्दा मेसीले गरेको शानदार ह्याट्रिकले 8 पटकका बालन ड्योर विजेतालाई सर्वकालीन सूचीको शीर्ष स्थानमा क्लोजसँग बराबरी गराएको छ। अब यो अब विश्वकप सकिने बेलासम्म को हाई स्कोरर हुन्छ भन्ने खालको कुराहरू चाहिँ होइन, त्यो एउटा कीर्तिमानका कुराहरू रहन्छ। अब ह्यारी केनले इङ्ल्याण्डको लागि 115 खेलमा 81 गोल गरेका छन्। मेसी हालान्ड र एम्बाप्पेले गोल गरेको देखिसकेपछि केनले बुधबार क्रोएसियामाथि इङ्ल्याण्डको 4-2 जितमा आफू के गर्न सक्छन् भन्ने पनि प्रमाणित गरेका छन्। अब यस्तै अब अरू चाहिँ यसमा भनौँ न कीर्तिमानहरू बनिरहेका छन्। क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि 235 खेलमा 143 गोल गरेका छन्। रोनाल्डोको नाम कुनै न कुनै कीर्तिमानसँग जोडिनु स्वाभाविक हो। कङ्गो लोकतान्त्रिक गणतन्त्रसँग एक एकको बराबरीमा उनको प्रदर्शन सामान्य भए पनि नयाँ कीर्तिमान सधैँ उनको चाहिँ हुन्छ, नजिक हुन्छ। अबको गेममा चाहिँ एउटा किसिमको अपेक्षा रोनाल्डोसँग चाहिँ रहेको छ। अब यो खालको चाहिँ अब आफ्नो मनपर्ने खेलाडीहरूको होइन पर्फर्मेन्स राम्रो हुँदाखेरि उत्साहित हुने फ्यानहरू पनि हुन्छन् र मनपर्ने खेलाडीहरूको चाहिँ पर्फर्मेन्स अलिकति हुन्छ नि सामान्य रहँदाखेरि होइन अपेक्षा गर्ने खालका कुराहरू पनि रहन्छन्। यो पटक चाहिँ अलिकति विश्वकपमा सबैभन्दा धेरै रातो कार्ड अब हिजोको गेममा पनि बेल्जियम र इरानको गेममा पनि रातो कार्ड चाहिँ देखाइएको थियो होइन। यो पटक पनि रातो कार्डको अलिकति धेरै वर्षा भएको छ, एउटै खेलमा 2-3 रातो कार्ड पाउने होइन पनि भएको छ। त्यो हिसाबले पनि यो कीर्तिमानको हिसाबले यी कुराहरूलाई पनि हामीले नोटिस

0: सक्छौ
1: तिमीले त्यो भनिरहँदा चाहिँ मलाई म स्क्रिन अगाडि चाहिँ फुटबल हेरिराखेको छु जस्तै फिल भयो क्या मलाई चाहिँ अब आजको गेम चाहिँ हेरिन्छ तिम्रो तिमीसँग तिमी चाहिँ अर्जेन्टिना होइन अर्जेन्टिनाको चाहिँ अलवेज फ्यान अब तिम्रै सपोर्टमा चाहिँ के तिम्रै सपोर्ट चाहिँ के गर्ने होइन विपक्षीलाई सपोर्ट गरिन्छ होइन त अरविन हामी
0: खेल्दैछ अर्जेन्टिना विपक्षी भन्ने बित्तिकै त नाम त सोध्नु पर्यो नि त हामीले सोधेको होइन अरविन विपक्षी कोसँग खेल्दैछ भन्ने कुरा थाहा छैन त्यो कारणले गर्दा मेरो विपक्षमा भन न भइहाल्यो मेरो एकजना साथी छ यस्तै छ कि जस्तै केही कुरामा चाहिँ हुन्छ नि उसलाई अपोजिट गर्न परिहाल्छ कि जस्तै मैले केही कुरा जस्तै अस्ति क्रिकेटमा थियौँ हामी अनि क्रिकेट हेरिरहँदाखेरि चाहिँ हामी एउटा टिमको सपोर्ट गरिरहेको थियौँ भने त्यो उसलाई थाहै छैन त्यो टिमले जित्छ जित्दैन थाहा छैन तर कोसँग खेलिरहेको छ नि थाहा छैन होइन त्यो अर्को टिमले जित्छ भन्ने खालको त्यो
1: अर्जेन्टिना जर्मनसँग खेल्दैछ
0: जर्मनसँग खेल्छ पछि पछि खेल्छ है आज चाहिँ खेल्दैन
1: पुरै दिन त खेल्छ नि
0: खेल्छ खेल्छ
1: रेडियो अनुपूर्ण 93.4 MHz तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा अहिलेको लागि एउटा साङ्गीतिक कोशेली

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go first to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
6: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-98084-46-525।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
10: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615746558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828। मोबाइल 9856007729।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 9834030239, 9808-59321, 061-581-871।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764111905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन।
3: अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्ष देखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारी का लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
6: मरेको के हो?
7: हेर त रगतै रगत भयो, छ्याम त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओके रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा तपाईँलाई मनपर्ने गीत संगीत सँगसँगै हामी केही कुराकानी पनि गरिराखेका छौँ। अब फुटबलको यो माहौलमा हामीले फुटबलका कुराहरू गर्यौं, कतिजना फुटबल हेर्नका लागि होइन या चाहिँ कतिजनाले चाहिँ अब बाजी पनि लगाउने कसले जित्ने भन्ने खालका पनि आउँछ। एनिवे अब त्यो फुटबल रमाइलोको लागि हेर्नुहोस्, त्यो फुटबल खेलिसकेपछि तपाईँको दिल दिमाग रिफ्रेसमेन्ट होस् है। तर त्यो फुटबल हेरेर तपाईँका दिल दिमागलाई चाहिँ चित हुन्छ एउटा दुखाउने काम चाहिँ नगर्नु होला। जस्तै अब कतिले बेट लगाउने कुराहरू चाहिँ आउँछ, कतिपय अब त्यो फुटबल हेर्ने बहानामा विभिन्न कुराहरू चाहिँ खाँदा अब स्वास्थ्यका कुराहरू चाहिँ आउँछन्। ती कुराहरूलाई पनि तपाईँले ध्यान दिनु होला। र सँगसँगै अब मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ अब पानी पर्ने सम्भावना पनि छ। पानी अब आफू हिँडिरहँदाखेरि ध्यान दिनु होला, किनभने कोशी बागमती गण्डकी सुदूरपश्चिमका प्रदेशमा चाहिँ हल्का वर्षाहरू चाहिँ कुनै ठाउँमा भइराखेका छ। तसर्थ अब आफू यात्रा गर्ने ठाउँहरूमा पनि त्यो यात्रा गर्दा त्यो बाटोघाटोको अवस्था कस्तो छ भन्ने कुरा चाहिँ ध्यान दिनु होला। केही दुई दिन अगाडि मात्रै एना पहरामा एउटा ढुङ्गा खसेर यात्रा चाहिँ असहज भएको थियो। यस्तो कठिन परिस्थितिहरू आउँछ, यात्रा गर्दा पनि एकदम जोखिमपूर्ण यात्रा चाहिँ हामीले गरिरहनु पर्छ कि अब कहाँबाट के आउँछ भनेर चाहिँ डर बार्नुपर्ने
1: हो। अब यो मनसुन अहिले सक्रिय बनिरहेको छ, मनसुन नेपालमा भित्रिसकेको छ र अहिले कोशीमा मनसुन सक्रिय भएको छ। लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने भनेर आइरहेको छ समाचारहरू। र कोशी बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। पोखराको सन्दर्भमा कुरा गर्ने हो भने पोखरामा अघि चाहिँ अलिकति बादल छाएको जस्तो होइन, अलिकति पानी पर्ने मौसम जस्तो देखिएको थियो भने अहिले फेरि घाम लाग्ने तर्खरमा छ। जे होस् तपाईँ आफू सुरक्षित रहनुहोला हामी यही कामना गर्न चाहन्छौँ सबैजनालाई। र बाटोमा हिँड्दा पनि भनौँ न तपाईँ जुन सवारी साधन लिएर बाटोमा सड़कमा निस्कनुहुन्छ नि, आफू सँगसँगै अरू सँगै हिँडेका अन्य सवारी साधनको पनि ख्याल राख्नको लागि हामी आग्रह गर्न चाहन्छौ। किन भन्दाखेरि तपाईँ कसैको दुर्घटनाको कारण बन्न हुँदैन भन्ने लाग्छ होइन।
0: पक्कै पनि यो तिमीले भनिहाल्यौ, हामी कसैको दुर्घटनाको कारण चाहिँ बन्न हुँदैन भनेर चाहिँ भनिरहँदाखेरि पोखरा आसपासका ठाउँहरूमा विगत एक हप्तामा धेरै दुःखद घटनाहरू भए। नजिकका मान्छेहरू, चिनेका मान्छेहरू, नजिकका आफन्तहरू चाहिँ गुमाउनु पर्यो, साथीहरू गुमाउनु पर्यो। त्यो सम्झिँदा एकदम मन चाहिँ भक्कानेर आउँछ। केही समय अगाडि न्यु पोखरा न्यू रोडमा एकजना भाइलाई गुमायौं, राजीव होइन
1: वास्तुलाई।
0: अब एउटा राजनीतिक क्षेत्रबाट पनि एकदम उदाउँदो र हरेक क्रियाकलापमा पनि एउटा उदाउँदो एउटा युवालाई त्यसरी गुमाउँदा एकदम दुःख पनि लाग्यो। र त्यो एउटा दुर्घटना हेरिरहँदाखेरि चाहिँ त्यहाँ अब त्यो खालको चाहिँ मेसिन भनौँ न एउटा मेडिमिक्सचर होइन, त्यो खालको मेसिन कुन चाहिँ समयमा प्रवेश गर्न लाउने त यो महानगर या चाहिँ सहरभित्र
1: सिटी
0: एरियामा
1: सम्बन्धित ध्यान दिनु पर्छ। खासमा अब यो विशेष गरेर जुन सहरभित्र छ नि, हाइवेमा होइन सहरभित्रको रोडहरूमा चाहिँ यस्ता खालका चाहिँ ठुला हुन्छ नि ट्रिपर लगायतका यस्ता ठुला भेहिकलहरूलाई चाहिँ प्रतिबन्ध लगाउनुपर्छ क्या। बिहानको वा एकदमै कम चाप हुने समयमा मात्र यिनीहरूलाई चाहिँ प्रवेश दिन लगाउनुपर्छ वा अरू वैकल्पिक चाहिँ सड़क प्रयोग गर्न दिनुपर्छ कि। खासमा अब यो एकदमै भीड़ भएको ठाउँमा बेलामा र यिनीहरूको चाहिँ कस्तो हुन्छ भन्दाखेरि दुर्गुण चाहिँ के छ भन्दाखेरि यिनीहरूलाई भन्दा हतार चाहिँ अरू कसैलाई पनि हुँदैन
0: होइन,
1: एकदमै बढी हतार हुन्छ। त्यो कारणले गर्दाखेरि यस्ता ट्रिपर लगायतका हेभी ट्रकहरू सड़कमा प्रवेश गराउँदाखेरि चाहिँ महानगरले एउटा थिति चाहिँ बचाल्नुपर्छ मलाई लाग्छ होइन। दुर्घटना यदि न्यूनीकरण गर्ने हो, कम गर्ने हो भने चाहिँ यस्ता खालका चाहिँ हुन्छ नि उनीहरूको लागि वैकल्पिक सड़कहरूको व्यवस्था गर्नुपर्छ मलाई लाग्छ। त्यहाँ पैदल यात्री पनि त्यहीँ हिँडेको छ, हाम्रो सड़कको अवस्था अहिले के छ भन्दाखेरि पैदल यात्री पनि त्यहीँ हिँडेको छ होइन, साइकल स्कुटर पनि त्यहीँ हिँडेको छ होइन, कार होइन, सबै कुराहरू सार्वजनिक सवारी साधन पनि त्यहीँ हिँडेको छ र ठूला यी सवारी साधन पनि त्यहीँ हिँडेको छ। त्यो कारणले गर्दाखेरि यो चाहिँ दुर्घटनाहरू चाहिँ हुने हो। अब यो दुर्घटना पहिलो भएको होइन, अरू पनि थुप्रै दुर्घटना यस्ता खालका दुर्घटनाहरू भएको छ, तर हामी कहिलेसम्म खालि यस्ता खालका दुर्घटनाहरू यसरी भएको छ र यस्तो गर्नु हुँदैन भनेर मात्रै भनेर कहिलेसम्म नचेत्ने हो भन्ने खालको कुरा हो कि।
0: ट्राफिक व्यवस्थापन एकदम फितलो देखियो कि अहिले चाहिँ यो पछिल्लो क्रममा ट्राफिक व्यवस्थापन एकदम फितलो देखियो, हिँड्दै गरेका मान्छेहरू बाटोमा हिँड्दै गरेका मान्छेहरू पनि रोड एक्सिडेन्टमा परेर मृत्यु भएका छन् होइन, रोडमा चलाएर भेहिकल चलाएर हिँडेका व्यक्तिहरू पनि मृत्यु भएको छ। त्यसकारण चाहिँ अब यो कहिलेसम्म ट्राफिक व्यवस्थापन चाहिँ यो कडाई चाहिँ कहिले हुन्छ, एउटा भनौँ न चाहिँ भेहिकलहरूको अनुमति पत्र छ या लाइसेन्स छ छैन या चाहिँ होइन अरू पत्रहरू छ छैन भनेर चेक जाँच गर्दैमा मात्रै व्यवस्थित भएको चाहिँ मान्न सकिँदैन, यसलाई व्यवस्थापन गर्नका लागि हरेक तरिकाबाट चाहिँ अप्नाउनु पर्ने जस्तो चाहिँ देखिन्छ होइन। अब यो सम्बन्धित निकायले चाहिँ छिटै ध्यान आकर्षण गरोस् भन्ने चाहिँ चाह रहेको छ सबैको।
1: तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँको लागि प्रस्तुत गर्दैछौं।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त BHM पढ्ने हो NTHMC-मा।
1: म पनि BBA NTHMC-मा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि NTHMC-मा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ECG तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 98-560-00536।

0: फोन पॉइंट संग सधै रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life, ensuring future.
1: होम केयर सेवा, होम केयर सेवा,
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569972।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061454689, 452715।
7: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार, राष्ट्रिय वाणिज्य ब्याङ्कले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार, कम ब्याज, सहज प्रक्रिया, 5 करोडसम्मको आकर्षक सुविधा, नलिनुहोस् अब कुनै चिन्ता, उत्पादनमूलक उद्योगलाई ब्याङ्कले दिनेछ प्राथमिकता, व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
8: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालको नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: कोलगेट मैक्स पे मिंत्रा भगाओ, ताजगी जगाओ।
1: 93.4 तपाईँ रेडियो नम्बर 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनाउन् भन्ने कामनासहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ। नमस्कार, शुभ दिन।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका सुन्नु भएन?
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्छन् त डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ। भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
7: टाइम चेक। यति बेला पूर्वाह्नको 10 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
3: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
4: हिमस्टार for a complete home.

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: अनि कति बेला बस्छन् त डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी कुड़को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-032-29 98028-59321-061

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: मनभरि अनगिन्ती सपनाका छालहरू बोकेर म क्षितिज पारी ऊ पारी बस्तीबाट यहाँसम्म आए, तर मेरी कान्छु मैले तिम्रो दर्शन पाउन सकिन, केवल आँसु मात्रै पाए।
1: नेपाली लोक सांगीतिक क्षेत्रको सर्वश्रेष्ठ नाम किरण बाबु पुनको उत्कृष्ट लय तथा शब्द सृजनामा रामजी खाँड र टिका पुनको मनै छुने आवाज लोक सांगीतिकको शैली तिम्रो दर्शन पाइन। पीआरबीटी 013-0042211 र पीआरबीटी 60-44-83-11 आशिष म्युजिक प्याली द्वारा सर्वत्र बजारमा उपलब्ध छ।

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
9: शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् ताई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

0: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
1: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
0: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
1: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरर, घुमौ गाउँ सहर फररर।
0: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटल को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01685686536, मोबाइल 9956600536।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 11 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

अलोहा नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यहरको नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जमा पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineannapurna.com हाम्रो पात्रको एप्स नेपाली पात्रको एप्स सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। ओके, आज मेरो 2083 साल असार महिनाको आज 8 गते सोमबार हो। अंग्रेजी तारिक अनुसार 2026 जून 22 तारिक रहेको छ। आजको यो श्रृंखलामा पनि तपाईँसँग कुराकानी गर्नेछु म स्पेशल्ली स्टुडियोको टेलिफोन नम्बर 0615340040 मार्फत र केही गीत संगीत पनि बज्नेछन्, तपाईँको सहभागिता रहनेछ। सँगसँगै केही महत्वपूर्ण जानकारीहरूलाई पनि मैले कार्यक्रम मार्फत जोड्दै आइरहेको छु। यहाँहरू सुनेर सहभागिता सुनेर र टेलिफोन लाइन मार्फत सहभागिता जनाएर सँगसँगै हामीलाई फेसबुक लाइभ मार्फत कमेन्ट गरेर पनि जोडिन सक्नुहुनेछ। त्यो त भइ नै हाल्यो होइन ल। ओके, सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ होला। पछिल्लो समय अब बर्खाको बेला छ होइन, तपाईँलाई अपडेट दियो भने कहीँ कतै निस्कँदै हुनुहुन्छ भने होइन, रेडियो सुन्दै गाडीमा टक्क अगाडि बढ्दै हुनुहुन्छ भने तपाईँलाई पनि त्यसले फाइदा नै गर्ला होइन, केही इन्फर्मेसन होला भन्ने हिसाबले मैले केही अपडेटहरू पनि दिने गर्छु। सँगसँगै अब अरू कार्यक्रमको यो बीचमा दौडानमा केही त्यस्ता घटनाक्रमहरू आइहाले भने पनि कार्यक्रम सुनिरहँदाखेरि किन नभन्ने होइन, पछाडि किन हुने, यो मेडियम यो माध्यम मार्फत तपाईँलाई जोडिनै हाल्छु, मैले भनिहाल्छु भन्ने कुरा हो। अब कोही घरमै बस्दै हुनुहुन्छ होला, खाना खाँदै अथवा खाना बनाउँदै यसो खाना खाइसक्नुभयो, अथवा कोही गाडीमा टक्क रेडियो अनुपूर्ण सुन्दै हुनुहुन्छ, आफ्नो कामतर्फ अगाडि बढ्दै हुनुहुन्छ। सँगसँगै गाउँघरतिर हो भने अब खेतीबारीतिर हुनुहुन्छ होला होइन, कोही काम गर्दै हुनुहुन्छ होला, ठिक छ। सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ। आजबाट अब दुई दिनको बिदा पश्चात सरकारी कार्यालयहरू खुलिसकेका छन् होइन, हिजो र अस्ति शनिबार त बिदा भइ नै हाल्यो, त्यसमाथि पनि सरकारले आइतबार पनि बिदा दिएको छ। दुई दिन बिदा पश्चात आज बिहान 9 बजेबाट नै सरकारी कार्यालयहरू खुल्ला छन्। तपाईँ नझुक्किनु होला होइन, 10 बजे खुल्छ कि 11 बजे खुल्छ कि नभन्नुहोला, ठ्याक्कै 9 बजे एक्ज्याक्ट 9 बजे सरकारी कार्यालयहरू खुल्छन्। त्यहाँ कर्मचारी पनि हुनै पर्छ किनकि नियमअनुसार होइन, भएन भने सम्बन्धित गुनासो गर्ने ठाउँहरू छन् होइन, तपाईँले गुनासो गर्न पनि सक्नुहुनेछ। अब अहिले त हेलो सरकार भन्ने छ, त्यहाँ पनि गुनासो गर्न सक्नुहुन्छ। सिधै प्रधानमन्त्री कार्यालयमा तपाईँको फोन रिसिभ हुन्छ र तपाईँले गरेको गुनासोलाई त्यहाँबाट मूल्यांकन गर्ने पनि गरिन्छ र सँगसँगै त्यस्तो गुनासो गर्नको लागि होइन, अब यस्तो ढिलासुस्ती भयो होइन, काम भएन, यस्तो उस्तो ल्याङल्याङ लुङलुङ भयो भने प्रशासनतिर आएर पनि तपाईँले सम्बन्धित ठाउँमा होइन झकझकाउन सक्नुहुनेछ, तपाईँको त्यो अधिकार नै होइन ल। अब अरू यिनै हुन् कुराहरू, कार्यक्रममा गीत पनि बज्छन् यहाँलाई थाहा नै छ। आज सोमबारको श्रृंखलालाई विशेष बनाउनको लागि मैले उखान टुक्काहरू लिएर आएको छु, त्यो भनेको तपाईँसँग जोडिने प्रयास हो, त्यसमा तपाईँको साथ पक्कै पनि मिल्ने नै छ। के छ त अरू अब अपडेटहरू केही छन् भन्दाखेरि, अब पछिल्लो समय भनेको मैले एउटा प्रसङ्ग थोरै जोड्छु, यो कुराहरू खासमा होइन एकदमै महत्वपूर्ण कुराहरू छन् कि कार्यक्रममा, यो दैनिक रूपमा भन्दै गए पनि यो खासै फरक पर्दैन किनकि पछिल्लो समय यो मानसिक अवस्थाको कुराहरू छन् नि, मैले कार्यक्रममा अघि पछि पनि भन्दै आइरहेको थिएँ होइन, मानसिक स्वास्थ्य कुरा माइन्डफुलनेसका कुराहरू, यी कुराहरू एकदमै महत्वपूर्ण छन् कि हरेक क्षेत्रमा, चाहे त्यो विद्यालयमा होस्, चाहे स्पोर्ट्समा होस् होइन, चाहे कर्मचारीमा होस् होइन, चाहे अब अरू व्यापारीमा किन्न होस् होइन, चाहे भरियामा नै किन्न होस् होइन, चाहे घर परिवारमा किन्न होस्, हरेक ठाउँमा यो एकदमै महत्वपूर्ण कुरा छ कि मान्छेलाई स्वस्थ बनाउनको लागि, मान्छेलाई स्फूर्ति बनाउनको लागि अरू कुराहरू त छ नै, तर पनि महत्वपूर्ण भूमिका खेल्नेको जुन माइन्डफुलनेसको कुराहरू छन् यी कुराहरूलाई तपाईँहरूले मनन गर्नुहोला होइन, कार्यक्रम मार्फत पनि मैले भन्दै आइरहेको छु। र पछिल्लो समय जुन यो ओलम्पिक
कमिटीको आयोजना विभिन्न कार्यक्रमहरू भइरहेका छन् होइन, ती कार्यक्रमहरूमा पनि यो प्रसंगहरू आइरहेका छन् कि होइन, नेपाल ओलम्पिक कमिटीले पनि यो खेल क्षेत्रमा होइन अब अरू अरू सुरक्षाको क्षेत्रमा विद्यालयको क्षेत्रमा यस्ता यस्ता क्षेत्रहरूमा आफ्नो प्रस्तुतिहरू राख्दै होइन आफ्नो त्यो माइन्डफुलनेसका कुराहरू जोड्दै अगाडि बढ़िरहनु भएको छ। म धन्यवाद दिन चाहन्छु जसको अध्यक्ष हुनुहुन्छ तेजबहादुर गुरूङ। तपाईँहरूले पनि त्यस्तो होइन कुनै आवश्यक ठाउँमा आवश्यक छ भने भन्नुहोला, उहाँ मार्फत पनि हामी त्यो कुराहरूलाई जोड्न सक्छौ। माइन्डफुलनेसका कुराहरू होइन एकदम आनन्द बनाउने, योगाभ्यासहरू गर्ने, हिजो मात्रै योग दिवस थियो अन्तर्राष्ट्रिय योग दिवस होइन, त्यसमा पनि पोखरा रंगशालामा योग गर्नको लागि त्यहाँ एकदमै भीड़भाड़ थियो होइन, तपाईँले पनि थाहा भइसक्नु भएको छ होला। ओके, यी कुराहरूले मान्छेलाई एकदम स्फूर्ति बनाउँछ कि एकदमै क्रिएटिभ बनाउँछ, एउटा अल्छीपना हराउँछ, क्रिएटिभ बनाउँछ, माइन्डलाई एकदम आनन्द बनाउँछ कि, त्यो कुराहरू हो। र अर्को कुरा के छ भन्दाखेरि अब मनसून सक्रिय छ, कोशीमा कोशी प्रदेशमा मनसून सक्रिय भएको कारणले गर्दाखेरि अब बिस्तारै मनसूनी प्रभाव परिसकेको छ। आज कोशी प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भूभागमा बदली हुनेछ र यो बदली अनुसार नै कोशी बागमती गण्डकी प्रदेश सँगसँगै सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने भनेर भनिएको छ। अब बिस्तारै मनसून चाहिँ यो देशैभर फैलिन थालेको छ, अहिले कोशी प्रदेशमा सक्रिय भइसक्यो। अब बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै त्यस्तो सर्दै सर्दै आउँछ, तराईतिर भने तातो हावा अर्थात् लुको सम्भावना पनि छ भनेर भनिएको छ। यो पोखरा आसपासमा भने मन्द मन्द घाम लागिरहेको छ, गैराति पनि पानी पर्यो, यो कुरा छ। र यो बर्ड फ्लूको हटस्पट बनेको छ काठमाडौँ, अवस्था चिन्ताजनक छ होइन। ललितपुरको जावलाखेल स्थित सरदर चिडियाखानामा रहेका जीव जन्तुलाई बर्ड फ्लू जस्तो लक्षण देखिएपछि असार 2 गते परीक्षण गर्दा पशु सेवा विभागमा नमूना पठाइयो। परीक्षण गर्दा असार 3 गते बर्ड फ्लू देखियो। यहाँ प्रज्ञा तिमेल सिन्हाले यो nepalkhabar.com को लागि खबर लेख्नु भएको छ, नियन्त्रण हुन सकेन बर्ड फ्लू, हटस्पट बनेको छ काठमाडौँको अवस्था चिन्ताजनक भनेर भनिएको छ। अब कुखुराको मासु खाँदाखेरि तपाईँ विचार पुर्याउनु होइन ल। ओके, अब एउटा गीत राख्छु मैले शुरूआतमा। यो गीत चाहिँ खास कसरी मैले राख्न पुगेँ भन्दाखेरि हिजो मात्रै हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू को फेसबुक पेज मार्फत, उहाँको बालेन भन्ने फेसबुक पेज मार्फत एकजना जो पहिला चाहिँ उहाँ पत्रकारितामा हुनुहुन्थ्यो, अहिले चाहिँ अब यही क्षेत्रमै हुनुहुन्छ होइन, उहाँहरूकै यही संगठनमा जुन रासोपाकमै, र सँगसँगै प्रधानमन्त्रीज्यूले एउटा गीत गाएको राख्नु भएको छ, जुन गीत झलकमान गन्धर्वले गाउनु भएको, एकजना अविनाश आचार्य भन्नेले त्यो गीत गाउनु भएको छ। त्यहाँ चाहिँ त्यो भिडियो प्रधानमन्त्रीको त्यो फेसबुक पेजमा आइसकेपछि मलाई त्यही गीत सुनाउन मन लाग्यो अहिले कार्यक्रम मार्फत। त्यो गीत सुनाउँदै गएपछि झलकमान, स्वर्गीय झलकमान गन्धर्वले गाउनु भएको यो गीत यहाँहरूको लागि शुरूआतमै है त।

अघि स्वर्गीय झलकमान गन्धर्वले गाउनुभएको यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरे कार्यक्रम पोखरा कलिनमा। यो कताबाट आयो भन्दाखेरि मैले अघि नै भनिसके, नेपालको प्रधानमन्त्री बालेन शाहले आफ्नो फेसबुक पेजमा उहाँले यो राख्नुभएको छ। तर यो गीत चाहिँ गाउने झलकमान गन्धर्वले उहाँले चाहिँ अविनाश आचार्य भन्ने एकजना राष्ट्रभागी कार्यकर्ता हुनुहुन्छ, पहिला उहाँ चाहिँ पत्रकार हुनुहुन्थ्यो, उहाँले नै गाएको गीतलाई चाहिँ भिडियो सहित राख्नु भएको छ। मलाई त्यतैबाट ठ्याक्कै याद आयो र अनि एकचोटि सुनाउन त भनिहाले, र यसमा एकदमै शब्दहरू यस्तो गहिरो छन्, तपाईँले गहिरो गरेर सुन्नुभयो भने एकदमै त्यो गहन तरिकाले बुझ्नुभयो भने गजब छ क्या यो गीत, होइन? यस्ता गीत कमै सुन्न पाइन्छन्। अब आमा बाउ चाहिँ वर्ष दिन रोलन, आमा जुगै भरि रुन्छन् भन्ने कुरालाई चाहिँ यहाँ चित्रण गरिएको छ। ओके, र 11:15 गएको छ, अब स्टुडियो टेलिफोन नम्बर मार्फत म तपाईँसँग कुराकानी गर्छु। ओके, यहाँ हामीलाई धेरैजना साथीहरूले फेसबुक लाइभमा पनि कमेन्ट गर्नुभएको छ, उहाँहरूको कमेन्टलाई पनि म लिन्छु। र टेलिफोन सहभागिता मार्फत तपाईँसँग कुराकानी गर्ने कार्यक्रम हो पोखरा कलिन मार्फत तपाईँसँग कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 खुला छ। शिवकुमार विश्वकर्माले

0: कमेन्ट गर्नुभएको छ कार्यक्रम मार्फत र उहाँले फेसबुक पेजमा कमेन्ट गर्नुहुन्छ, हिजोको दुःख बिर्सिएर आज मुस्कुराउँदै अघि बढ़ौं किनकि सुन्दर दिनको शुरूआत सकारात्मक सोचबाट हुन्छ। तपाईँको दिन शुभ र सफल रहोस्, खुशीमय रहोस्। शुभ प्रभात। नमस्कार नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन। सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने। जय गोर्खाली पूजा। आज त नेपाली बाबु गीत सुनौ न हौ दाई, घाम नलागे पनि गर्मी गर्मी छ है आज औद्योगिक क्षेत्र 10 भन्नुभएको छ। थ्याङ्क यू शिव, हामीलाई नियमित रूपमा सम्झिनुहुन्छ, खुशी लाग्छ सधैँ यस्तै साथ रहिराख्नु पाऊ यहाँको कार्यक्रम मार्फत। यो कमेन्ट मार्फत जोडिनुभयो शिवकुमार विश्वकर्मा पोखरा 10 र साह्रै मिठो गीत सुन्न पाइयो, धन्यवाद दाई भन्नुभएको छ। मिठो लाग्यो, मलाई पनि याद थिएन, त्यतिबाट याद आयो र कार्यक्रम मार्फत मैले यो गीत राखे। सूर्य गिरी सरले कमेन्ट गर्नुभएको छ, हेलो सर भन्नुभएको छ। हेलो सूर्य सर, के छ हालखबर? मेरो एकदमै प्रिय मित्र व्यावसायिक क्षेत्रमा हुनुहुन्छ, उहाँले सुटकेसको व्यापार गर्नुहुन्छ होइन, सुटकेस आवश्यक पर्छ। अब अहिले त धेरै वैदेशिक यात्रातिर जाने भएको हुँदाखेरि सुटकेसको व्यापार गजब छ होइन त सूर्य? ल थ्याङ्क यू सो मच। ट्रेड वालमा उहाँको चाहिँ पसल छ, हामीलाई एकदम नियमित रूपमा सुन्ने गर्नुहुन्छ र उहाँले ब्यागहरू पनि बेच्नुहुन्छ। यहाँ सर्वेश्वर मार्गमा उहाँको ब्याग पसल पनि छ र त्यो ठाउँमा चाहिँ रेडियो अन्नपूर्ण घन्किरहेकै हुन्छ, म यसो हिँड्दाखेरि सुन्छु होइन। अहिले पनि उहाँले सुनेरै बसिरहनु भएको रहेछ, कमेन्ट गर्नुभयो, खुसी लाग्यो सूर्य, थ्याङ्क यू सो मच। ओके, 11:17 गइरहँदा अर्को एकजना साथी टेलिफोन लाइन मार्फत, अर्को एकजना भन्दा पनि एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु है त। नमस्ते।
1: हेलो नमस्ते सबिनजी, गुड मर्निङ।
0: गुड मर्निङ गणेश गुरुङ, के छ हालखबर?
1: हजुर एकदम ठिक छ, राम्रो छ, सबै ठिकै छ।
0: माटो पानीतिर के हुँदैछ हालखबर?
1: सबै ठिकै छ, सबै राम्रै छ।
0: हजुर, अनि खाना खानुभयो?
1: खाना खाएर बसिरहेको छु,
0: रेडियो सुन्दै हुनुहुन्छ? गीत सुन्नुभयो?
1: हाम्रो रेडियो अन्नपूर्ण सुनेर बसिरहेको छु। हजुर गीत सुने, हाम्रो झलकमान गन्धर्वजीको गाना।
0: अहिले त निकै यस्तो गीतहरू त सुन्नै पाइँदैन है, सारङ्गी बजाएर।
1: त्यस्तोहरू त अब आज आज आज भोलिकाले सुन्दा नि सुन्दैन
0: अनि त्यही त दुःख लाग्दो कुरो, कि
1: दुःख लाग्दो कुरो त्यही हो।
0: अनि यो गीतका शब्दहरू उत्तिकै मार्मिक छन् कि
1: गीतका? हजुर गीतमा त्यो टाइममा है त्यस्तो अब
0: रेडियो नेपालमा सुन्थेँ कि मैले सानोमा हुँदाखेरि होइन, एकदम याद आउँछ कि त्यो बेलाको, तपाईँले पनि सुन्नुभयो होला
1: त्यो के अरे प्रायः मान्छेले त्यो पुरानो पुरानो दाईहरू अरू अलिक ठुल्ठुलो मान्छेहरू उहाँले नै गुनगुनाइहुन्थ्यो, त्यो गुनगुनाइरहनुहुन्थ्यो कि गीत। अब त्यो शब्द त ट्याक्कै उनीहरूले त गर्नुहुन्थेन तर सुनिरहेको थिएँ अलि दाईहरूबाट, अलि ठुल्ठुलो दाईहरूबाट।
0: एकदम यस्तो बेलाको याद आउने खालको छ कि?
1: हजुर
0: ल अनि के छ आज दिनभरिको कार्यक्रम गणेश?
1: अहिले खै त्यस्तो, अहिले त्यस्तो कार्यक्रम बनिसकेको छैन
0: छैन है,
1: अब झट कतै जानु पर्यो पर्छ कि पर्दैन तर त्यस्तो कार्यक्रम छैन।
0: औपचारिक रूपमा कुनै कार्यक्रम तय भएको छैन होइन? ल गजब, एकदम खुसी लाग्यो, सहभागिता जनाउनुहुन्छ, एकदम धेरै धेरै धन्यवाद व्यक्त गरे। एउटा नम्बर रोज्नु होला
1: आज के उखान टुका है?
0: हो
1: त्यही 8 राखिदिनु।
0: 8 रहेको प्रश्न तपाईँको लागि, यो आधा भाग म आफै भन्छु, आधा भाग तपाईँले भन्नुहोला है त।
1: हस् हुन्छ।
0: जस्तो काम डट डट डट,
1: जस्तो काम
0: के होला जस्तो काम डट डट डट डट,
1: जस्तो काम उस्तै माम,
0: उस्तै माम है?
1: हजुर
0: सही हो नि कुरा, जस्तो काम उस्तै माम,
1: त्यही नै हो,
0: एकदम 100% त्यही हो नि, कुनै कुनै सङ्कोचै छैन। ल एउटा गीत रोज्नुहोस्।
1: अब हाम्रो अघि शिव कुमार भाइले गीत रोजिरहनु भएको छ गीत,
0: अहिले तपाईँले रोज्नुहोस् न, शिवले त रोजिहाल्नुभयो नि, तपाईँले रोज्नु पर्छ।
1: त्यही सञ्जीव सिंहको चुले सीमा भन्ने
0: सञ्जीव
1: सिंह
0: सञ्जीव सीमा सिंह सञ्जीव सिंह चुले सीमा है
1: हजुर
0: चुले सीमा ओके सञ्जीव सिंहको चुले सीमा ल यो गीत बज्छ एकैछिन पछाडि सुन्दै गर्नु होला है त छुटौँ हस् नमस्ते उहाँ हुनुहुन्थ्यो गणेश गुरुङ हामीलाई माथि पानीदेखि फोन गर्नुभएको थियो सञ्जीव सिंहले गाउनुभएको चुले सीमा भन्ने गीत उहाँले रोज्नु भएको छ गीत म एकैछिनमा राख्ने नै छु तपाईँ सहभागिताको लागि 0165443040 मार्फत आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुला अनि खाली छ यहाँहरूसँग कुराकानी गर्नको लागि टेलिफोन लाइन मार्फत आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर यहाँलाई थाहा नै छ होइन अब कुराकानी गर्नको लागि तपाईँ सँगै आवाजमा सबिन यति बेला अनिहरूबाट तपाईँको साथमा छु नमस्कार नमस्कार मित्र म उही ठाउँबाट हो सुनिरहेको जानकारी गराए आज एम बरालको तस्वीर एल्बममा रहेको खर छैन घर चुइयो चुइयो पाली छाइएन भन्ने गीत बजाइदिनु भन्नुभएको छ हो एम बरालले गाउनुभएको यस्तो गीत छ हुन्छ सम्भव भएसम्म यो गीत बजाउनेछु कृष्ण परियार हामीलाई नौडाँडाको शिला टेलरदेखि यति बेला सुनिरहेको जानकारी दिनुभएको छ र एकदमै प्रिय मित्र हामीसँग जो सहकार्यमा हुनुहुन्छ रेडियो अन्नपूर्णसँगै एकदम शुभचिन्तक ल न यस्तो गर्नु पर्यो भन्दाखेरि नाइ भन्नुहुन्न एकदम खुसी लाग्छ कृष्ण थ्याङ्क यू सो मच कस्तो छ व्यापार व्यवसाय होइन राम्रो छ होला अभियसली खुसी लाग्यो कृष्ण परियारले हामीलाई सम्झिनुभयो यता नौडाँडा कास्कीको नौडाँडा को शिला टेलरदेखि है त थ्याङ्क यू सो मच कृष्ण अहिलेको लागि अर्को एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत हुनुहुन्छ स्वागत गरौँ नमस्ते
2: नमस्ते
0: नमस्ते हजुर कहाँदेखि को बोल्नुभयो
2: म यहाँ नदीगुरुबाट केदारनाथ आचार्य
0: ए केदारनाथ आचार्य के छ हाल खबर
2: ठिकै छ
0: रेडियो सुन्दै हुनुहुन्छ
2: हजुर
0: अनि मैले कुन गीत बजाएँ ल भन्नुहोस्
2: हजुर
0: मैले अघि एउटा गीत बजाएको थिएँ
2: अघि एउटा झलकमानको
0: ल त्यही गीत गाउनुहोस् न त
2: मैले गाउने
0: आउँदैन हे बरै भनेर कि यो गीत पहिला पनि सुन्नु भएको थियो होला होइन एकदम राम्रो छ नि त हो
2: के भन्नुभयो
0: पहिला पनि सुन्नु भएको थियो होला यो गीत झलकमान गर्न
2: राखिएको
0: भयो
2: नि लामो चोरको म बाल्चोरको म घरै जान्थे गाउन
0: झलकमानको घर है
2: तिनीहरू बुढाहरू घरै जान्थे
0: तपाईँ त नजिकै हुनुभयो
2: हजुर
0: सबै थाहा छ होला नि त होइन
2: हजुर
0: ल त्यहाँ गन्धर्व बस्ती ठुलो नै छ होइन त
2: हजुर
0: गन्धर्व बस्ती छ नि त होइन त्यहाँ लामा चौरमा बाटुल चौरमा हो कि ल भनेपछि के छ त अरू हालखबर
2: अरू सबै ठिकै
0: केही सुनाउन दिए देखौँ सुनाइन्थ्यो भन्ने केही छ
2: सुनाउन मिल्छ
0: मजाले मिल्छ ल
2: रक्सी बोट चलाका खम्बा चारैतिर ठडाउँदै कुखुरे हाडाका भाका बानी सानो अड्याउँदै चिल्ला चिप्ला कुला घोली पोती भित्तो मजेरीमा विदेशी गमला राखी स्वदेशी फुलबारीमा अर्काको काम खानेहरू धन मात्र डुबाउने कर्तव्य सम्झेर होइन कर मात्र चुकाउने यस्ताको आरोमा के विकास हरिन्छ र धमिरे काठ हालेर बलियो भएर बन्छ र नाता दाद कृपा दाद योग्यता ज्ञान जाँच्ने हरेक पुस्तकको लागि प्रमाणित कसी बने विद्या र बुद्धिको सच्चा मूल्याङ्कन कहाँ हुने कसरी देशले दक्ष योग्य मान्छे गजाउने ल
0: तपाईँले त गजब व्यङ्ग्य दिनुभयो त एकदम चोटिलो लाग्यो आफै लेख्नु भयो
2: हजुर
0: ए ल एकदम चोटिलो खालको छ अब एउटा नम्बर रोज्नुहोस् त तपाईँलाई म उखान टुका सोध्छु आधा भाग भनेर
2: मेरो सात नम्बर
0: सात नम्बर
2: हजुर
0: ल है मिलाउन के गर्नुहुन्छ है त
2: हजुर
0: लुटेको धन डट डट डट के होला
2: के भन्नु अरे
0: लुटको धन अनि डट डट डट
2: लुटको धन
0: मिलाउनुहुन्छ
2: हो
0: हजुर ल मिलाउनु भयो त तपाईँले
2: हजुर
0: मिल्यो लुटको धन फुपूको श्राद्ध अरे कि ल एकदम खुसी लाग्यो सम्झिँदै गर्नुहोला है त सुन्दै गर्नुहोस् हस् नमस्ते उहाँ हुनुहुन्थ्यो केदारनाथ आचार्य हामीलाई नदीपुरदेखि फोन गर्नुभएको थियो उहाँलाई पनि धेरै धेरै आभार प्रकट गर्छु एउटा व्यङ्ग्यात्मक शैलीमा गजबको त्यो सायरी उहाँले प्रस्तुत गरे गइसक्नु भएको छ कार्यक्रम मार्फत 11:26 भएको छ। एकछिन कमर्सियल ब्रेक राख्छु, म ब्रेक पछाडि आउनेछु। तपाईँ कार्यक्रम पोखरा कलिन सुन्दै गर्नुहोला।
3: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11:00 बजेदेखि 20 गते शनिबार 12:30 बजेसम्म
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
6: होम केयर सेवा, होम केयर सेवा,
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-89-77।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।

0: मम्मी गर्मी भाई के सो पिऊ ना
1: पिऊ ना लाई चिसो उठाओ हले
2: हले गर्मी मनाया से
1: रिफ्रेशमेंट पा न्यूट्रिशन मीट
2: चिसो हले
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछ्रे गाउँपालिका वडा नम्बर 9 अजी प्राउमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560 19218 9028 57 710।

0: Hello, Pokhara calling.
1: Commercial breakfast hari, Pokhara calling. Mayala swagat chha. Sundai hununcha Pokhara calling. FM band ma 93.4 megahertz marfat Gundagi Pradesh, sangsangai Lumbini Pradesh ra Bagmati Pradesh ka jilla haru ma hamilai pratyaksh rup ma yahanle sunna saknuhunecha bhane hamro online madhyam www.onlineannapurna.com hamro patro Nepali patro sangsangai hamro official Facebook page Radio Annapurna 93.4 megahertz Pokhara ra ratobati.com marfat विश्वभरि पनि सुन्न सकिन्छ यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने नेपाली मनहरूले सुनिरहनु भएको छ 11:34 गएको छ स्टुडियो घडीमा अब एउटा गीत राख्नु पर्यो त्यस पछाडि फेरि म उपस्थित हुन्छु फेरि गीतको रोज्न लगाउने अनि नराख्ने त हुँदै हुँदैन होइन अघि गणेशले रोज्नु भएको छ एउटा गीत सञ्जीव सिंहले गाउनु भएको चुलेसीमा यो आवाज यहाँहरूको लागि

ल सञ्जीव सिंहको आवाज तपाईँको लागि मैले प्रस्तुत गरेँ कार्यक्रम पोखरा कलिन मार्फत 11:37 गएको छ स्टुडियो घडीमा कुराकानी गर्नको लागि तपाईँ आउन सक्नुहुनेछ टेलिफोन लाइन अभ्यस्ती खुला नै छ यहाँहरूको सहभागिता लिनको लागि टेलिफोन लाइन मार्फत आग्रह गरिरहेका छौ पछिल्लो समय विश्वकप फुटबलको चर्चा छ होइन अब तपाईँको आफ्नो फेभरेट टिम मार्फत खेलहरू हेर्दै हुनुहुन्छ होला ठिक छ अब यो विश्वभर नै चर्चा भएको विश्वकपको नेपालमा चर्चा नहुने भन्ने त कुरै छैन होइन दिनौ रूपमा तीनवटा खेलहरू भइरहेका छन् यहाँहरू आफ्नो फेभरेट टिम कुन हो के हो भन्ने सबै यहाँलाई पनि थाहा छ होला होइन त्यही भएर अब खेल हेर्नुहोस् रमाउनुहोस् होइन नेपाल त अब विश्वकपमा खेल्न पुगेको छैन अहिलेसम्म छनौटसम्म हुन सकेको छैन अब नेपालको फुटबलको अवस्था हेर्दाखेरि खेलाडीहरू कहाँ छन् भन्दाखेरि अस्ट्रेलियामा छन् भन्नुपर्छ अवस्था त्यस्तो छ होइन एउटा क्रिकेटमा अलिक केही छ कि भन्ने आश जगेको छ फुटबल त नेपालको लगभग सिद्धिएको अवस्थामा छ लिग छैन लिग नभएपछि गाह्रो हुन्छ नि त होइन ओके अब यहाँहरूसँग कुराकानी गर्ने क्रममै 061-5340-40 मार्फत कुराकानी गर्ने क्रममै रहेको छु म फेसबुक लाइभ मार्फत पनि यहाँले सुन्दै हुनुहुन्छ अब कुराकानीको लागि यहाँहरू जुट्नुहोला होइन पक्कै पनि टेलिफोन लाइन खुला छ आज मैले उखान टुक्का मार्फत यहाँहरूलाई जोड्ने प्रयास गरिरहेको छु कार्यक्रम मार्फत तपाईँ पक्कै पनि हामीलाई सुनेर र सहभागिता जनाएर साथ दिनुहुन्छ साथसाथमा कमेन्ट पनि गर्नुहुन्छ र हामीलाई धीरबहादुर गुरुङले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ हेलो सबिन भाइ सुन्दैछु है भन्नुभएको छ डोको बुन्ने नियालो चोयाको बोलको गीत नेपाली चलचित्र कुमारीको सुनाइदिनु होला भन्नुभएको छ धीरबहादुर गुरुङ हुनुहुन्छ हामीलाई यो लामाचौर मध्यम पथबाट नियमित रूपमा सुन्नुहुन्छ र कार्यक्रम सुन्दै गर्दाखेरि कमेन्ट पनि गर्नुहुन्छ थ्याङ्क यू सो मच धीरबहादुर सम्झिँदै गर्नुहोला आगामी दिनमा पनि तपाईँले भन्यो गीत अन्तिमसम्म भए पनि म बजाउने प्रयास गर्नेछु अहिलेको लागि भने चलचित्र नेपाली बाबुबाट हाम्रो शिवले रोज्नु भएको थियो सुनौ एकैछिन यो गीत यहाँहरू सबैजनाको लागि

0: ओके म हुँ नेपाली बाबु मेड इन नेपाल उदित नारायण झाको आवाज तपाईँको लागि मैले चलचित्र नेपाली बाबुबाट यो आवाज राखे जसमा भुवन केसी लगायतका कलाकारहरूको अभिनय देख्न पाइन्छ। अलिक पुरानो चलचित्र हो, गीत चाहिँ सदाबहार छ होइन। 061-543-0040 यहाँहरूको लागि टेलिफोन लाइन खुला छ। यति मिठो गीत तर टोपी नेपाल टोपी बनाउने समुदाय अछुत हुन्छ नेपालमा। अरे हाम्रो कृष्ण परियाल लेख्नुभयो, कृष्ण अब यो कसले यस्तो गरिरहेछ भन्ने कुरा हो कि होइन। यो छुत अछुत भन्ने कुरा त के छ, केही पनि छैन कि कृष्ण। अब अझै पनि हामी सुन्न त पाउँछौ यस्ता खालका कुराहरू होइन। मन्दिर बनाउने व्यक्तिको हो होइन, पछि त्यही व्यक्तिलाई मन्दिरमा प्रवेश गर्न दिँदैन भने त्यो बनाउन पनि दिनु भएन होइन। जसले होइन जसलाई अछुत भनिन्छ, अब यो एउटा जुन हिसाबले होइन, अब टोपी पनि लगाउनु भएन नि त, कपडै लगाउनु भएन नि त होइन। त्यही भएर कृष्णले भन्नुभएको कुरालाई चाहिँ पहिला पहिला धेरै थियो यो चलन, अहिले चाहिँ छैन अब होइन। एकदम कोही कोही ठाउँमा यस्ता घटनाहरू सुन्न पाइन्छ, नभए हामी सबै नेपाली हौ, अरू केही भन्नु आवश्यक छैन होइन। आफ्नो परम्परा रीतिरिवाज आफ्नो संस्कृति छुट्टै छ होइन। कसैको के संस्कृति होला, आफ्नो परम्परा होला होइन, तर महिला पुरुष हामी नेपाली यति नै होइन त। हामी नेपाली भनेर बुझौँ कि, अरू केही नबुझौँ, हामी नेपाली भनेर बुझौँ। यो बाँकी कुराहरू भनेको होइन, कृष्णले यहाँ ठ्याक्कै प्रसङ्ग जोडिहाल्नुभयो, यति मिठो गीत तर टोपी बनाउने समुदाय अछुत हुन्छ नेपालमा भन्नुभएको छ। हामी त्यो हिसाबले हेर्नु हुँदैन, जो कोहीले सुन्दै हुनुहुन्छ भने पनि यो हुँदैन होइन। जे होस् सबै हामी नेपाली हौ कि, यसरी बुझौँ होइन त। कृष्ण थ्याङ्क यू सो मच कृष्ण, अब तपाईँले आफ्नो गुनासो पोख्नुभयो। अझै पनि हामी समाचारहरूमा सुन्न पाउँछौँ होइन, यस्ता घटनाहरू सकभर यस्ता घटनाहरू सुन्न नपाई सुन्न नपरोस् भन्ने हो, किनकि यसले गर्दाखेरि झन् मान्छेमा मान्छे मान्छे बीच एउटा समुदाय समुदाय बीच होइन टक्राव आउन सक्छ होइन। एउटा अलिक अब अहिले त कानूनको कुराहरू धेरै छन् होइन, किनकि कानूनले पनि कानूनी कारवाही भइ नै हाल्छ। पहिला त्यस्तो थिएन होला, तर पछिल्लो समय कानूनी प्रक्रियाले गर्दाखेरि पनि यस्ता कुराहरू अझै कम भइरहेका छन्। अझै जिरोमै आउनुपर्छ होइन, शून्य लेभलमै आउनुपर्छ भन्ने कुरा हो। यो छुवाछुतका कुराहरू जातीय कुराहरू यो खास केही पनि छैन कि होइन, नेपाली होइन सिद्धिहाल्यो होइन त। ल कृष्ण थ्याङ्क यू सो मच। हामीलाई धीरबहादुरले फेरि पनि, म पनि फुटबलको बिग फ्यान परे तर अचम्मको कुरा नेट वाइफाई छ तर वर्ल्ड कप फुटबल आउने च्यानल छैन, म पनि बाध्य भएर 999 तिरेर जोडे भन्नुभएको छ, के गर्ने। अब नेपालमा फुटबल हेर्नको लागि अब विदेशी च्यानल मार्फत पनि आउँदैन होइन, स्पोर्ट्स च्यानलमा सिधै आउँदैन होइन। नेपालले किन्नुपर्छ, त्यो किन्नको लागि पैसा चाहिन्छ। 40 करोड रुपियाँ हालेर नेपालमा हिमालय टेलिभिजन गेम के भन्नेले किन्नु भएको छ उहाँले होइन। अब त्यो किनेपछि त बेच्नु पर्यो होइन, त्यही भएर पनि पैसा नतिर त उपाय छैन धीरबहादुर, के गर्ने होइन त। लहरको लागि एकजना साथी आउनुभयो, उहाँलाई स्वागत गरौँ है त। कहाँदेखिको हुनुहुन्छ? नमस्ते।
1: हेलो साइराम भाइ। साइराम
0: साइराम जमुना दिदी।
1: हजुर
0: आरामै हुनुहुन्छ?
1: हजुर ठिक छु।
0: अनि के छ दिपतिरको हालखबर?
1: दिपतिर पनि ठिकै छ।
0: अनि साई केन्द्रतिर के छ हालखबर?
1: हजुर
0: साई केन्द्रतिरको हालखबर के छ?
1: राम्रै छ।
0: हो
1: हजुर
0: आजभोलि आज आउँदै हुनुहुन्छ, के छ कार्यक्रम आजभोलि?
1: आज त छैन, लामा चौतिर छ कार्यक्रम सोमबारको।
0: ए हजुर
1: हिजो पनि थियो त मन्द्रपुरमा, त
0: के गर्दै
1: थियो त झन्डै झन्डा भएको ठाउँमा।
0: ए के थियो त्यहाँ भन्नुहोस् त?
1: त्यहाँ नि के अरे गायत्री मन्त्र अनि वेद भजनहरू, तर म अलि अस्वस्थ भएको कारणले जान सकिनँ, त्यहाँ उपस्थित हुन सकिनँ हिजोको। अनि अस्ति पनि पाटिले चोर जो त्यता थियो, आज लामो चोरमा छ सोमबार, सके जाने हो, नसके घरमै बस्ने, युट्युब हेर्ने, दिन बिताउने,
0: त्यही त हो नि। अब
1: पहिला पहिला यो दिन काट्ने मानव चाट्ने दिन काट्ने हुन्थ्यो, तर अहिले उठे भएर र दिन काट्ने बाटोमा हिँड्दा पनि काम राष्ट्रियमा जाँदा के माथि पञ्चकोटी जाँदा नि बुढो बुढो बुवाहरू पनि शीतलले बसेर मोबाइल हेर्नु भएको के अनि कुनै कुनै सारेमले भन्नु है कस्तो जमाना आयो अहिले त जन्मेपछि बच्चादेखि वृद्धसम्मलाई पनि मोबाइल छ जसको हातमा पनि मोबाइल नभएको त कोही छैन हातै हातैमा मोबाइल हुन्छ अहिले त जसको पनि भन्ने कुरा हुँदै क्या बसमा यात्रा गर्दै पढ्दैको क्रममा देखेको
0: अब अहिले त्यो छ अब समय परिस्थिति अनुसार फरक फरक हुँदै गइरहेको छ के गर्ने होइन
1: गाउँघर के अरे गाउँघर सहर जताततै त्यही नै छ क्या अहिले
0: एकदम एकदम अनि प्रश्नतर्फै लागौँ दिदी हामी
1: हजुर
0: प्रश्नतर्फै लागौँ
1: हजुर हुन्छ
0: कति नम्बर रोज्न चाहनुहुन्छ
1: हजुर नम्बर रोज्नु दिनु हो
0: हो नम्बर रोज्नु दिनु ल भन्नुहोस्
1: कति कति नम्बर गयो अन्त
0: आठ नम्बर र सात नम्बर मात्र गयो अरू सबै बाँकी छन् अब
1: छ नम्बर
0: छ नम्बर है ल छ नम्बरमा रहेको प्रश्न तपाईँको लागि आधा भाग म आफै भन्छु आधा भाग तपाईँ भन्नु होला है त मर्नुभन्दा डट डट डट हो अब भन्न त त्यही भन्छन् के अरे होइन अब बौलाएर पनि त्यही त नि यस्तै यस्तै छ एकदम एकदम ठिक भन्नुभयो ल हुन्छ दिदी सम्झिँदै गर्नु होला
1: गीत सुन्न पाइन्छ कि भन्ने विचार
0: ए यहाँ गीतको फेरि खानी नै छ ल भनिहाल्नुहोस् त अब गीत बजाउँदै छुट्टी हुँदा ल
1: जम समय बजारमा चिसो चिसो हावा सरेर
0: ल हुन्छ सुन्दै गर्नु होला है त आउनुहुन्थ्यो जमुना तामाङहरूलाई दिपबाट फोन गर्नुभएको थियो अब गीतको आज लिस्ट फेरि धेरै लामो उता कृष्णले रोज्नु भएको छ उता धीरबहादुरले रोज्नु भएको छ गीत थोरै सुनाउँछु त्यस पछाडि लास्टमा एउटा गीत सुनाउँदै बिदा हुनेछु है त अहिलेको लागि सुनौ जुम सुमी बजारमा नेपथ्य बेनबाट

ल यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरेँ अघि जमुना तामाङजीले रोज्नु भएको थियो थोरै भए पनि दिपबाट आउनु भएको थियो मैले लगभग लगभग बजाएँ अब अलिकति बाँकी त छ नि होइन एक मिनट जति बाँकी रह्यो नेपथ्य ब्यान्डबाट अमृत गुरुङ सँगै साथीहरूको आवाज तपाईँको लागि जहिले सुने पनि उत्तिकै छ कि यो गीत सदाबहार कि होइन जमसुमे बजारमा 12 बजे हावा सर साँच्चै कि जमसुम बजारमा 12 बज्दाखेरि हावा सरै लाग्छ अरे कि होइन ल ठिक छ अब अन्तिम अन्तिममा छौँ आजको लागि कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ अरूको रोजाइको गीत पनि सुनाइदिनु भए पनि हुन्छ भन्नुभएको छ तपाईँले रोज्यो गीत अन्तिममा बस्छ धीरबहादुर अब डोको बुन्ने भन्ने यो गीत अन्तिम अन्तिममा राख्दै आजको लागि कार्यक्रमबाट फोन गर्नुभयो गणेश गुरूङ माटेपानीबाट केदारनाथ आचार्य नदीपुरबाट जमुना तामाङ दीपबाट फेसबुक लाइभ मार्फत कृष्ण परियार शिवकुमार विश्वकर्मा धीरबहादुर गुरूङ लगायत सबैलाई थ्याङ्क यू सो मच भन्छु धीरबहादुर तपाईँले भनेको गीत बजिसकेको छ है त अन्तिम अन्तिममा छौं यहाँहरूको दिन शुभ रहोस् भन्न चाहे मैले शुभ तरिकाले लाभ होस् भन्न पनि चाहन्छु किनकि अब शुभ तरिकाले लाभ भयो भने जिन्दगी गजबले अगाडि बढ्छ ल सबैजनालाई थ्याङ्क यू सो मच अब कति कहीँ निस्कँदै हुनुहुन्छ भने अन्तिम अन्तिममा मैले थोरै जोडेँ पोखराबाट जोडिएका हाइवेहरू पृथ्वी राजमार्गमा पनि निर्बाध रूपमा गाडीहरू सञ्चालनमा छन् त्यस्तै पोखरा बागलुङ राजमार्ग पनि निर्बाध रूपमा सञ्चालनमै छ सिद्धार्थ राजमार्ग जुन पोखरालाई स्याङ्जा हुँदै बुटबलसम्म जोड्ने सिद्धार्थ राजमार्ग पनि निर्बाध रूपमा सञ्चालनमा छन् गाडीहरू बजार पसल सबै खुला छन् ढुक्क भएर निस्किनुहोस् बेनी जोनसुम सड़क खण्ड पनि निर्बाध रूपमा गाडीहरू सञ्चालनमा छन् यहाँहरूको लागि यो हाइवे अपडेट मैले जोड्दै आजको लागि कार्यक्रमबाट अर्को श्रृंखलासम्मको लागि सबिन छुटिन्छु शुभ दिन जय होस्।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी कुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच। यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला मध्याह्नको 12 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, पेरालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834

0: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
0: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिब राउमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
0: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 9856019218 9008557710।
4: ओहो नासर बे, कति छाब डिजाइन बे मारे गना किना नि खनि तोला
5: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
4: ए नई चाबा मार दोकान पो मोना नई प्रेसोलाई नि चाबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनाइ तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छाबा पोपिम ओछे।
5: हजुर किने झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
4: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
4: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808115 9856335815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
7: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि डेवलपमेन्ट बैंकको पहल

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
5: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
7: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9857005636।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हरे
3: हरे गर्मीमा नयाँ ट्रेन्ड
2: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
3: चिसो हरे
4: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ
5: ई सेवा सबै सधैँ सँगै

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
2: महिन्द्रा ब्रांड का कुनै पनि गाड़ी खरीद बिक्री तथा एक्सचेंज का लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्था मा गाड़ी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्यांकन विधि र बिना कुनै झंझट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्यांकन र तुरन्तै भुक्तानी। यदि तपाई आफ्नो महिन्द्राको पुरानो गाड़ी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाड़ी बिक्रीसँगै महिन्द्राको गाड़ी खरिद समेत गर्न सकिनेछ। गाड़ी खरिदमा तपाईले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200 पॉइन्ट चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाड़ी। अग्नि आस्था प्राली, तपाईको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-41-16-05, 98-20-114-952। अग्नि आस्था, विजयपुर पोखरा, अग्नि ग्रुप।

0: आबद्ध हुन आजै आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
5: It's a goal!
6: हिमस्टार गोल, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
7: हिमस्टार फर अ कम्प्लिट होम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउन,
2: पिउनलाई चिसो उठाउ हटे,
1: गर्मीमा नयाँ ट्विस्ट,
2: रिफ्रेशमेन्ट बार, न्युट्रिसन मिक्स,
1: चिसो हटे।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 553 8 34।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GB/s सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-0536।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आयुर्वेद केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
4: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: डिजिटल ठगीबाट बचौं।
7: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
7: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: खुट्टु खुट्टु पियो या सिप मा रमायो
4: अब गर दिल लाई किक चीज़ को हले वाप वाप वाप वाप वाप चीज़ को हले
5: गर्मी हैना रिफ्रेश्मेंट संगै न्यूट्रिशन दीना आयो मौसम
4: चीज़ को हले को
6: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834
9: सुवर्ण अवसर
10: तपाई हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यूरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
9: उपचार हुने रोगहरू
10: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
9: गाइनेको मास्टियाको उपचार वा सर्जरी
10: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
9: अपरेसन पश्चात दुखाइ कम हुने
10: उपचार गरेपछि छिटो निको हुने
9: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
10: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू पोखरा
11: फोन 061-590-162-590-163
12: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
13: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
8: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-032-29 98028-59321-061-571

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयु तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
1: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
0: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
0: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98560056।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
0: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल बेमो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
0: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
6: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
7: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
1: होम केयर सेवा, होम केयर सेवा,
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-89277।

0: It's a goal! Team Star Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनरेशन
1: हिमस्टार फर अ कम्प्लिट होम
2: खुट्टु खुट्टु पियो या सिप परमायो
3: अब गर्दी लाइकी चीज को हर्दी
4: होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
5: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
6: सल्लाहकार
7: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
5: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिकठाक

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: मम्मी गर्मी भाई के ची सो प्यूना
1: प्यूना लाई ची सो उठाओ हॉर्डे
2: हॉर्डे गर्मी मनाया से
1: रिफ्रेशमेंट पाप न्यूट्रिशन मीट
2: ची सो हॉर्डे
3: ओहो नासर बे कत्ती छाबा डिजाइन बे मारे गा ना खिना नी खानी तोला
4: खानाई दीवा नासर बे रूपा कोट ज्योति सुनचाती दुकान महेंद्र पुलारी तोला
3: ए नई शाबा मारे दुकान पो मोना नई प्रेसोलाई नी चार बा चूरा रैया औठी हमेला झोका टॉस टिक्री हार तन चने तो होनी जग मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छाबा पोपिम ओछे
4: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिकी चोकै यावै क्यार मोहै
3: जग मात्र आंगी रूपाकोट ज्योति सुनचाँदी दुकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: तमुताई रबा ताक रिबा जाला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
3: तोई मिल ती बिश्या रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा संपर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान मिभिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले अनि जस्तो गहना किन्न जाऊ है रूपाको
6: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
7: होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-4-11-777 मोबाइल 98-5-60-99-2-77
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
1: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: बाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331 9764111905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा। त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच। यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैराबाटन, पालिखेचो। सम्पर्क 9834340329, 9808-59321, 061-581-871।
1: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: मम्मी गर्मी भयो के, चिसो पिउनलाई चिसो उठाउ हरले,
9: गर्मीमा नयाँ ट्विस्ट,
8: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
9: चिसो हरले।

मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्ग।

0: गरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 98569927।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: कोलगेट मैक्स पेस मिंत्रा भगाओ ताजगी जगाओ
1: ठंडू बाप ठंडू बाप तेरा हरी बाप दुर्गा को पीताओ को दुर्गा थी मैं दुर्गा ने ठंडू बाप
0: एक बाप तीन काम ठंडू बाप
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
8: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
10: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त? टाढै हो कि क्या हो?
11: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
10: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
11: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
10: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
11: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
10: सम्पर्क मोबाइल 98-560-19-218, 98-028-57-710।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9850600536।
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।
4: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा,
5: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
7: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
8: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
9: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
10: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
11: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
10: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
11: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
12: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
10: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
11: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
10: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6899, 452-715।
13: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
14: उपचार हुने रोगहरू
13: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
15: खुट्टाको रगतको नसा सम्बन्धी
13: भेरिकोस भेन्सको उपचार,
14: गाइनेको मास्टियाको उपचार वा सर्जरी,
15: के तपाईँलाई तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
14: अपरेसन पश्चात दुखाई कम हुने,
15: उपचार गरेपछि छिटो निको हुने,
14: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
15: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
16: फोन 061 590 162 590 163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: फेस्टल आयुर्वेद केन्द्र में जाऊ। अब बाँझोपन को नैराश्यता खुशी में बदलाऊ।
1: हाँ, यो कसरी संभव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आयुर्वेद केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो

0: वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
1: हिमस्टार फर अ कम्प्लिट होम

0: Colgate Max Fresh, Mintra Bhagao, Tazgi Zagao.
1: Ramudai, परिवारले लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवानसिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
3: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9556019218 9008857710 होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
6: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
6: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
6: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9855799277
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
8: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 9834340329 9898359321 0185188171
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426537526
11: हेलो
12: हजुर नमस्कार
11: हेलो
12: नमस्कार काका सुन्नु भएन
11: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
12: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
11: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
12: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
12: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
11: अनि कति बेला बस्छन् त डाक्टर
12: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
11: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INS नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
13: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
14: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
13: किन एएसी लाइट ब्रिक नै?
14: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
13: वाह, मैले खोजेको जस्तो रहेछ।
14: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ, फोन 01-591-3596-98-012-35-444।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम चिसोहरिको।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: ए साथी, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।

0: It's a goal!
1: HIMSA goal! हरेक वर्ल्ड कप झन यो वर्ल्ड कप नि गरो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टा टीवी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्षको नेट टीवी प्याक शर्तहरु लागू हुनेछन् हिमस्टा टीवी उही सेलिब्रेशन हरेक जेनरेशन
2: हिमस्टा फर अ कम्प्लिट होम
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834
7: मम्मी गर्मी भयो के चिसो पिउना
8: पिउनालाई चिसो उठाउ हरे
9: हरे
10: गर्मी मनाया
8: रिफ्रेशमेन्ट बाथ न्युट्रिसन मिक्स
10: चिसो हरे
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
11: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
12: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
13: होम केयर सेवा होम केयर सेवा
14: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
13: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
14: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
13: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
14: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
13: सुत्केरी नवजात शिशुको हेरचाह
14: क्यान्सर सर्जरी राहतकारी हेरचाह
13: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
14: डाक्टर ल्याब सेवा
13: औषधि डेलिभरी सेवा
14: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569927

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611।
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: ओहो नासर बे कति छाबा डिजाइन बे मारेगा ना किना नि खनि तोला
3: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
2: ए नै छाबा मार दोकान पो मोना नै प्रेसलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी डेल्ले छ्याबा कोपिम ओछे
3: हजुर किने झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
2: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: समुदाय रवा ताक रिवा जाल जाति कृवा छतैरा नत खैमा बिलन चन्न यामो
2: तोय निल तिबी छ्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान निभिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

0: प्राप्त ग वर्ग को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा
2: घुट्टु घुट्टु पियो या सिर्फ रमायो
3: अब गर्दी लाइकी चीसो होली
4: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
6: शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ
5: रेडियो सुन्दै गर्नुस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
7: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेशन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: ए बुढा, हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
1: होइन, कसले भन्यो?
0: ल, गाउँभरि हल्ला चलिरहेछ त।
1: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ। कागले कान लग्यो भन्दैमा
0: कागको पछि लाग्ने त।
1: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
0: कस्तो मन छैन कुरा गर्यो बुढा। खोला तरेपछि लौर बिर्सन त भएन नि, हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
1: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
0: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
2: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिक।
1: सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
0: कस्तो मन छैन कुरा गर्यो बुढा। खोला तरेपछि लौर बिर्सन त भएन नि, हामीले समयमै लघुवित्त

0: So Fiona.
1: Fiona lai chiso uthao honey.
2: Honey. Gali manaya twist.
1: Refreshment bar. Nutrition meets
2: chiso honey.
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुत्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331 9761405। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: होइना रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम शीतोहरिको
1: डिजिटल ठगीबाट बचौ।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-35-96-98-012-35-444।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व

0: ट्रिटी यस्ता एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा ट्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक ट्रिटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्रीटी एमआरआई नै गराउँ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27-29।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: भर्ना खुल्यो
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ इन्फर्मेसन टेक्नोलोजी होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 061554918877 98560209
5: माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
6: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
7: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
10: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-032-29 98028-59-321-581-871
9: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
11: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
12: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क ढाड हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग
13: रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
13: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
14: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
4: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो
6: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
6: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
5: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन
6: उत्कृष्ट साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट
5: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
6: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्
5: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ
6: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन फोन 061-571-809 574-997
7: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
8: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
9: सल्लाहकार
10: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
8: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक
4: रामुलाई किन स्कुल नपठाएको मैले दाई
3: काममा अलि सघाउँछ कि भनेर नि
4: होइन दाई बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो बाल श्रम त अपराध हो नि हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं बाल श्रमको अन्त्य गरौं
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्रपुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46525।

0: राष्ट्रिय वाणिज्य बैंक क्रेडिट कार्ड स्मार्ट भुक्तानी सुरक्षित साथ नगद कारोबारको सरल तरिका नेपाल भारत भुटानमा मान्य सुविधा क्रेडिट कार्ड हो तपाईँको सुविधाको साथ स्मार्ट बनौ छोडौ नगदको भार 5 वर्षसम्म मान्य नवीकरण सहज राष्ट्रिय वाणिज्य बैंक सँगै गरौ सुनिश्चित भविष्य निर्धारण कारोबार होस् या व्यक्तिगत खर्च राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड सुरक्षित अनि भर पर्दो पर्छ खातामा पैसा नभए पनि हुन्छ लिमिट अनुसार आर्थिक कारोबार यति सुविधा भएपछि लिनु पर्दैन केही कुराको भार 45 दिनसम्म ब्याज मुक्त भुक्तानी राष्ट्रिय वाणिज्य बैंक सँग सबै कुरा हुन्छ सहज र सन्तुलित क्रेडिट कार्डले दिन्छ सुविधा हजार घर गाडी शैक्षिक व्यावसायिक कर्जा पाउन कुर्नु पर्दैन अब आइतबार गर्ने होइन त अब सपनाहरू साकार राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: বাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপলাইন 01-597-06-11
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-032-29 98028-59321-061

0: 200,000 यत्र वर्षा देखुन मरिमेटेर बचत गरेया पैसो कति धेर होला भनेको
1: जम्मा यति
0: यसरी कहिले बन्ने हुन लखपति कहिले करोडपति
2: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
3: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
4: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
3: नेपाल आदिवासी जनजाति महासंघ
5: होम केयर सेवा होम केयर सेवा
6: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
5: सुत्केरी नवजात शिशुको हेरचाह
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
6: डाक्टर ल्याब सेवा
5: औषधि डेलिभरी सेवा
6: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-99 77
7: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
8: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
7: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
8: शशिधर अनि तिमी नि
9: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
8: त्यो पनि एनटीएचएमसीमा छ नि
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
8: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
10: बिस्तारै चलाउनुहोस् न दाई हतार गरेर कता पुग्नु छ र
8: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि
10: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
8: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
11: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 semesters मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्

0: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
4: काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर यस आईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पूर्व परराष्ट्र मन्त्री आर्जु राणासहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर, राहदानी खरिद ठेक्कामा अनियमितता भएको आरोप। प्रतिनिधि विवादले राष्ट्रसभा महाधिवेशनको बन्द सत्र प्रभावित, अवधि एक दिन थपियो। राष्ट्रिय मानवाधिकार आयोगमा गृहमन्त्री विरूद्ध उजुरी, गृहमन्त्रीमाथि फौजदारी कसुर र मानवाधिकार उल्लंघनको मुद्दा चलाउन माग। काठमाडौँ उपत्यकाका 50 भन्दा बढ़ी स्थानमा एकैपटक बर्ड फ्लूको प्रकोप, चिड़ियाखाना बन्द। पोखरा वडा नम्बर 1 बालमैत्री वडा घोषणा तयारी, बाल बालिकाको वस्तुस्थिति प्रतिवेदन बुझाइयो। पोखरामा नीति संवाद कार्यक्रम आयोजना, संविधान संशोधन र संघीयता सुदृढ़ीकरण बारे व्यापक छलफल। बेलायती प्रधानमन्त्री स्टामरद्वारा राजीनामा घोषणा, इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति। र पोखरा रंगशालामा प्लास्टिक बोतलको लागि छुट्टै बक्स, हरित वातावरण अभियानको थालनी। विश्वकप 2026 अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमने सामने हुँदै। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्र मन्त्री आर्जु राणासहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। राजधानी खरिद ठेक्कामा अनियमितता भएको भन्दै आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतका सूचना अधिकारी पार्वती हितानका अनुसार राणासहित 18 विरूद्ध मुद्दा दायर भएको छ। पूर्व परराष्ट्र मन्त्री राणासहित राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, विभागका सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी र विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य लगायतका प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। सन् 2025 जून 6 राहदानी विभागले जर्मनीका दुई सुरक्षण मुद्रण कम्पनी भेरिडोस, जीएमबीएच र म्यूहल बाउरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। यो कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छाप्ने काम, गुणस्तर नियन्त्रण र प्याकेजिङको काम गर्ने जिम्मेवारी पाएको थियो। सम्झौता लगत्तै अख्तियारमा उजुरी परेको थियो। राहदानी छपाई सम्बन्धी कार्यमा अनियमितता गरेको भन्नेको असुरमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र जर्मन कम्पनीको नेपाली प्रतिनिधि मनिन्द्र मल्ल पनि पक्राउ परिसकेका

निधिहरू सुत्न थालेका छन्। बन्द सत्रमा ढिलाइ भएपछि महाधिवेशनको समयावधि एक दिन लम्बिएको छ। आइतबार शुरू भएको यो महाधिवेशन मंगलबार सकिने कार्यतालिका थियो, तर आन्तरिक व्यवस्थापनमा समस्या देखिएपछि अब महाधिवेशन बुधबारसम्म चल्ने भएको छ। राज्यसभाका प्रवक्ता मनिष झाले महाधिवेशनको अवधि एक दिन थपिएको जानकारी दिनुभयो। प्रतिनिधिहरूको संख्या अनुमान गरे भन्दा धेरै भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ। शुरूमा करिब 4,000 प्रतिनिधि सहभागी हुने भनिए पनि यो संख्या अझै बढ़ने देखिएको छ। शुरूमा 3,000 प्रतिनिधि हुनुहोला भन्ने थियो, तर धेरै प्रतिनिधि आउनुभयो। आकलन भन्दा उत्साहजनक सहभागिता नकार्न सकिन्न, कमजोरी भएको छ, हाम्रो व्यवस्थापनमा कमजोरी भयो, प्रवक्ता झाले भन्नुभयो। अहिले प्रतिनिधिको संख्या 4,500 पुग्ने अनुमान गरिएको छ। राज्यसभाले पहिलो चरणमा केन्द्रीय सभापति र केन्द्रीय सदस्य पदको लागि निर्वाचन गर्ने तयारी गरेको छ। गृहमन्त्री सुदन गुरूङ विरूद्ध राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी दर्ता भएको छ। सोमबार राष्ट्रिय मानवाधिकार आयोगमा गृहमन्त्री गुरूङ विरूद्ध उजुरी परेको हो। हिरासत कक्षभित्रै मानसिक दबाव, ज्यान मार्ने धम्की तथा गम्भीर मानवाधिकार हनन गरिएको हुँदा यथाशीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानवाधिकार सुनिश्चित गर्न भन्दै आयोगमा उजुरी परेको हो। अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले सोमबार आयोगको केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराउनु भएको हो। आयोगको एक विशेष टोली तत्काल सोरोखुटी प्रहरी वृत्तमा खटाई तात्कालिक हिरासतमा रहेका पीड़ित अजय सोडारी, प्रकाश बम र सुजन पौडेलको बयान लिए घटनाको सत्य तथ्य जाँचबुझ गर्न माग गरिएको छ। गृहमन्त्री तथा सांसद सुदन गुरूङको टोली प्रवेश गरेको गत जेठ 19 गतिको सोरोखुटी प्रहरी वृत्तको हिरासत क्षेत्र तथा परिसरको सम्पूर्ण सीसीटीभी फुटेज, आगन्तुक अभिलेख र ड्यूटी रजिस्टर आयोगले तत्काल आफ्नो नियन्त्रणमा लिए सुरक्षित गर्न समेत माग गरिएको छ। त्यस्तै पद र शक्तिको दुरूपयोग गरी हिरासतभित्रै पुगेर ज्यान मार्ने धम्की दिने र मानसिक यातना दिने गृहमन्त्री गुरूङ र निजको टोलीमाथि फौजदारी कसुर र मानवाधिकार उल्लंघनको मुद्दा चलाउन तथा अनधिकृत व्यक्तिलाई संवेदनशील क्षेत्रमा प्रवेश गराउने जिम्मेवार प्रहरी कर्मचारीलाई तत्काल विभागीय कार्यवाही गर्न सम्बन्धित निकायलाई तत्काल निर्देशन जारी गर्न माग गरिएको छ। राष्ट्रिय जेएनजी नागरिक अभियानले गत जेठ 21 गते प्रेस विज्ञप्ति जारी गर्दै गुरूङले दलबलसहित थुनुवा कक्षमा प्रवेश गरी उनीहरूमाथि मानसिक दबाव सिर्जना गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने तथा राजनीतिक प्रभाव प्रयोग गर्ने प्रयास गरेको बताइएको थियो। काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा एकैपटक धेरै स्थानमा बर्ड फ्लू फैलिएपछि नियन्त्रणमा कठिनाई भएको अधिकारीहरूले बताएका छन्। पशु सेवा विभागले सोमबार पशु प्राविधिकहरूको चार टोली परिचालन गरी बर्ड फ्लू H5N1 पुष्टि भएका फार्महरूमा कुखुरा र हाँसहरू नष्ट गरेको जनाएको छ। अहिलेसम्म उपत्यकामा 50 बढ़ी स्थानमा बर्ड फ्लू फैलिसकेको छ, यो अत्याधिक संख्या हो। विभागका एभियन इन्फ्लुएन्जा नियन्त्रण कार्यक्रम तथा रोग निगरानी कार्यक्रमका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले भन्नुभयो, हामी नियन्त्रणको प्रयास गर्दैछौ। उपाध्यायका अनुसार उपत्यकाका कैयन ससाना फार्ममा पनि बर्ड फ्लू देखिएको छ। एभियन इन्फ्लुएन्जा भाइरसहरू AH5N1, AH9N2, AH9NX आदि जसलाई बर्ड फ्लू भाइरस पनि भनिन्छ, यो अत्यन्तै घातक भाइरस हो जसको संक्रमणबाट मुख्य रूपमा घरेलु कुखुरा हाँस लगायत प्रभावित हुन्छ। फागुनमा पूर्वी नेपालबाट शुरू भएको प्रकोप अहिले उपत्यकाको सदर चिड़ियाखाना लगायत तीनै जिल्लाका विभिन्न स्थानमा फैलिएको विभागले बताएको छ। संक्रमणबाट चिड़ियाखानामा रहेका दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सारस लगायत दर्जनौं पंक्षी मरिसकेका छन्। जंगली बिरालो, सिभेट लगायत केही जनावरमा पनि यो भाइरसको पुष्टि भएपछि प्रशासनले शुक्रबारदेखि चिड़ियाखाना अनिश्चितकालका लागि बन्द गरेको छ। विदाको दिन 4-5 हजार अवलोकन गर्न पुग्ने चिड़ियाखानामा अन्य दिन करिब 2,000 भ्रमण गर्ने गरेका थिए। अधिकारीहरूका अनुसार सदर चिड़ियाखानामा यति ठूलो मात्रामा रोग फैलिएको यो पहिलो पटक हो। चिड़ियाखाना कहिले खुल्छ भनेर हामी अहिले केही भन्न सक्ने अवस्थामा छैनौं, चिड़ियाखानाका प्रवक्ता गणेश कोइरालाले भन्नुभयो। हामी परिस्थितिलाई नजिकबाट हेर्दैछौं र संक्रमण थप फैलिन नदिन उपायहरू अपनाइरहेका छौं। चिड़ियाखानामा पस्ने काग र अन्य जंगली पंक्षीबाट संक्रमण फैलिएको अनुमान अधिकारीहरूको छ। जैविक सुरक्षामा भएको लापरवाहीको कारण चिड़ियाखानामा बर्ड फ्लू फैलिएको अनुमान पशु सेवा विभागका अधिकारीहरूको छ। दर्जनौं जंगली चराहरू मरेपछि पनि अधिकारीहरूले घटना लुकाउने प्रयास गरेको आरोप लागेको थियो। धेरै चराहरू एकैपटक मर्न थालेपछि मात्र चिड़ियाखाना अधिकारीहरूले घटना सार्वजनिक गरेका थिए। विभागका एक अधिकारीले भने, प्रयोगशाला परीक्षणले भाइरस पुष्टि गरेको छ। सरकारले गठन गरेको छानबिन टोलीले प्रतिवेदन दिएपछि मात्र विस्तृत विवरण आउँछ। सरकारले सामान्यतया प्रकोप प्रभावित फार्महरूमा सबै पंक्षी, पंक्षीजन्य उत्पादन र दाना नष्ट गर्ने, स्थान सील गर्ने र 42 दिनसम्म आवत जावतमा रोक लगाउने गर्छ। बाँकी जंगली चराहरू वा जनावरहरूको हकमा भने कुखुरामा जस्तै नियम नलाग्ने र नमारिने अधिकारीहरू बताउँछन्। अहिलेसम्म संक्रमण पुष्टि भएका फार्मका 6,00,000 बढ़ी कुखुरा नष्ट गरिएका छन्। त्यस्तै 1,00,000 अण्डा र ठूलो मात्रामा कुखुराको दाना नष्ट गरिएको छ। विभागका अधिकारीहरूका अनुसार हालसम्म देशका कम्तीमा 10 जिल्लाबाट प्रकोप रिपोर्ट आएको छ।
कोशी प्रदेशमा भएको संक्रमण एएच

H1N9N2 भाइरसको कारणले भएको थियो, जसले कुखुरा उद्योगमा ठूलो आर्थिक क्षति पुर्यायो भने काठमाडौँ उपत्यकामा देखिएको भाइरस AH5N1 हो। उनीहरूका अनुसार उपत्यकामा धेरैजसो लोकल कुखुरामा बर्ड फ्लू संक्रमण फैलिएको छ। बर्ड फ्लू नियन्त्रणको प्रोटोकल अनुसार संक्रमित फार्मको कुखुरा, चल्ला, अण्डा, दाना लगायत कुखुराको सुली नष्ट गरिसकेपछि निसंक्रमण गरेर 423 दिनसम्म मानिसको आवत जावत बन्द गर्नुपर्छ। तर हाल संक्रमण फैलिएको स्थान घना बस्तीमा छ, न त निसंक्रमण राम्ररी गर्न नै सकिएको छ, न मानिसहरूको आवत जावतलाई रोक्न सकिएको छ। रोग नियन्त्रणमा आएपछि घनावस्ती भएका क्षेत्रमा सानो संख्यामा कुखुरा पाल्न अनुमति दिने वा नदिने विषयमा निर्णय गरिने जनाइएको छ। हामी सामान्यतया रोग प्रभावित फार्महरूमा कुखुरा, कुखुराजन्य उत्पादन, दाना, मल नष्ट गर्ने क्षेत्रलाई डिसइन्फेक्ट गर्ने र कम्तीमा 42 दिनसम्म आवत जावतमा रोक लगाउने गर्छौं, डाक्टर उपाध्यायले भन्नुभएको छ। तर अहिलेको प्रकोप सानो संख्यामा घरमै पालिएका कुखुरामा पनि देखिएको छ। त्यस्ता क्षेत्रमा सार्वजनिक आवत जावत रोक्न सम्भव हुँदैन, जसले रोग नियन्त्रणमा चुनौती थपेको छ। नेपालमा पहिलोपटक बर्ड फ्लू संक्रमण 2009 देखिएको थियो। त्यस यता लगभग हरेक वर्ष यस्तो प्रकोप देखिँदै आएको छ, जसबाट लाखौं पन्छी र ठूलो मात्रामा कुखुरा जान्ने उत्पादन नष्ट गरिएको छ। धेरै किसानहरूले क्षतिपूर्ति नपाएकाले कुखुरा पाल्न नै छोडेका छन् भने कति अझै पनि राहत पाउन संघर्षरत छन्। अधिकारीहरूका अनुसार यो वर्ष प्रकोप शुरू भएको महिनौ बितिसके पनि प्रभावित कुखुरापालक किसानहरूले क्षतिपूर्तिको रकम पाएका छैनन्। सरकारले समयमै क्षतिपूर्तिको रकम नदिँदा संक्रमित कुखुरा बजारमा पुग्ने जोखिम बढ़ने विज्ञहरू बताउँछन्, किनकि किसानहरू घाटा कम गर्न संक्रमित कुखुरा बेचिदिन सक्छन्। नेपालमा बर्ड फ्लूबाट सन् 2019 एकजना मानिसको मृत्यु भएको थियो। उहाँ काभ्रेपलाञ्चोकको 21 वर्षीय कुखुरा ओसार पसार गर्ने ट्रकका चालक हुनुहुन्थ्यो। पछि उहाँको मृत्यु बर्ड फ्लूबाट भएको पुष्टि भएको थियो। पोखरा महानगरपालिका वडा नम्बर 1 बालमैत्री वडा घोषणा गर्ने तयारी स्वरूप त्यहाँका बाल बालिकाको अवस्था समितिको अध्ययन प्रतिवेदन वडा कार्यालयमा हस्तान्तरण गरिएको छ। बाल हितकारी परियोजना नेपालले सरकारवालाको उपस्थितिमा आइतबार पोखरामा एक कार्यक्रम आयोजना गरी बाल बालिका वस्तुस्थिति विवरण 2082 अध्ययन प्रतिवेदन बुझाएको हो। पोखरा महानगरपालिकाले आफ्ना विभिन्न वडाहरूलाई बालमैत्री घोषणा गर्ने तयारी गरिरहेको छ। यसै क्रममा बाल हितकारी परियोजना नेपालले वडा नम्बर 1 र वडा नम्बर 15 बाल बालिकाको अवस्था, आवश्यकता तथा सरकारवालका विषयमा केन्द्रित रहेर अध्ययन गरेको थियो। सोही अध्ययनबाट प्राप्त निष्कर्ष र तथ्याङ्कको आधारमा वडा नम्बर 1 वस्तुस्थिति समेटेर तयार पारिएको प्रतिवेदन वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो। छलफलका क्रममा विगतमा विभिन्न स्थानीय तहले बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रयास गरे पनि कार्यान्वयनका चुनौतीको कारण लक्ष्य हासिल गर्न नसकेको अनुभवबारे समीक्षा गरिएको थियो। कार्यक्रमका सहभागीहरूले अन्य पालिका तथा वडाले दोहोऱ्याएका कमजोरीबाट सिक्दै त्यस्ता त्रुटि पुनः नदोहोर्याउनुपर्नेमा जोड़ दिएका थिए। बालमैत्री महानगर घोषणा गर्नुअघि वडा स्तरबाटै प्रक्रिया अघि बढ़ाइएको पोखरा महानगरपालिकाको बालबालिका फोकल पर्सन बेलकुमारी गुरूङले बताउनु भएको छ। उहाँले बाल संरक्षणका क्षेत्रमा अझै थप काम गर्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। बालमैत्री महानगर घोषणा गर्न जटिल हुने भएकोले हामीले वडाबाटै शुरूआत गरेका हौं, विशेष गरी संरक्षणको पक्षमा अझै धेरै काम गर्नुपर्ने देखिएको छ, उहाँले भन्नुभएको छ। अध्ययनबाट देखिएका समस्या समाधानको लागि सम्बन्धित सबै पक्षको सक्रियता आवश्यक रहेको बाल हितकारी परियोजना नेपालका अध्यक्ष रामचन्द्र शर्माले बताउनु भएको छ। प्रतिवेदनमा उल्लेखिएका विषयलाई व्यवहारमा उतार्दै बाल बालिका मैत्री वातावरण निर्माण गर्न सरकारवाला बीच सहकार्य आवश्यक रहेको धारणा उहाँले राख्नुभयो। वडालाई बालमैत्री घोषणा गर्न सरकारी निकाय, सरकारवाला संस्था तथा समुदायको सहकार्य अपरिहार्य रहेको वडा नम्बर 1 अध्यक्ष सहारा प्रधानले बताउनु भएको छ। यस वडालाई बालमैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा हामी सबैले साझा जिम्मेवारीका साथ लाग्नुपर्छ, अध्यक्ष प्रधानले भन्नुभएको छ। पोखरा महानगरपालिका वडा नम्बर 1 बालबालिकाको वस्तुगत विवरण तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन विषय छलफल कार्यक्रममा यो प्रतिवेदन हस्तान्तरण तथा समीक्षा गरिएको हो। संघीयता सुदृढीकरण, संविधान संशोधन तथा प्रदेश सरकारको भूमिकाका विषयमा केन्द्रित नीति संवाद कार्यक्रम पोखरामा सम्पन्न भएको छ। संघीयता सुदृढीकरणमा संविधान संशोधन, गण्डकी प्रदेशको भूमिका र आगामी कार्यदिशा विषयक उक्त कार्यक्रम गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा तथा गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको सहकारीमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु

कार्य दिशा विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले संविधान कार्यान्वयनका क्रममा देखिएका अनुभव, चुनौती तथा सुधारका सम्भावित क्षेत्रहरूबारे विश्लेषण गर्दै संहिताको प्रभावकारी अभ्यासका लागि समयानुकूल संशोधनको आवश्यकता उल्लेख गर्नुभएको थियो। प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै डाक्टर रुद्र शर्माले संविधानमा रहेका केही संरचनात्मक तथा व्यावहारिक त्रुटिहरूको कारण संशोधन अपरिहार्य बनेको दावी गर्नुभयो। उहाँले संघीय शासन प्रणालीलाई अझ सबल, उत्तरदायी र परिणाममुखी बनाउन संविधानका केही प्रावधानहरूमा सुधार आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा संघीय व्यवस्था अन्तर्गत प्रदेश र स्थानीय तहको वित्तीय अधिकार, मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्तहरू, न्याय प्रणाली र प्रशासनिक संरचना, व्यवस्थापकीय तथा कार्यपालिकीय संरचना तथा संवैधानिक आयोगहरूको भूमिका र प्रभावकारिता लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। पत्रकार अमृत सुवेदीको सहजीकरणमा आयोजित प्यानल छलफलमा नेकपा एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीले सहभागिता जनाउँदै नेपालको संविधानले विविध सामाजिक, राजनीतिक र सांस्कृतिक विषयलाई समेटेकोले यो उत्कृष्ट संविधान रहेको दावी गर्नुभयो। उहाँले संविधानको सफल कार्यान्वयन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रमको अन्त्यमा पत्रकार भरत कोइरालाले छलफलका निष्कर्ष प्रस्तुत गर्दै संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशको अधिकार सुदृढीकरण तथा संविधान संशोधनका सम्भावित क्षेत्रहरूबारे उठेका सुझावहरूको सार प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा कानूनविद, राजनीतिक नेतृत्व, प्रशासनिक क्षेत्रका प्रतिनिधि, संचारकर्मी तथा सरकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले संघीय शासन प्रणालीलाई थप सबल र जनमुखी बनाउन संविधान संशोधनका विषयमा गम्भीर बहस आवश्यक रहेको निष्कर्ष निकालेका थिए। उनीहरूले आयोजक र कार्यक्रमको विषयवस्तुबारे ध्यान दिन समेत आग्रह गरेका थिए। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: Gandu ba, tira hari ba. दुर्गा को की टाव को दुखना चिन में दुर्गा ने झंडू बाम
2: एक बाम तीन काम झंडू बाम
1: दुर्गा को की टाव को दुखने चिन में आरा झंडू बाम
3: अब झंडू बाम रेगुलर र अल्ट्रा बाजार में उपलब्ध था
1: झंडू बाम
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
5: उपचार हुने रोगहरू
4: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेशन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
3: फोन 061-590-162-590-163.
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म.
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा. फोन 061-587-266 र 553-834.
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.

0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा ल्यान्डमार्क होटल एन्ड रिजोर्ट। तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नु भएको छ। उहाँलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ। पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलन अन्तर्गत प्रदेश स्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुग्नु भएको थियो। उहाँ हाल बसिरहेको काठमाडौँ भैंसीपाटी स्थित निवासमा पनि सम्पत्ति शुद्धिकरण विभागको टोलीले छापा मारेको छ। हप्ताको पहिलो कारोबार दिन हिजो बढ़ेको सुन चाँदीको भाव आज पनि बढ़ेको छ। आज सुन 1400 रूपियाँले बढ़ेर तोलाको 2,88,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 6 रूपियाँले बढ़ेको थियो। यसअघि गए हप्ता कारोबार हुने अन्तिम दिन शुक्रबार भने सुनको भाव तोलामै 10,500 रूपियाँले घटेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,730 रूपियाँ पुगेको महासंघले जनाएको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.4 अङ्कले घटेर 2,700.65 बिन्दुमा झरेको छ। आज फाइनान्स, माइक्रो फाइनान्स र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4,53,00,00,000 कारोबार भएकोमा आज 353 कम्पनीको 81,38,000 किता सेयर 4,44,00,00,000 रूपियाँमा किनबेच भएको छ। बेलायती प्रधानमन्त्री कियर स्टामरले सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गर्नुभएको छ। लण्डनमा रहेको डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्दै उहाँले राजीनामा दिने घोषणा गर्नुभएको छ। स्टामरले आफूले पदमा रहँदा गरेका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरेको बताउनु भएको बीबीसीले जनाएको छ। उहाँले पार्टीबाट नयाँ नेता नचुनिएसम्म पदमा रहने पनि बताउनु भएको छ। गएको हप्ता उपचुनावबाट सांसद चुनिने भएका एन्डी वर्नम स्टामरको उत्तराधिकारी हुने ठानिएको छ। तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको उत्तराधारसम्म पर्खिनुपर्नेछ। स्टामरले राजीनामा दिने निर्णयबारे आज बिहान राजा चार्ल्सलाई जानकारी दिइसकेको बताउनु भएको छ। मध्यपूर्वमा चलिरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिकाबीच स्विजरल्याण्डको बर्गेन्स्टक रिसोर्टमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेको समाचार संस्था एफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक भएको संयुक्त विज्ञप्ति अनुसार इरान र अमेरिकाद्वारा गठित उच्चस्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता बर्गेन्स्टकमा थप छलफल हुने खबरमा उल्लेख छ। वार्ताको क्रममा लेबनानमा सैन्य गतिविधिको अन्त्य कार्यान्वयन सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले यसलाई शान्ति प्रक्रियाको पहिलो वास्तविक परीक्षणका रूपमा उल्लेख गर्नुभएको छ। त्यसै गरी स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित आपसी भ्रम र घटनाबाट बच्न दुवै पक्षले विशेष संचार लाइन स्थापना गरेका छन्। यो व्यवस्था प्रारम्भिक समझदारी पत्रमा उल्लेख गरिएको 60 दिने अवधिभर लागू रहनेछ। पोखरा रंगशालामा वातावरण संरक्षण र फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ प्लास्टिक पेट बोतल संकलनको लागि विशेष बक्स राख्न शुरू गरिएको छ। रंगशालामा खेलाड़ी, दर्शक तथा अन्य आगन्तुकहरूले प्रयोग गरिसकेका प्लास्टिक बोतलहरू व्यवस्थित रूपमा संकलन गर्न सकुन् भन्ने उद्देश्यले यी बक्सहरू स्थापना गरिएको छ। यसबाट प्लास्टिक जन्य फोहोरको उचित व्यवस्थापन, पुनर्प्रयोग, रिसाइक्लिङ, प्रवर्धन तथा रंगशाला परिसरलाई सफा, स्वच्छ र हरित बनाउन सहयोग पुग्ने विश्वास गरिएको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले जानकारी दिनुभएको छ। अध्यक्ष गुरूङका अनुसार बक्समा प्लास्टिक पेट बोतल मात्र राख्नुपर्नेछ। अन्य कुनै प्रकारको फोहोर नहाल्न तथा संकलित बोतलहरूलाई पुनर्चक्रण रिसाइक्लिङ प्रक्रियामा पठाइने व्यवस्था मिलाइएको उहाँले बताउनु भएको छ। यो अभियान संयुक्त राष्ट्र विकास कार्यक्रम यूएनडीपीको सहयोग, पोखरा महानगरपालिका र कोइकाको सहकार्यमा सञ्चालन गरिएको हो। पहिलो चरणमा पोखरा रंगशालामा दुईवटा आकर्षक डिजाइनका प्लास्टिक बोतल संकलन बक्स राखिएको अध्यक्ष गुरूङले बताउनु भएको छ। आगामी दिनमा रंगशालाभित्र विभिन्न कार्यक्रम सञ्चालन हुने स्थानहरूमा समेत यस्ता बक्स थप्दै लैजाने योजना रहेको उहाँले जानकारी दिनुभएको छ। रंगशालालाई हरित, सफा र वातावरण मैत्री बनाउने अभियान अन्तर्गत शुरू गरिएको यस पहलले
खेलकूदसँगै वातावरण संरक्षणको सन्देश पनि प्रवाह गर्ने अपेक्षा गरिएको छ। साथै पोखरा रंगशालामा खेल हेर्न जाने दर्शक, खेलाड़ी तथा आगन्तुकहरूलाई प्लास्टिक जन्य फोहोरको उचित व्यवस्थापनमा सक्रिय सहभागिता जनाउन जिल्ला खेलकुद विकास समिति कास्कीले अनुरोध गरेको छ। यस अगाडि पनि पोखरा रंगशालामा कोइकाले मुभेबल दुई थान डस्टबिनहरू सहयोग गरेको छ, जसका कारण फोहोर संकलनमा निकै सहज भएको जिल्ला खेलकुदका कार्य प्रमुख डीबी नेपालीले जानकारी दिनुभएको छ। फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया खेल्दैछन्। यो खेल अमेरिकाको डालास रंगशालामा राति पाउने 11 बजे शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। अर्जेन्टिनाले लियोनल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 गोलले हराएको थियो। यस्तै अस्ट्रेलियाले जोर्डनलाई 3-1 गोलले हराएको थियो। विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलोपटक आमने सामने हुन लागेका हुन्। यस अगाडि दुई टोलीबीच दुईवटा मैत्रीपूर्ण खेल भएका थिए। सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिनाले अस्ट्रियालाई 5-1 गोलले हराएको थियो। यस्तै सन् 1990 दुवै टोली 1-1 गोलको बराबरीमा रोकिएका थिए। अर्जेन्टिनाका मेस्सीले विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गर्नुभएको छ। मेस्सी र जर्मनीका मिरुस्लाव क्लोसले समान 16 गोल गर्नुभएको छ। आजको खेलमा मेस्सीलाई विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा र अस्ट्रिया 21 स्थानमा छन्। विश्वकपमा भोलि बिहान 2:45 समूह आईका फ्रान्स र इरान खेल्दैछन्। यो खेल अमेरिकाको फिलाडेल्फिया रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 हराउँदा इरान नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। विश्वकपमा बिहान 5:45 नर्वे र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा हुनेछ। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा बिहान 9:45 समूह जीका जोर्डन र अल्जेरियाले खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को वे एरियामा रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा रहेका छन्। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। राहदानी विभाग महानिर्देशक तीर्थराज अर्यालसहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर। राहदानी खरिद ठेक्कामा अनियमितता भएको आरोप। प्रतिनिधि विवादले राष्ट्रसभा महाधिवेशनको बन्द सत्र प्रभावित, अवधि 1 दिन थपियो। राष्ट्रिय मानवाधिकार आयोगमा गृहमन्त्री विरूद्ध उजुरी, गृहमन्त्रीमाथि फौजदारी कसुर र मानवाधिकार उल्लंघनको मुद्दा चलाउन माग। काठमाडौँ उपत्यकाका 50 भन्दा बढ़ी स्थानमा एकैपटक बर्ड फ्लूको प्रकोप, चिड़ियाखाना बन्द। पोखरा वडा नम्बर 1 बालमैत्री वडा घोषणा तयारी, बालबालिकाको वस्तुस्थिति प्रतिवेदन बुझाइयो। पोखरामा नीति सम्वाद कार्यक्रम आयोजना, संविधान संशोधन र संघीयता सुदृढीकरणबारे व्यापक छलफल। बेलायती प्रधानमन्त्री स्टामरद्वारा राजीनामा घोषणा, इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति र पोखरा रंगशालामा प्लास्टिक बोतलका लागि छुट्टी बक्स, हरित वातावरण अभियानको थालनी। विश्वकप 2026 अर्जेन्टिना र अस्ट्रिया पहिलोपटक आमने सामने हुँदै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई बिदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648-579-849।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: लौ नानी दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो बन नै सखा भुने भयो।
9: हाम्रो बन हाम्रो धन, डडेलो बाट जोगाउन गरौ जतन, वनमा डडेलो लगाउनु कानूनी अपराध हो, डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ, वन जोगिए मात्र हामी जोगिन्छौं।
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
0: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
7: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
9: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
7: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
9: शशिधर, अनि तिमी नि?
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
9: त्यो पनि एनटी एजेन्सीमा छ नि।
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
9: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा।

0: द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
1: सुत्केरी नवजात शिशु को हेरचाह
2: कैंसर सर्जरी राहतकारी हेरचाह
1: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
2: डाक्टर लैब सेवा
1: औषधि डेलीवरी सेवा
2: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्ते हेरचाहमा हेलो होम केयर सिमलीढुंगा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-992 सतत्तर।
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 98560-0536।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालक हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर

0: 9 61 00 25 30.
1: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार। आजको पास त उतै होला हस यार।
1: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
3: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठुलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर। मोबाइल 9856408082, 9846408082।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम। सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256357526।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपिडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छर्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
4: दृष्टि त जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
5: स्वस्थ आँखा स्वच्छ दृष्टि
7: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ शेयर गर्दिन कि क्या हो
8: पख्नुस् नानी जे पाए त यो कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ
1: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाउ सत्य जाँचौ भ्रमबाट बचौ जिम्मेवार संचार संस्कृति अपनाओ
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
10: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग
11: रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
7: टाइम चेक।
8: यति बेला साँझको 7 बजेको छ।
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
11: 93.4 फिस्टल आईबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
12: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
11: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
12: साँच्चै हो र?
11: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
12: हो त?
11: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आईबीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
13: सुवर्ण अवसर।
14: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
13: उपचार हुने रोगहरू
14: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
13: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
14: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
13: अपरेशन पश्चात दुखाई कम हुने,
14: उपचार गरेपछि छिटो निको हुने,
13: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
14: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
15: फोन 061-590-162-590-163।
16: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
17: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
18: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
19: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: Maria Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline, 01-597-0611.
1: Hey, Satyo, plus two penny stock you. अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
4: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
7: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
9: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
9: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
10: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
11: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
10: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
10: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।
12: 93.4
13: हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
13: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
15: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
1: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
2: Ninety-3.4.

0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
3: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
2: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
3: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
4: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: टोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारभटिनी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
3: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
2: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
3: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
4: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
5: हेलो,
6: हजुर नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
7: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
8: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा। होम केयर सेवा, होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-277।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पाद जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड, नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: সুগার বাটসালিয়া পোখারা ক্লিনিক নিউ রোড পোখারা ফার্টিলিটি হোপ লাইন 01-597-0611
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2662 र 553-8-34।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 एडमिशन ओपन पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी 24th ईयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट बैचलर प्रोग्राम 4 ईयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA 4 ईयर्स ऑफ IT प्रोग्राम बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इंफॉर्मेशन टेक्नोलॉजी BCSIT 4 ईयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BVA फाइनेंस फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM टू 3 PM Science and Management both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management PCM, Gyan Marga Nadipur, Pokhara 3 Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: Is that you? प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
7: म त BHM पढ्ने हो NTHMC-मा।
6: म पनि BBA NTHMC-मा नै पढ्ने सोचिरहेको छु।
7: शशिधर, अनि तिमी नि?
8: म त BBA फाइनेंस पढ्ने भनेको, कहाँ पढ्ने होला?
7: त्यो पनि NTHMC-मा छ नि।
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM BBA BBA फाइनेंस अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
9: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
10: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
11: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
12: इट्स न्यू गैलेक्सी टाइम।
13: नेपाल को शैक्षिक समृद्धि में उत्कृष्ट योगदान पुर्याएको न्यू गैलेक्सी स्कूल पोखरा में कक्षा 11 को नया शैक्षिक सत्र का लागि साइंस मैनेजमेंट कंप्यूटर टूरिज्म र होटल मैनेजमेंट में नया भर्ना आवेदन फार्म खुला भइरहेको छ।
12: संस्था का विशेषताहरू
13: गण्डकी प्रदेश में 2019 को कक्षा 12 को बोर्ड परीक्षा में छात्र तर्फ सर्वोत्कृष्ट
12: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलाप को संतुलित संगम
13: साइंस कंप्यूटर टूरिज्म र होटल मैनेजमेंट का आधुनिक ल्याबहरू
12: ईशान कास्की स्पोर्ट्स मीट में 2074 देखि लगातार 78 साल सम्म को चैंपियनशिप विजेता
13: स्पेल बी कंटेस्ट लगायत का विभिन्न अतिरिक्त क्रियाकलापहरू को राष्ट्रीय विजेता प्रोजेक्ट और फील्ड विजिट इंटर्नशिप ट्रेकिंग हाइकिंग र रिसर्च बेस्ड लर्निंग
12: पढ़ाई तथा खेलकूद में जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति को व्यवस्था
13: विस्तृत जानकारी का लागि न्यू गैलेक्सी स्कूल प्लस टू कॉलेज अफ साइंस मैनेजमेंट टूरिज्म एंड होटल मैनेजमेंट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द गैलेक्सियंस फील द डिफरेंस डेडिकेटेड टू एकेडमी एक्सलेंस सिंस 1994
14: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-028-59-321 061-581-871
15: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
16: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपाल एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6989, 452-715।

0: केटी हो माथि रोटी घरमा सबैजना आइसक्यो अरे तिमीहरू चाहिँ कति नक्कल गरेर बसेको ढिला भइसक्यो छिटो आइदे
1: आयो आयो
2: ओइ सुन्न आज त माथि चार घरे साइना पनि पल्टनबाट आएको छ अरे नि
0: आज जोसुकै आओस् हामी पनि चार घरे साइडी हेर्नु के हो केटी हो।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पूर्व मन्त्री विष्णु पौडेल पक्राउ
1: सुर्खेत आउनु भएको छ भन्ने सूचना प्राप्त भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ।
0: राहदानी विभागका महानिर्देशक सहित विरूद्ध भ्रष्टाचार मुद्दा भोलिबाट बयान।
2: 10,13,04,61,477 रुपियाँ दिगो कायम गरी अभियोग दर्ता भएको छ।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा स्टारमरको राजीनामा सँगै ब्रिटेनको प्रधानमन्त्रीमा एन्डी बर्नमको दावी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ़ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टारमरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोड़िएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टारमरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टारमरले भने, मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु। त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जीतका लागि एबेलार्डो डे ला एस्प्रिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति ह्याभियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अंगालेको बताए। कोलम्बियामा सड़कमा ओर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथोलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFPको मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय संकट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्याण्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो र संयुक्त राष्ट्रसंघले व्यापक रूपमा आलोचित भएको अप्रेलको चुनाव अघि 6 महिनामा बर्माको सेना ले 700 भन्दा बढी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघका अनुसार पीड़ित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रेलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ ह्लाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाई छ।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 8 गते एउटा पक्राउ पनि जारी गरेका छ विष्णु पौडेलजीको सम्बन्धमा, र उहाँ चाहिँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ भन्ने सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजाने तयारी भइरहेछ।
0: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौं, तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 16 व्यक्ति तथा 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले 2 जर्मन कम्पनी भेरिडोस र म्यूलबावरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
2: भ्रष्टाचार निवारण ऐन 2059 दफा 8 दफा 1 बमोजिम बिगो कायम गरी ऐनको दफा 8 1 बमोजिम सहित र बिगो बमोजिम जरिवाना हुनलाई माग दाबी लिएको छ। टोटल बिगो 10,13,61,477 रुपियाँ बिगो कायम गरी अभियोग दर्ता भएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरूद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
2: आज बयान गर्न नसकिने भएको भएर अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य सुरु हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया सुरु हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
0: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जूनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्यूलबाउर आईडी सर्भिस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कार्यवाही अघि बढ़ाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दबाव दिए भन्ने विवरणहरू हालै संचार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसंग। गत चैत्र महिनामा मोरङमा पुष्टि भएता बर्ड फ्लूबाट नेपालका झण्डै 1 दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी शुरूमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्थाबारे सोधेका छौं।
4: यो महोत्तरी 12 देखियो, चितवन र रावपरासमा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हट स्पोटकै वास्तवमा एकदमै धेरै आउटब्रेक भएको अवस्थाहरू हो। काठमाडौँ भन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अहिले उपत्यका बाहिर चाहिँ करिब करिब केसहरू अहिले छैनन् र रिपोर्टिङ भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्ड फ्लू क्रमिक रूपमा नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै केही दिन चाहिँ अझै लाग्ने नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्र चाहिँ बर्ड फ्लूको H5 भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको प्रक्षेप छ।
5: अब जुन 1965-70 सालमा पनि काठमाडौँमा फैलिएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
4: 65 सालमा पाटापुटादेखि 70मा त भरतपुर जिल्लैलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर ठूलो संख्यामा पक्षीहरू बच्चाले चाहिँ नष्ट गरिएको थियो। अहिले चाहिँ कस्तो छ भने आउटब्रेक भएको छ, क्षेत्रपुटा थुप्रै पालिकाहरू छन्, एउटा पालिकामा एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जंगलहरू जोडिएको अथवा वरिपरिका पालिकाहरूमा अलिक बढी संक्रमण देखिएको छ, जस्तै चन्द्रागिरी भयो, ताराकेश्वर, टोखा, साँखु, यता गोदावरी होइन, यता चागु नारायण, यी पालिकाहरूमा अलिकति संक्रमण देखिएको छ। हुन त अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र पनि 1-2 ठाउँमा देखिएको छ। सदर चिडियाखानामै चाहिँ बर्ड फ्लू देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जङ्गली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू र जो जसमा अलिकति जैविक सुरक्षाका विधिहरू अथवा सरसफाइ क्रम छ त्यो अलिकति फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हाम्रो प्रयोगशालाबाट प्रमाणित गरिसकेको अवस्था हो। तर बिस्तारै यो पूर्वबाट हाम्रो अनुभव पनि करिब 1.5 महिना जति रह्यो झापा मरण संसदमा, काठमाडौँ बिस्तारै केसहरू पनि सफाई अथवा क्रमिक रूपमा कम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गर्यौँ। अब उपत्यकामा चाहिँ अहिले सबसे हाम्रो तथ्याङ्क हेर्दा पनि अहिले ठुलो संख्यामा लेयर 80% बढेको चाहिँ लेयर संक्रमण भएको हुनाले लेयर्स भनेको फुलपाती कुखुरामा संक्रमण भएको हुनाले चाहिँ त्यसमा अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागजका केट अन्डा राख्नलाई प्रयोग गरिन्छ। त्यो भन्ने कुरो चाहिँ पुनः प्रयोग गर्न नमिल्ने हुन्छ तर कतिपय कामहरूले त्यही केट पुनः प्रयोग गरेको अवस्थाहरूले गर्दा पनि किनभने भाइरसको जाँड र अन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
5: विभागले चाहिँ अहिले त्यसका लागि के कस्ता कार्यहरू गरिराखेको छ?
4: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै न उपचार छ। त्यसले गर्दाखेरि यसभित्र एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो। त्यसलाई जहाँ देखिन्छ त्यहाँबाट संक्रमण नफैलिस भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नेको विकल्प छैन। त्यो हामीले गरिरहेका छौँ।
5: तीन महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
4: अहिले हेर्नुहोस् रेगुलर देखिरहेको छ। त्यसले गर्दा तथ्याङ्कको हिसाबमा आज भोलि मैले भनेको फरक पर्छ तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट भएको अवस्था छ कुखुरा पन्छीहरूमा र चाहिँ करिब करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ र चाहिँ 2,05,000 किलो भन्दा बढी दाना जो संक्रमण फैलिन सक्छ नि दाना भयो भने मान्छेहरू फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने भयो यी सबै चिजहरू त नष्ट गर्नुपर्छ। त्यो लागत मूल्यको 75% चाहिँ क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिले कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा छ, करिब करिब अहिले 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
5: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरिसकेको घटना त आएको छैन?
4: छैन, मान्छेमा विगत 3-4 वर्ष अगाडि एउटा केस देखिएको थियो, त्यसपछि मान्छेमा देखिएको छैन। यो अब एउटा सुखद पछि हो तर चाहिँ के भनेदेखि सम्भावना रहन्छ, सचेत रहनुपर्छ।
5: अन्त्यमा महानिर्देशकज्यू, यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
4: संक्रमण क्षेत्रबाट कुनै पनि पञ्चीकरण पदार्थहरू बजारमा जाँदैन, त्यसैले पञ्चीकरण उत्पादनहरू डेकोसँग खान सकिन्छ। यद्यपि हामी राम्ररी पकाएर खाने बानी छ भने मानिसको लागि कुनै पनि सम्भावना रहँदैन भन्ने किसिमको दुःखबाट सेवन गर्न म अनुरोध गर्छु भनेदेखि व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भने यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ। एउटा भवितव्य पनि पञ्ची पालन व्यवसायमा देखिएको छ तर यी व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि छँदैछ तर अहिले तत्कालीन सेक्टर जोगाउनको लागि चाहिँ व्यवसायिक इमान्दारी त चाहिँ व्यवसायहरूले कायम गरिदिनु पर्ने हुन्छ। त्यो संक्रमण भएको ठाउँबाट कुनै पनि पञ्चायत उत्पादन बेचिदिनु भएन त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करी पनि राखेको छ, आएको छैन मेरो अनुरोध मात्रै हो। त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ। व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि छँदैछ, बिमाका कार्यक्रमहरू छन्। बर्फु बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ र बर्फुको क्षतिमा सरकारले क्षतिपूर्ति दिन्छ भने चाहिँ आफ्नो व्यवसाय निर्धक्क साथ अगाडि बढाउन सकिन्छ।
0: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रीट बाहिर पद त्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: डाउनिङ स्ट्रीटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टारमरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टारमरको उत्तराधिकारी बन्ने ठानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। केयर स्टारमरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेडनकले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
8: यति बेला रातिको 9 बजेको छ।
9: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। राहदानी विभाग महानिर्देशक तीर्थराज अर्यालसहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर, राहदानी खरिद ठेक्कामा अनियमितता भएको आरोप। प्रतिनिधि विवादले राष्ट्रसभा महाधिवेशनको बन्द सत्र प्रभावित, अवधि एक दिन थपियो। राष्ट्रिय मानवाधिकार आयोगमा गृहमन्त्री विरूद्ध उजुरी, गृहमन्त्रीमाथि फौजदारी कसुर र मानवाधिकार उल्लंघनको मुद्दा चलाउन माग। काठमाडौँ उपत्यका 50 भन्दा बढ़ी स्थानमा एकैपटक बर्ड फ्लूको प्रकोप, चिड़ियाखाना बन्द। पोखरा वडा नम्बर 1 बालमैती वडा घोषणा तयारी, बाल बालिकाको वस्तुस्थिति प्रतिवेदन बुझाइयो। पोखरामा नीति संवाद कार्यक्रम आयोजना, संविधान संशोधन र संघीयता सुदृढीकरण बारे व्यापक छलफल। बेलायती प्रधानमन्त्री स्टामरद्वारा राजीनामा घोषणा, इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति र पोखरा रंगशालामा प्लास्टिक बोतलका लागि छुट्टै बक्स, हरित वातावरण अभियानको थालनी। विश्वकप 2026 अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमने सामने हुँदै। राहदानी छपाईको बहु अर्ब ठेक्कामा ठूलो आर्थिक अनियमितता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार 18 प्रतिवादी विरूद्ध अभियोग पत्र दर्ता गराएको हो, जसमा विभागका उच्च अधिकारी, विदेशी नागरिक र ठेकेदार कम्पनीका प्रतिनिधि छन्। अख्तियारले 10 अर्ब 13 करोड़ 4,61,477 रूपियाँ बीको दावी गरेको छ। यो मुद्दामा 10 जना सरकारी कर्मचारी समेटिएका छन्। 2 नेपाली प्रतिनिधि र 4 विदेशी नागरिक पनि प्रतिवादी छन्। ठेक्का पाएका 2 जर्मन कम्पनीलाई पनि विपक्षी बनाइएको छ। सार्वजनिक खरिद तथा निर्णय प्रक्रियामा गम्भीर उल्लंघन भएको अख्तियारको दावी छ। अदालतको सूचना अधिकारी पार्वती इतानले विदेशी नागरिक पनि प्रतिवादी रहेको पुष्टि गर्नुभएको छ। उहाँले ठेक्का प्राप्त कम्पनीसँग आबद्ध छन्, भ्रष्टाचार निवारण ऐन अन्तर्गत सजायको माग गर्दै मुद्दा दायर गरिएको हो। विभागले करिब 1 वर्ष अघि 2 प्याकेजमा ठेक्का दिएको थियो। बायोमेट्रिक डाटा तथा प्रणाली व्यवस्थापनको प्याकेज 1 म्युहल बायो आईडी सर्भिसले पाएको थियो। यो ठेक्का 1 अर्ब 55 करोड़ रूपियाँको हो। राहदानी पुस्तिका आपूर्ति तथा व्यक्तिगतकरणको प्याकेज 2 भेरिडोसले पाएको थियो। यो ठेक्का 6 अर्ब 11 करोड़ रूपियाँको हो। यस अगाडि भेरिडोसको ठेक्का 6 अर्ब 55 करोड़ रूपियाँ बराबरको भनिएको थियो। भ्रष्टाचार मुद्दा लाग्नेमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल छन्, सूचना प्रविधि निर्देशक सुनिल केसी र उपसचिव तुलसी प्रसाद आचार्य पनि प्रतिवादी रहेका छन्। उपसचिवहरू राजाराम दाहाल, शत्रु धनप्रसाद शर्मा पोखरेल, रविन्द्र राज भण्डारी यसमा तानिएका छन्। अर्का उपसचिवद्वय पुष्कर राज नेपाल र भेषप्रसाद भोटेल विरूद्ध पनि मुद्दा चलेको छ। शाखा अधिकृत सोमेश थापा र कम्प्युटर इन्जिनियर विपिन परसाईमाथि पनि भ्रष्टाचारको आरोप छ। ठेक्का पाउने जर्मनी कम्पनी भेरिडियोस, जीएमबीएच र म्यू हल बाउ एयर आईडी सर्भिस हुन्। म्यू हल बाउ एयरका नेपाल प्रतिनिधि मणिन्द्र मल्ल हुन्, भेरिडियोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा हुन्। मल्ल र थापा दुवै विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मल्ल एमाले निकट र थापा कांग्रेस निकट मानिन्छन्। तत्कालीन एमाले कांग्रेस संयुक्त सरकारको बेला यो ठेक्का बाँडफाँड भएको थियो। राजनैतिक पहुँचको आधारमा प्रभाव पारिएको आरोप पहिलेदेखि लागेको थियो। ठेक्का सम्झौता हुँदा परराष्ट्र मन्त्रालयको नेतृत्व आरजू राणा देउवाले सम्हाल्नु भएको थियो। अख्तियारले उहाँलाई बयानको लागि पत्र पठाएको थियो। अनुसन्धानमा सहयोग गर्नेछु, गत फाउनदेखि विदेशमा रहनु भएको राणाले पत्र मात्र भन्नुभएको थियो, तर उहाँलाई प्रतिवादी बनाइएको छैन। अख्तियारले पूर्व परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठको पनि बयान लिएको थियो। परराष्ट्र सचिव अमृत राई र पूर्व परराष्ट्र सचिव शिवा लम्सालसँग पनि सोधपूछ भएको थियो। लम्साल हाल बेल्जियमका लागि नेपाली राजदूत हुनुहुन्छ। विभिन्न देशका नेपाली नियोगका कर्मचारीसँग पनि भर्चुअल बयान लिएको थियो।

0: चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनको बन्द सत्र आन्तरिक विवादको कारण प्रभावित भएको छ। आज बिहान 9 बजे नै शुरू हुने तालिका भए पनि महाधिवेशन प्रतिनिधिहरूको विषयलाई लिएर उत्पन्न किचोलोको कारण अपरान्हसम्म बन्द सत्र शुरू हुन सकेन र अब भोलि हुने भएको छ। महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली मध्याहसम्म पनि सार्वजनिक हुन सकेको थिएन। प्रारम्भिक सूचीमा नाम सच्याउने कामका कारण यस्तो अवस्था आएको हो। विशेष गरी मध्य प्रदेशका प्रतिनिधिहरूको विषयमा तीव्र विवाद उत्पन्न भएपछि उजुरी समेत परेको छ। प्रतिनिधि टुङ्गो नलागेको कारण हलमा प्रवेश नदिई उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएको थियो। लामो पर्खाईको कारण बन्द सत्र हलभित्रै प्रतिनिधिहरू सुत्न समेत थालेका थिए। बन्द सत्रमा ढिलाइ भएपछि महाधिवेशनको समयावधि भने एक दिन लम्बिएको छ। आइतबार शुरू भएको यो महाधिवेशन मंगलबार सकिने कार्यतालिका थियो, तर आन्तरिक व्यवस्थापनमा समस्या देखिएपछि अब महाधिवेशन बुधबारसम्म चल्ने भएको छ। राष्ट्रसभाका प्रवक्ता मनिष झाले महाधिवेशनको अवधि एक दिन थपिएको जानकारी दिनुभएको छ। प्रतिनिधिहरूको संख्या अनुमान गरेभन्दा धेरै भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ। शुरूमा करिब 4,000 प्रतिनिधि सहभागी हुने भनिए पनि यो संख्या अझै बढ़ने देखिएको छ। प्रवक्ता झाले भन्नुभएको छ, अहिले प्रतिनिधिको संख्या 4,500 पुग्ने अनुमान गरिएको छ। राष्ट्रपतिले पहिलो चरणमा केन्द्रीय सभापति र केन्द्रीय सदस्य पदको लागि निर्वाचन गर्ने तयारी गरेको छ। गृहमन्त्री सुदन गुरूङ विरूद्ध राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी दर्ता भएको छ। सोमबार राष्ट्रिय मानवाधिकार आयोगमा गुरूङ विरूद्ध उजुरी परेको हो। हिरासत कक्षीभित्र मानसिक दबाव, ज्यान मार्ने धम्की तथा गम्भीर मानवाधिकार हनन हुँदा यथाशीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानवाधिकार सुनिश्चित गर्न भन्दै आयोगमा उजुरी परेको हो। अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले सोमबार आयोगको केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन्। आयोगको एक विशेष टोली तत्काल सोह्रखुटी प्रहरी वृत्तमा खटाई तात्कालिक हिरासतमा रहेका पीड़ित अजय सोडारी, प्रकाश बम र सुजन पौडेलको बयान लिए घटनाको सत्य तथ्य जाँचबुज गर्न माग गरिएको छ। गृहमन्त्री तथा सांसद सुदन गुरूङको टोली प्रवेश गरेको गत जेठ 19 गतेको सोह्रखुट्टी प्रहरी वृत्तको हिरासत क्षेत्र तथा परिसरको सम्पूर्ण सीसीटीभी फुटेज आगन्तुक अभिलेख र ड्यूटी रजिस्टर आयोगले तत्काल आफ्नो नियन्त्रणमा लिई सुरक्षित गर्न समेत माग गरिएको छ। त्यस्तै पद र शक्तिको दुरूपयोग गरी हिरासतभित्रै पुगेर ज्यान मार्ने धम्की दिने र मानसिक यातना दिने गृहमन्त्री गुरूङ र निजको टोलीमाथि फौजदारी कसुर मानवाधिकार उल्लंघनको मुद्दा चलाउन तथा अनधिकृत व्यक्तिलाई संवेदनशील क्षेत्रमा प्रवेश गराउने जिम्मेवारी प्रहरी कर्मचारीलाई तत्काल विभागीय कार्यवाही गर्न सम्बन्धित निकायलाई तत्काल निर्देशन जारी गर्न माग गरिएको छ। राष्ट्रिय जेएनजी नागरिक अभियानले गत जेठ 21 गते प्रेस विज्ञप्ति जारी गर्दै गुरूङले दलबलसहित थुनुवा कक्षमा प्रवेश गरी उनीहरूमाथि मानसिक दबाव सिर्जना गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने तथा राजनैतिक प्रभाव प्रयोग गर्ने प्रयास गरेको बताइएको थियो। कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष 83-84 को लागि कुल 65,12,51,000 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरूङले गाउँसभाको 19 अधिवेशन मार्फत बजेट सार्वजनिक गर्नुभएको हो। उहाँले सार्वजनिक गरेको बजेट विवरण अनुसार कुल बजेट मध्ये पूँजीगत तर्फ 18,14,90,000 रूपियाँ र चालूतर्फ 46,97,61,000 रूपियाँ विनियोजन गरिएको छ। नेपाल सरकारको नियमअनुसार तालिम तथा अनुदान जस्ता पूँजी निर्माण गर्ने कार्यक्रमहरू चालू खर्चमै राख्नुपर्ने र संघीय सरकारबाट प्राप्त 27,18,00,000 रूपियाँको सशर्त अनुदान पनि चालू कार्यक्रममै समावेश भएकाले चालू बजेट बढ़ी देखिएको उहाँले स्पष्ट पार्नुभएको छ। बजेटका लागि संघीय समानीकरण अनुदानबाट 10,26,00,000, संघीय सशस्त्र अनुदानबाट 28,21,00,000 र संघीय राजस्व बाँडफाँडबाट 11,82,98,000 रूपियाँ स्रोत अनुमान गरिएको छ। त्यस्तै आन्तरिक आयबाट 1,11,96,424 रूपियाँ, रोयल्टीबाट 2,60,00,000 र अनुमानित मौजदातबाट 6,31,20,000 रूपियाँ संकलन हुने बजेटमा उल्लेख छ। बजेट सार्वजनिक गर्दै उपाध्यक्ष गुरूङले सिलिङ बमोजिमको स्रोत अनुमान र विनियोजनलाई तुलना गर्दा कुल विनियोजित बजेट उपलब्ध स्रोतको तुलनामा केही रूपमा न्यून देखिएको बताउनुभयो। गाउँपालिकाले अगाडि सारेको महत्वाकांक्षी योजनाहरूमा बजेटको ठूलो धनराशि दायित्वको रूपमा रहेकोले सिर्जित दायित्व वहन गर्ने प्रयास गर्दा कुल आयको तुलनामा व्यवहार बढ़न गएको समेत उहाँले सभालाई जानकारी गराउनुभयो। काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा एकैपटक धेरै स्थानमा बर्ड फ्लू भेटिएपछि नियन्त्रणमा कठिनाई भएको अधिकारीहरूले बताएका छन्। पशु सेवा विभागले सोमबार पशु प्राविधिकहरूको 4 टोली परिचालन गरी बर्ड फ्लू H5N1 पुष्टि भएका फार्महरूमा कुखुरा र हाँसहरू नष्ट गरेको जनाएको छ। अहिलेसम्म उपत्यकामा 50 बढ़ी स्थानमा बर्ड फ्लू फैलिसकिएको छ। यो अत्याधिक संख्या हो। विभागका एभियन इन्फ्लुएन्जा नियन्त्रण कार्यक्रम तथा रोग निगरानी कार्यक्रमका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले भन्नुभयो। एभियन इन्फ्लुएन्जा भाइरसहरू AH5N1, AH9N2, AH9NX आदि जसलाई बर्ड फ्लू भाइरस पनि भनिन्छ। यो अत्यन्तै घातक भाइरस हुन् जसको संक्रमणबाट मुख्य रूपमा घरेलु कुखुरा हाँस लगायत प्रभावित हुन्छन्। फागुनमा पूर्वी नेपालबाट शुरू भएको प्रकोप अहिले उपत्यकाको सदर चिडियाखाना लगायत तीनै जिल्लाका विभिन्न स्थानमा फैलिएको विभागले बताएको छ। संक्रमणबाट चिडियाखानमा रहेका दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सारस लगायत दर्जनौ पंक्षी मरिसकेका छन्। जंगली बिरालो, सिभेट लगायत केही जनावरमा पनि यो भाइरसको पुष्टि भएपछि प्रशासनले शुक्रबारदेखि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरेको छ। विदाको दिन 4-5 हजार अवलोकन गर्न पुग्ने चिडियाखानामा अन्य दिन करिब 2 हजारले भ्रमण गर्ने गरेका थिए। अधिकारीहरूका अनुसार सदर चिडियाखानामा यति ठूलो मात्रामा रोग फैलिएको यो पहिलो पटक हो। चिडियाखाना कहिले खुल्छ भनेर हामी अहिले केही भन्न सक्ने अवस्थामा छैनौं, चिडियाखानाका प्रवक्ता गणेश कोइरालाले भन्नुभएको छ। चिडियाखानामा पस्ने काग र अन्य जंगली पंक्षीबाट संक्रमण फैलिएको अनुमान अधिकारीहरूको छ। जैविक सुरक्षामा भएको लापरवाहीको कारण चिडियाखानामा बर्ड फ्लू फैलिएको अनुमान पशु सेवा विभागका अधिकारीहरूको छ। दर्जनौ जंगली चराहरू मरेपछि पनि अधिकारीहरूले घटना लुकाउने प्रयास गरेको आरोप लागेको थियो। सरकारले सामान्यतया प्रकोप प्रभावित फार्महरूमा सबै पंक्षी, पंक्षीजन्य उत्पादन र दाना नष्ट गर्ने, स्थान सिल गर्ने र 42 दिनसम्म आवत जावतमा रोक लगाउने गर्छ। बाँकी जंगली चराहरू वा जनावरहरूको हकमा भने कुखुरामा जस्तै नियम नलाग्ने र नमारिने अधिकारीहरू बताउँछन्। अहिलेसम्म संक्रमण पुष्टि भएका फार्मका 6 लाख भन्दा बढ़ी कुखुरा नष्ट गरिएका छन्। त्यस्तै लाखौं अण्डा र ठूलो मात्रामा कुखुराको दाना नष्ट गरिएको छ। विभागका अधिकारीहरूका अनुसार हालसम्म देशका कम्तीमा 10 जिल्लाबाट प्रकोप रिपोर्ट आएको छ। कोशी प्रदेशमा भएको संक्रमण AH9N2 भाइरसको कारणले भएको थियो, जसले कुखुरा उद्योगमा ठूलो आर्थिक क्षति पुर्याए भने काठमाडौँ उपत्यकामा देखिएको भाइरस AH5N1 हो। उनीहरूका अनुसार उपत्यकामा धेरैजसो लोकल कुखुरामा बर्ड फ्लू संक्रमण फैलिएको छ। बर्ड फ्लू नियन्त्रणको प्रोटोकल अनुसार संक्रमित फार्मका कुखुरा, चल्ला, अण्डा, दाना लगायत कुखुराको सुली नष्ट गरिसकेपछि निसंक्रमण गरेर 423 दिनसम्म मानिसको आवतजावत बन्द गर्नुपर्छ। तर हाल संक्रमण फैलिएको स्थान घनावस्तीमा छ, न त निसंक्रमण राम्ररी नै गर्न सकिएको छ न मानिसहरूको आवत जावतलाई रोक्न सकिएको छ। रोग नियन्त्रणमा आएपछि घना बस्ती भएको क्षेत्रमा सानो संख्यामा कुखुरा पाल्न अनुमति दिने वा नदिने विषयमा निर्णय गरिने जनाइएको छ। नेपालमा पहिलो पटक बर्ड फ्लू संक्रमण 2009 देखिएको थियो। पोखरा महानगरपालिका वडा नम्बर 1 बालमैत्री वडा घोषणा गर्ने तयारी स्वरूप त्यहाँका बाल बालिकाको अवस्था समेटिएको अध्ययन प्रतिवेदन वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ। बाल हितकारी परियोजना नेपालले सरकारवालाको उपस्थितिमा आइतबार पोखरामा एक कार्यक्रम आयोजना गरी बाल बालिका वस्तुस्थिति विवरण 2082 अध्ययन प्रतिवेदन बुझाएको हो। पोखरा महानगरपालिकाले आफ्ना विभिन्न वडाहरूमा बालमैत्री घोषणा गर्ने तयारी गरिरहेको छ। यसै क्रममा बाल हितकारी परियोजना नेपालले वडा नम्बर 1 र वडा नम्बर 15 बाल बालिकाको अवस्था, आवश्यकता तथा सरकारका विषयमा केन्द्रित रहेर अध्ययन गरेको थियो। सोही अध्ययनबाट प्राप्त निष्कर्ष र तथ्याङ्कको आधारमा वडा नम्बर 1 वस्तुस्थिति समेटेर तयार पारिएको प्रतिवेदन वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो। छलफलका क्रममा विगतमा विभिन्न स्थानीय तहले बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रयास गरे पनि कार्यान्वयनका चुनौतीको कारण लक्ष्य हासिल गर्न नसकेको अनुभवबारे समीक्षा गरिएको थियो। कार्यक्रमका सहभागीहरूले अन्य पालिका तथा वडाले दोहोर्याएका कमजोरीबाट सिक्दै त्यस्ता त्रुटि पुनः नदोहोर्याउनुपर्नेमा जोड़ दिएका थिए। बालमैत्री महानगर घोषणा गर्नुअघि वडा स्तरबाटै प्रक्रिया अघि बढ़ाइएको पोखरा महानगरपालिकाको बालबालिका फोकल पर्सन बेलकुमारी गुरूङले बताउनुभएको छ। उहाँले बाल संरक्षणको क्षेत्रमा अझै थप काम गर्नुपर्ने आवश्यकता उठाउनुभएको छ। अध्ययनबाट देखिएका समस्या समाधानको लागि सम्बन्धित सबै पक्षको सक्रियता आवश्यक रहेको बाल हितकारी परियोजना नेपालका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभएको छ। प्रतिवेदनमा उल्लेखिएका विषयलाई व्यवहारमा उतार्दै बाल बालिका मैत्री वातावरण निर्माण गर्न सरोकारवाला बीच सहकार्य आवश्यक रहेको धारणा उहाँले राख्नुभएको छ। वडालाई बालमैत्री घोषणा गर्न सरकारी निकाय, सरोकारवाला संस्था तथा समुदायको सहकार्य अपरिहार्य रहेको वडा नम्बर 1 अध्यक्ष सारा प्रधानले बताउनु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 1 बाल बालिकाको वस्तुगत विवरण तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन विषय छलफल कार्यक्रममा सो प्रतिवेदन हस्तान्तरण तथा समीक्षा गरिएको हो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अनुपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फ्रिस्टाइल आइवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
1: तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: सर्वाधिक बिक्री

0: नेपाल्स नम्बर वन ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-8-34।

राति 9 बजेको अनुबन्ध हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग संघीयता सुदृढीकरण संविधान संशोधन तथा प्रदेश सरकारको भूमिकाका विषयमा केन्द्रित नीति सम्वाद कार्यक्रम पोखरामा सम्पन्न भएको छ। संघीयता सुदृढीकरणमा संविधान संशोधन गण्डकी प्रदेशको भूमिका र आगामी कार्यदिशा विषयको उक्त कार्यक्रम गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा तथा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयको सहकारीमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीले गर्नुभएको थियो भने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले अवधारणा पत्र प्रस्तुत गर्दै संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउन संविधानका केही व्यवस्थामाथि पुनरावलोकन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले संघ प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँड तथा कार्य सम्पादनलाई अझ स्पष्ट र व्यवहारिक बनाउने विषयमा विशेष जोड़ दिनुभएको थियो। त्यसै गरी सर्वोच्च अदालतका पूर्व न्यायाधीश आनन्द मोहन भट्टराईले संविधान संशोधनको आगामी कार्यदिशा विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले संविधान कार्यान्वयनका क्रममा देखिएका अनुभव चुनौती तथा सुधारका सम्भावित क्षेत्रहरूबारे विश्लेषण गर्दै संघीयताको प्रभावकारी अभ्यासको लागि समयानुकूल संशोधनको आवश्यकता औल्याउनु भएको थियो। प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै डा रुद्र शर्माले संविधानमा रहेका केही संरचनात्मक तथा व्यावहारिक त्रुटिहरूको कारण संशोधन अपरिहार्य बनेको दावी गर्नुभयो। उहाँले संघीय शासन प्रणालीलाई अझ सबल उत्तरदायी र परिणाममुखी बनाउन संविधानका केही प्रावधानहरूमा सुधार आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा संघीय व्यवस्था अन्तर्गत प्रदेश तथा स्थानीय तहको वित्तीय अधिकार मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्तहरू न्याय प्रणाली र प्रशासनिक संरचना व्यवस्थापकीय तथा कार्यपालिकीय संरचना तथा संवैधानिक आयोगहरूको भूमिका र प्रभावकारिता लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। पत्रकार अमृत सुवेदीको सहजीकरणमा आयोजित प्यानल छलफलमा नेकपा एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीले सहभागिता जनाउँदै नेपालको संविधानले विविध सामाजिक राजनैतिक र सांस्कृतिक विषयलाई समेटेको यो उत्कृष्ट संविधान रहेको दावी गर्नुभयो। कार्यक्रमको अन्त्यमा पत्रकार भरत कोइरालाले छलफलको निष्कर्ष प्रस्तुत गर्दै संघीयताको प्रभावकारी कार्यान्वयन प्रदेशको अधिकार सुदृढीकरण तथा संविधान संशोधनका सम्भावित क्षेत्रहरूबारे उठेका सुझावहरूको सार प्रस्तुत गर्नुभएको थियो। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नुभएको छ। उहाँलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ। पार्टीको चुनावी

समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलन अन्तर्गत प्रदेश स्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुग्नु भएको थियो। उहाँ हाल बसिरहेको काठमाडौँको भैँसीबाट स्थित निवासमा पनि सम्पत्ति शुद्धिकरण विभागको टोलीले छापा मारेको छ। कास्कीमा हालै सरुवा भई आउनुभएका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङलाई आज लेखनाथमा स्वागत गरिएको छ। लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको एक कार्यक्रमका बीच प्रमुख जिल्लाधिकारी गुरूङलाई स्वागत गर्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले गुरूङको कार्यकालमा जिल्लामा शान्ति सुरक्षा कायम गराउँदै व्यवसायहरूले शान्तिपूर्ण वातावरणमा उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था हुने आशा र विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष पराजुलीले अनुगमनका नाउँमा व्यवसायहरूमा डर त्रास सृजना गरी हतोत्साही बनाउने कार्य नहुने अपेक्षा गर्दै लेखनाथ क्षेत्रका तालहरूमा हुने दुर्घटनाहरूमा मानिसहरूको ज्यान जाने गरेको बताउँदै त्यसको लागि प्रभावकारी सुरक्षा र उद्धारको व्यवस्थाको लागि पनि अनुरोध गर्नुभएको थियो। सो अवसरमा प्रमुख जिल्लाधिकारी गुरूङले लेखनाथ क्षेत्रको बारेमा आफू पहिलेदेखि नै जानकार रहेको बताउँदै यस क्षेत्रसँग आगामी दिनमा सम्बन्ध अझै सुमधुर हुने बताउनु भएको थियो। जिल्लामा लागू पदार्थ दुर्व्यसनी रोक्ने विषयमा शान्ति सुरक्षा कायम गराउने विषयमा आफूले सक्दो पहल गर्ने समेत उहाँले बताउनु भएको छ। स्थानीय तहमा रोजगारीको अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघमा छलफल तथा अन्तर्क्रिया गर्दै रोजगार सम्वाद मञ्च कार्यक्रम सम्पन्न भएको छ। पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गतको श्रम तथा रोजगार शाखाको आयोजना र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले स्थानीय स्तरमा रोजगारीका क्षेत्र पहिचान गर्न मञ्च उपयोगी हुने बताउँदै आय आर्जनको क्षेत्र पहिचान गरेर त्यसलाई कार्यान्वयन गर्न मञ्चले सुझाव दिएर सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताउनुभयो। स्थानीय निकायका रोजगार सेवा केन्द्रबाट बेरोजगारीहरूको सूचीकृत गरी स्थानीय संघ संस्था उद्योगी व्यवसायहरूसँग समन्वय गरी रोजगारी सृजना गर्नुपर्ने र स्थानीय निकायले आधुनिक प्रविधिका दक्ष जनशक्तिको तयार गरेर घरेलू तथा साना उद्योगहरूलाई विशेष ग्राह्यता दिई बजारीकरणदेखि अन्य क्षेत्रहरूमा पनि सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिस्थिति चुक्नेपछि आज 1.4 अङ्कले घटेर 2700.65 बिन्दुमा झरेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4,53 करोड़को कारोबार भएकोमा आज 353 कम्पनीको 81,38,000 किता शेयर 4,44 करोड़ रूपियाँमा किनबेच भएको छ। बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गर्नुभएको छ। लन्डनमा रहेको डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्दै उहाँले राजीनामा दिने घोषणा गर्नुभएको हो। स्टार्मरले आफूले पदमा रहँदा गरेका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरेको बताउनु भएको बीबीसीले जनाएको छ। उहाँले पार्टीबाट नयाँ नेता नचुनिएसम्म पदमा रहने पनि बताउनुभयो। गएको हप्ता उपचुनावबाट सांसद चुनिनुभएका एन्डी वर्नम स्टार्मरको उत्तराधिकारी हुने ठानिएको छ, तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको उत्तरार्धसम्म पर्खिनुपर्छ। मध्यपूर्वमा चलिरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विजरल्याण्डको बर्गेन्स्टक रिसोर्टमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक भएको संयुक्त विज्ञप्ति अनुसार इरान र अमेरिकाद्वारा गठित उच्चस्तरीय समितिले अन्तिम सम्झौताको लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता बर्गेनस्टकमा तहप छलफल हुने खबरमा उल्लेख छ। वार्ताका क्रममा लेबनानमा सैन्य गतिविधिको अन्त्य कार्यान्वयन सुनिश्चित गर्न अमेरिका इरान लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ। पोखरा रंगशालामा वातावरण संरक्षण र फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ प्लास्टिक पेट बोतल संकलनको लागि विशेष बक्स राख्न शुरू गरिएको छ। रंगशालामा खेलाड़ी दर्शक तथा अन्य आगन्तुकहरूले प्रयोग गरिसकेको प्लास्टिक बोतलहरू व्यवस्थित रूपमा संकलन गर्न सकुन् भन्ने उद्देश्यले यी बक्सहरू स्थापना गरिएको हो। यसबाट प्लास्टिकजन्य फोहोरहरूको उचित व्यवस्थापन पुनः प्रयोग प्रवर्धन तथा रंगशाला परिसरलाई सफा स्वच्छ र हरित बनाउन सहयोग पुग्ने विश्वास गरिएको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले जानकारी दिनुभएको छ। अध्यक्ष गुरूङका अनुसार बक्समा प्लास्टिक बोतल मात्र राख्नुपर्नेछ, अन्य कुनै प्रकारको फोहोर नहाल्न तथा संकलित बोतलहरूलाई
रिसाइक्लिङ प्रक्रियामा पठाइने व्यवस्था मिलाइदिएको उहाँले बताउनु भएको छ। यो अभियान संयुक्त राष्ट्र विकास कार्यक्रम यूएनडीपीको सहयोग, पोखरा महानगरपालिका र कोइकाको सहकारीमा सञ्चालन गरिएको हो। पहिलो चरणमा पोखरा रंगशालामा दुईवटा आकर्षक डिजाइनका प्लास्टिक बोतल संकलन बक्स राखिएको अध्यक्ष गुरूङले बताउनु भएको छ। आगामी दिनमा रंगशालाभित्र विभिन्न कार्यक्रम सञ्चालन हुने स्थानहरूमा समेत यस्ता बक्स थप्दै लैजाने योजना रहेको उहाँले जानकारी दिनुभएको छ। रंगशालालाई हरित, सफा र वातावरणमुक्ति बनाउने अभियान अन्तर्गत शुरू गरिएको यस पहलले खेलकुदसँगै वातावरण संरक्षणको सन्देश पनि प्रवाह गर्ने अपेक्षा गरिएको छ। साथै पोखरा रंगशालामा खेल हेर्न जाने दर्शक, खेलाड़ी तथा आगन्तुकहरूलाई प्लास्टिक जन्य फोहोरको उचित व्यवस्थापनमा सक्रिय सहभागिता जनाउन जिल्ला खेलकुद विकास समिति कास्कीले अनुरोध गरेको छ। यस अगाडि पनि पोखरा रंगशालामा कोइकाले मुभेबल दुई थान डस्टबिनहरू सहयोग गरेको छ, जसका कारण फोहोर संकलनमा निकै सहज भएको जिल्ला खेलकुदका कार्यालय प्रमुख डीबी नेपालीले जानकारी दिनुभएको छ। फिफा विश्वकप फुटबलमा आज राति समूह जेको अर्जेन्टिना र अस्ट्रिया खेल्दैछन्। यो खेल अमेरिकाको डालास रंगशालामा राति पाउने 11 बजे शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। अर्जेन्टिनाले लियोनल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 हराएको थियो। यस्तै अस्ट्रियाले जोर्डनलाई 3-1 हराएको थियो। विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलोपटक आमने सामने हुन लागेका हुन्। यसअघि दुई टोलीबीच दुईवटा मैत्रीपूर्ण खेल भएको थियो। सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिनाले अस्ट्रियालाई 5-1 हराएको थियो। यस्तै सन् 1990 दुवै टोलीले 1-1 गोलको बराबरीमा रोकिएका थिए। अर्जेन्टिनाका मेस्सीले विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमानी बराबर गर्नुभएको छ। मेस्सी र जर्मनीका मिरोस्लाव क्लोसले समान 16 गोल गर्नुभएको छ। आजको खेलमा मेस्सीलाई विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने अवसर रहेको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। राहदानी विभाग महानिर्देशक तीर्थराज अर्यालसित 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर, राहदानी खरिद ठेक्कामा अनियमितता भएको आरोप। प्रतिनिधि विवादले राजसभा महाधिवेशनको बन्द सत्र प्रभावित, अवधि 1 दिन थपियो। राष्ट्रिय मानवाधिकार आयोगमा गृहमन्त्री विरूद्ध उजुरी, गृहमन्त्रीमाथि फौजदारी गस्तुर र मानवाधिकार उल्लंघनको मुद्दा चलाउन माग। काठमाडौँ उपत्यका 50 भन्दा बढ़ी स्थानमा एकैपटक बर्ड फ्लूको प्रकोप, चिड़ियाखाना बन्द। पोखरा वडा नम्बर 1 बालमैत्री वडा घोषणा तयारी, बालबालिकाको वस्तुस्थिति प्रतिवेदन बुझाइयो। पोखरामा नीति सम्वाद कार्यक्रम आयोजना, संविधान संशोधन र संघीयता सुदृढीकरणबारे व्यापक छलफल। बेलायती प्रधानमन्त्री स्टामरद्वारा राजीनामा घोषणा, इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति। र पोखरा रंगशालामा प्लास्टिकका बोतलको लागि छुट्टै बक्स, हरित वातावरण अभियानको थालनी। विश्वकप 2026 अर्जेन्टिना र अस्ट्रिया पहिलोपटक आम्ने सामने हुँदै। अवस्थ यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
4: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
5: पालिखे ढाका टोपी,
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
5: पालिखे ढाका टोपी, महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा। फोन 526483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुस्त्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
10: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
10: पालिखले ढाका टोपी,
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
5: पालिखले ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
5: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
11: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: रिवार्डेड।
1: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिन बाट गुणस्तर जाँच्ने जमाना।
2: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
1: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
2: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 100% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
1: यी गरगहना बिक्री वा साट फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
2: फोन 5308 15
1: 5308 15
2: मोबाइल नम्बर 9852268 71 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
4: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
5: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
6: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
5: नेपाल आदिवासी जनजाति महासंघ।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
9: काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बालश्रमको अन्त्य गरौं।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
11: हेलो।
12: हजुर नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो
13: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न।
11: खोइ को बोलेको हो, मैले केही भरै पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
13: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
13: अनि कति बेला बस्छन् त डाक्टर?
12: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
13: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

तुषार कपूर की आवाज में।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।